0: रेडियो आदि खुला 105.4
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
2: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरे विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क नम्बर 063-441-2020 मोबाइल नम्बर 98-560-31-730 98-560-55-536 र 98-473-41-010
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: ए नानी, त्यो पानी नपिऊ त।
4: किन र काका?
3: त्यो पानी फोहोर छ।
4: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
5: सार्वजनिक हितका लागि रेडियो आदि खोला। सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजे हुन्छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: हेलो, अर्गानिक फूड ल्यान्ड हो?
2: हो हजुर, के सेवा गरौँ होला?
1: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्गानिक गाउँ घरमै खाए जस्तो?
2: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
1: ओहो, कोदोको मोमो? हस्, हामी अर्गानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
3: अर्गानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्गानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्गानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
1: सम्पर्कको लागि अर्गानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिटी सुक जाने बाटोतर्फ
3: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 98560 61208।
0: रेडियो आदि खुला 105.4।

नमस्कार रणेश श्रोता, आजको नेपाली बहसमा खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र डिजिटल प्लेटफर्ममा हाम्रो पाटो .com र नेपाली नेटवर्क .com मार्फत विश्वभर छरिएर रहेका नेपालीहरूले हामीलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि यो एकैसाथ प्रसारण भइरहेको छ र नेपाली बहसको आजको चर्चाको

0: लाई हामी खेलाउन चाहन्छौ र नेपाली बहसमा 2083-84 को बजेटको पूर्व सन्ध्यामा छौं र यो बजेट कस्तो आउँछ र बजेटमा जनताका भावनाहरू समेटिन्छन् कि समेटिँदैनन्, नीति तथा कार्यक्रममा बोकिएका महत्वाकांक्षाहरू बजेटमा अटाउँछन् कि अटाउँदैनन् लगायतका धेरै विषयहरूको बारेमा आज हामी चर्चा परिचर्चा गर्नेछौं र 2083-84 को बजेट आउने जेठ 15 गते नजिकै छ। त्यसमा अर्थमन्त्री स्वर्णिम वाग्लेले कुन तरिकाले अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति र अर्थतन्त्रलाई अझ बलियो बनाउनका निम्ति र बजेटका दायराहरूलाई कसरी फराकिलो बनाएर अगाडि बढ़ने सोच राख्नु भएको छ, यसको विषयमा आज हामी बहस र चर्चा गर्दैछौं। र विशेष गरी बजेट हरेक देशको लागि एउटा कायापलट हुने एउटा त्यो स्थान हो जहाँ चाहिँ राम्रोसँग बजेट आयो भने, जुन बजेटमा जनताका भावनाहरू समेटिए भने देशको विकास र समृद्धिमा यसले निकै ठूलो टेवा पुर्याउन सक्दछ। हामी भरतमोहन अधिकारीलाई सम्झन चाहन्छौ, बजेट पहिलो बजेट जतिखेर चाहिँ भरतमोहन अधिकारीले एउटा सबैको भावना समेटेको बजेट ल्याउनु भएको थियो त्यतिखेरको अवस्थादेखि लिएर आज नेकपा एमाले लगायत वामपन्थी दलहरूले त्यसको उदाहरण दिने गर्दछन्। आफ्नो गाउँ आफै बनाऊदेखि लिएर वृद्ध भत्ताको जुन शुरूआत गरिएको थियो त्यति बेलाबाटको बजेटले नेपालमा धेरै कायापलट गर्दै गयो र जनतासँग प्रत्यक्ष रूपमा त्यो बजेट चाहिँ समेटिन पुग्यो। त्यो कारणले गर्दाखेरि आजसम्म आइपुग्दाखेरि अब बजेट एउटा यसको दायरा बढ़ाउने मात्र होइन, यसलाई चाहिँ ठूलो भोल्युममा बढ़ाउने मात्र होइन, जनतासँग प्रत्यक्ष समेटिएका कुराहरूलाई चाहिँ बजेट मार्फत सम्बोधन गरिनुपर्दछ भन्ने खालका विषयहरू पनि उठेका छन्। हाल कायम रहेको व्यक्तिगत 5 लाख र दम्पतिको 6 लाख रूपियाँको आयकर छूटको सीमालाई बढ़ाएर 10-12 लाख रूपियाँ पुर्याउनु पर्ने सुझाव पनि प्रस्तुत भएका छन्। बजारमा माग बढ़ाउन र आर्थिक गतिविधि चलायमान बनाउन भ्याटको दर 13% घटाएर 10-12% ल्याउनुपर्ने पनि सुझावहरू आएका छन्। कुनै पनि क्षेत्रलाई 100% कर छूट दिनु हुँदैन, बरू 90% छूट दिएर कर विवरण रिटर्न फाइल बुझाउनु अनिवार्य गर्नुपर्दछ जसले करको दायरा लाई विस्तार गर्छ भन्ने ढंगले पनि आज बहस र चर्चा भएका छन्। आज हामी नेपाली बहसमा कुराकानी गर्न चाहन्छौं र बजेटको यो पूर्व सन्ध्यामा प्रधानमन्त्रीले जुन किसिमको हट त्यागेका छैनन् यसले गर्दाखेरि अझ फेरि देश चाहिँ एउटा मुठभेड़तर्फ जाने एउटा खतराको घण्टी बजिसकेको छ। देशमा फेरि अप्ठ्यारो स्थिति पैदा हुने स्थिति पनि देखिएको छ, किनभने सभामुखले भेट्न जाँदाखेरि पनि सभामुखले बोलाउँदाखेरि पनि प्रधानमन्त्रीले हट नत्यागेको भन्ने बुझिएको छ र विपक्षी र सत्तापक्षकै चेपुवामा यतिखेर सभामुख डोलप्रसाद अरियाल डीपी अरियाल परेको भान भएको छ। सभामुख र प्रतिपक्ष बीच सवाल जवाफ पनि भइरहेका छन्। सदनमा खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अरियाल अप्ठ्यारोमा छन्। संसदमा विपक्षी दल विभाजित भएको छ। यस्तै प्रकारका गतिविधिहरूका कारणले गर्दाखेरि अहिलेको संसद पनि बन्धक बन्ने, अहिलेको संसद पनि अप्ठ्यारो दिशातर्फ अगाडि बढ़ने र प्रधानमन्त्रीले नटेर्ने भइसके पछाडि यसले निकै ठूलो संकटको घड़ी नेपालीहरूले फेरि बेहोर्नुपर्छ कि जनताको आवाजहरू मुखरित हुने थलो संसदमा जुन किसिमको उपस्थिति हुनुपर्दथ्यो र जुन किसिमले प्रधानमन्त्री आउनु पर्दथ्यो प्रधानमन्त्री नआउँदाखेरि यसका धेरै प्रश्नहरू यतिखेर उब्जिएका छन्। आदरणीय श्रोता नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। हुम्ला र बाजुराको सीमा विवादको विषयलाई हामीले हिजो उठायौं जहाँ चाहिँ निकै मरणसन्न हुने गरी चाहिँ बाजुरावासीहरूले लामपाटावासीहरूलाई हुम्लाका खारफुनाथ र सार्केगाडबाट आएको समूहले जत्थाले अराजक समूहले कुटपिट गरेको विषयले अहिले निकै ठूलो एउटा समाचार बनिरहेको एउटा स्थिति छ र त्यहाँ पर्यटन भर्न गएका सुदूरपश्चिम प्रदेश धनगढ़ी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायतको टोलीले आधै बाटोबाट फर्काइसके पछाडि माथि के छ, किन फर्काइयो, किन त्यहाँ चाहिँ के गतिविधिहरू भइरहेका छन्, किन पर्यटन भर्नका निम्ति नेपालभित्रैको भूमि बीचको लड़ाई नेपालीहरूले सहनुपर्ने हो त, आज धेरै प्रश्नहरू छन्। त्यसमाथि जहाँ त्यो अहिलेको अवस्थामा जुन त्यो विवाद सिर्जना भएको छ, जुन विवाद सिर्जना भएको ठाउँ का विषयमा रानी सैनका विषयमा पनि निकै ठूलो विवादहरू आएका छन्। यतातिर हुम्लाका सांसदले आफ्नो भूभागमा परेको भन्दै गर्दाखेरि बाजुराका सांसदले आफ्नो भूभागमा पर्छ भन्दै हिजो मात्रै हामीसँग कुराकानी गर्नुभएको छ। जसको क्षेत्रमा परे पनि यो नेपालको भूमि हो, नेपालको भूमिमा यसरी विवाद गरेर जिल्ला बीचको विवादले गर्दाखेरि यो अराजकता निम्त्याइनु हुँदैन र तत्कालीन बेलाका दोषीहरूलाई कानूनी कडकडामा भ्याउनुपर्छ भन्ने ढंगका विषयहरू पनि आएका छन्। आज हामीलाई थाहा छ त्यो क्षेत्र रानी सैन क्षेत्र जहाँ चाहिँ निकै ठूलो तस्करी हुने गरेको भन्ने पनि बुझिएको छ। हिजोका वन प्रशासकहरूले वन अधिकृतहरूले पनि सामाजिक सञ्जालमा लेखेका छन् त्यहाँ चाहिँ निकै ठूलो तस्करी हुने एउटा टर्निङ प्वाइन्ट हो, त्यहाँ निकै ठूला शक्तिशाली व्यक्तिहरूको पनि ठाउँ रहेको छ। केही समय अगाडि छक्क लामाको त्यहाँ उद्योग समेत रहेको भन्ने खालका विषयहरू पनि यतिखेर आएका छन्। यतिखेर ठूला हाई प्रोफाइल व्यक्तिहरूलाई त्यहाँ जोड्न खोजिएको छ र यसको बारेमा अनुसन्धान हुनुपर्दछ र यसको बारेमा चाँडोभन्दा चाँडो नेपाल सरकारले यसको डिटेल्सहरू लिएर नागरिकहरूलाई खुटफिट गर्ने, तस्करहरूले चाहिँ नागरिकहरूलाई एक आपसमा भिडाउने फुकाउने उठाउने होइन पर्यावर्यटन भर्दाखेरि त त्यहाँकै राजस्वमा वृद्धि हुने थियो हुम्ला र बाजुराको राजस्वमा तर व्यक्तिले आफ्नो पेटमा हाल्ने आफ्नो खातामा हाल्ने जुन किसिमको प्रवृत्ति चलेको भनिएको छ त्यसका बारेमा अध्ययन अनुसन्धान हुनुपर्दछ भन्ने आवाज पनि यतिखेर उठेको छ। आज हामी नेपाली बहसमा यस विषयलाई पनि उठान गर्न चाहन्छौ। भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश भएको छ। सम्पत्ति शुद्धिकरणका करिब 20 अर्ब बिगो र 2-10 वर्षसम्म कैद दावी गर्न पनि माग गरिएको छ। हिमालय रि इन्सुरेन्स, हिमालय सेक्युरिटिज बैंक, एचएलआई लार्ज क्याप फण्ड र नेपाल माइक्रो इन्सुरेन्स लगायत कम्पनीमा रहेको सर्वसाधारणको करिब 3.74 अर्ब अवचलन गरेको आरोप लागेको छ। भट्ट र अग्रवालहरूले आज हामी यो विषयलाई पनि उठान गर्न चाहन्छौ। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9141443 32।
2: मूल्य होइन स्वास्थ्य रोजौ।
3: ओ साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
8: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
8: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
1: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
9: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
10: 3 दिन भयो।
9: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
10: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरी भइहाल्यो।

0: केही कुरा सुन नदिनु यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
1: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड,
5: रेडियो आदि खुला 105.4।
6: अहिलेको सरकारले गर्छ र यो राम्रो कामहरूलाई पनि नछोड्ने, अब अहिलेको चुनौतीहरूलाई पनि मुकाबला गर्नको लागि नयाँ दृष्टिकोण पनि राखेर जानुपर्छ भन्ने हाम्रो धारणा हो भने उहाँको चिन्तन त्यो थियो। राम्रै लाग्यो मलाई। सबै अरू अर्थमन्त्री, पूर्व अर्थमन्त्रीजीहरूले पनि आफ्नो आफ्नो अनुभव, आफू आफूले देखेको कुरा बडो सकारात्मक रूपमा त्यहाँ प्रस्तुत हुनुभएको थियो।
7: हजुर, तपाईँले पनि सुझाव दिनुभएको छ रक साहब, होइन, सरकार र निजी क्षेत्र मिलेर जानुपर्छ, नेपालको निजी क्षेत्रलाई नीतिगत रूपमा संरक्षण गर्ने नेताहरू नै पछि विवादमा पर्ने अवस्था पनि देखिन्छ। यो कसरी चाहिँ निजी क्षेत्रलाई समेटेर लैजान सकिन्छ? यहाँको तपाईँको चाहिँ धारणा के थियो त्यसमा?
6: अब हेर्नुहोस्, नेपालको 84%, नेपालको 80% भन्दा लगानी, रोजगारी सबै कसले गर्छ त? निजी क्षेत्रले नै, होइन? निजी क्षेत्र भनेको ठूलो व्यापारी पनि पर्छन्, अब मझौला उद्योगी पनि पर्छन्, साना उद्योगी पनि पर्छन्, साना किसान पनि पर्छन्, मझौला किसान पनि पर्छन्, होइन? यी सबै निजी क्षेत्र हुन् के? एउटा चार पाँचवटा चाहिँ खसी चाहिँ दसैँमा बेचेर त्यसबाट दसैँ चलाउने, त्यो पनि निजी क्षेत्र हो, त्यो पनि व्यापारी हो, निजी क्षेत्र हो। र ठुल्ठुला मिल चलाउने पनि निजी क्षेत्र हो भनेको मतलब, अब तपाईँले निजी क्षेत्र भनेर भन्दाखेरि सबै सबै सबै क्षेत्रलाई नि भोलि यो देशमा उत्पादन गरेर नाफा गरेर यहाँ धनी हुनु राम्रो कुरा हो, यो गर्न सकिन्छ। त्यसको लागि जो सरकार आएको छ त्यो सरकारले एउटा वातावरण बनाइदिएको छ, त्यो सरकारले त्यसमा हामीलाई प्रोत्साहन गर्छ भन्ने वातावरण तयार गर्ने काम चाहिँ नेपाल सरकारको।
7: सबैलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ भन्नुभयो यहाँले चाहिँ। जस्तो अब अहिलेको अवस्थाको अर्थतन्त्रको दायरा, होइन, अर्थतन्त्रको संकुचन वा अर्थतन्त्रको अवस्था चाहिँ, तरलता कस्तो छ, र यो सन्निकटको बीचबाट चाहिँ सरकारले राम्रो एउटा ब्युटी बजेट ल्याउन सक्दछ जो चाहिँ दीर्घकालसम्म यो बजेटको वाह वाह होस्।
6: त्यसैले तपाईँको फोकस केमा हो त्यो गर्नु पर्यो। फोकस चाहिँ निजी क्षेत्रलाई अगाडि दिने हो भने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका कुराहरू ल्याउनु पर्यो। निजी क्षेत्रलाई ए यो देशमा चाहिँ अब हामीलाई चाहिँ जसाबाबी गरिँदैन, यो देशमा कुनै रिस उठ्ने बित्तिकै कसैले डोजर लगाउँदैन, कानून बनाउने यो देशको राज्य चल्छ र हामी ढुक्क भएर काम गर्ने वातावरण छ भन्ने त्यो खालको अनुभूति चाहिँ नेपाल सरकारले दिनु पर्यो। एट द सेम टाइम के भने, जसले बदमासी गरेको छ त्यो पनि कानूनभन्दा बाहिर जान पाउँदैन। बदमासी गरेको मान्छेलाई चाहिँ देशको कानूनले जो समात्छ त्यसमा चाहिँ सरकार दृढ छ, सरकारको चरित्र छ, नैतिकता बोकेको सरकार छ। त्यसकारण त्यो कुरामा यसले दायाँ पनि गर्दैन, तर काम गर्ने मान्छेलाई चाहिँ मौका पनि दिन्छ भन्ने त्यो वातावरण, त्यो दृष्टिकोण चाहिँ तपाईँका नीति, तपाईँका कानूनहरूबाट तपाईँले दिन सक्नु पर्यो। अहिलेको चुनौती भनेको सरकारले यही हो भने त, अहिलेको चुनौती भनेको नयाँ कुरो चाहिँ, नयाँ नै रातारात ल्याउने भन्ने कुरो त मैले केही देखिरहेको छैन। केही पुरानै योजनाहरू, पुरानै महत्त्वका राष्ट्रिय गौरवका योजनाहरू हुन्, तिनीहरूलाई नै लागू गर्ने हो। र नेपाल सरकारले जे लागू गर्छु भनेको छ त्यो चाहिँ लागू गरेर देखाइदिने, जति पैसामा काम गर्छु भने त्यति काम गर्ने, सरकारले चाहिँ भ्रष्टाचार रोक्ने, आफ्नो आफूभित्रको भ्रष्टाचार रोक्ने र लगानीकर्ताको हैसियतले नेपाल सरकारले चाहिँ कुशल लगानीकर्ता नेपाल सरकारले पनि हुने, कुशल निजी क्षेत्रमा चाहिँ होइन, कुशल लगानीकर्ता नेपाल सरकार पनि हुने, भत्केका बिग्रिकालाई सम्हालेर प्रतिफल हुने क्षेत्रमा लगानी नेपाल सरकारले बढाउने यो दृष्टिकोण नेपाल सरकारले पनि
7: राख्नुपर्छ। होइन, लगानीको वातावरण त्यति राम्रो छैन, होइन, वैदेशिक लगानी पनि आएको छैन, यहाँलाई थाहा छ, बैंकमा पनि धेरै मौजदात निक्षेपहरू थुप्रिएको अवस्था, लगानीकर्ताहरू ऋण लिन पनि डराइरहेको एउटा अवस्था, समग्र क्षेत्रलाई अहिलेको बजेटले समेट्न सक्छ, सबैलाई चाहिँ खुशी पार्ने एउटा स्थिति हुन सक्छ? बजेट आइसकेपछि ल अब चाहिँ
6: मैले भने तपाईँको बजेटले त एउटा मन्त्री बजेट

0: हजुर भन्दाखेरि त्यो क्याबिनेटको क्याबिनेट हो नि त, यो सरकार हो नि त, सरकारले चाहिँ अब यो देशमा चाहिँ काम गरेर खाने मान्छेलाई चाहिँ मौका दिन्छ, किसानले चाहिँ टाइममा चाहिँ हामी चाहिँ मल पुर्याइदिन्छौँ, त्यो किसानले चाहिँ समय त्यो ब्याङ्कहरूबाट हामी ऋण पनि दिलाइदिन्छौँ, जो सहकारीहरू छन् अथवा लघु वित्तहरू छन् तिनीहरूको काम कारबाही हामी सुदृढ गराउँछौँ, ठग्न कसैलाई दिँदैनौँ, सरकार कडा भएर जान्छ तर उत्पादन बढाउने कुरामा लगानी बढाउने कुरामा सरकार सहुलियतपूर्ण भएर जान्छ भन्ने कुरामा आफ्नो दृष्टिकोणबाट नेपाल सरकारले चाहिँ एक खालको नीति ल्याउनु पर्यो।
1: अहिलेको अवस्थामा चाहिँ यो नेपालको कृषि उपजलाई अलिकति बजारीकरण गर्नका निम्ति र कृषकहरूलाई प्रोत्साहन गर्नका निम्ति हिजो भएका कार्यहरू र अबको सरकारले गर्नुपर्ने सुझाव चाहिँ के छ डाक्टर साहब?
0: अब हेर्नुहोस्, नेपालमा अहिले कृषिको नाममा चाहिँ धेरै ठगे कि कृषिको नाममा तपाईँको पार्टीका कार्यकर्ताहरूलाई कृषिको लागि उत्पादनको ऋण दिने भनेर भन्ने ऋण दिएको छ, त्यसको काम भएको छैन। महालेखा परीक्षकको रिपोर्ट हेर्नुहोस्, अनेक रिपोर्ट हेर्नुहोस्, जति विदेशीबाट पैसा आएका छन् कृषिको नाममा आएका चाहिँ कार्यकर्ताहरूलाई पार्ने एउटा वातावरण बनेको छ। अहिले यो सरकारले कमसेकम त्यो त्यो चाहिँ हामी गर्दैनौँ होइन, र कृषि कृषिको जो किसान छ त्यो किसानले गरेको उपज छ त्यसलाई बजारमा ल्याउनुको लागि नयाँ संस्थागत संरचनाहरू पनि हामी निर्माण गर्छौँ अथवा भइरहेकालाई हामी मदत गर्छौँ। तपाईँलाई उदाहरण दिन्छु, अहिले सहकारी हामीले के को लागि बनाएको? सहकारी भनेको उत्पादन तलब हो भनेदेखि त्यसलाई बजारीकरण गर्नको लागि सहकारीले मदत गर्दैला, बिउ बिजन पनि सहकारीको मार्फत किसानमा पुर्याउने, किसानको उपज पनि सहकारीको मार्फत चाहिँ बजारमा ल्याउने, त्यो काम भइरहेको छ अहिले, केही पनि भएको छैन। उल्टो के भनेदेखि तिनवटा खम्बा, समाजवादको खम्बा भनेको सहकारी भनेको, समाजवादको खम्बालाई नै ढाल्ने काम चाहिँ सरकारहरूले गरिरहेको छ भने यसलाई तपाईँले बनाउनु पर्यो अब, यसलाई तपाईँको त्यो त्यो भन्नुहोस् त तपाईँको त्यो तलको त्यो तीन महिना मात्रै खाना पाउने किसान अलिकति उब्जाएको छ, त्यसको लागि चाहिँ सहुलियत दिने संस्थागत संरचना नेपाल सरकारको के छ तल्लो तल्लो स्तरमा नेपाल सरकारलाई? ब्याङ्कहरूले त सानो किसान साना किसानलाई त्यो हेर्दैन, चाहिँ किसान कृषिलाई गएको ऋण त घटेर गएको छ ब्याङ्कहरूबाट, ब्याङ्कहरूले दिँदै ठुलालाई नै हो ठालुलाई नै हो। अहिले 55-60 खरबको चाहिँ तपाईँको ऋणहरू छ, के अरे ब्याङ्कहरूको जो लगानी छ हेर्नुहोस् त, ठुलै व्यापारीहरूले लगिरहेका छन्, ठुलोले नलगाउनु भन्ने पनि होइन, तर सानोमा पनि त पुग्नु पऱ्यो नि त, खोइ सानोमा पुग्ने खोइ मेकानिजम खोइ त्यसको यन्त्रहरू, पहिले थियो तपाईँको साना किसान विकास आयोजना भन्ने थियो, तपाईँ किसानहरूको समूहहरू बनाएर काम गर्ने सिस्टमहरूले,
1: अहिले त कृषकले ऋण पाउने अवस्था छैन नि त होइन, कृषकहरूलाई चाहिँ एकदम अपमान गरिएको छ, कृषि पेसा एकदम राम्रो हो उत्तम हो भन्ने ढङ्गले चाहिँ व्याख्या गर्नै सकिएन क्या यो राज्यले चाहिँ?
0: छैन, त्यसकारण के भने त्यसकारण तपाईँ डिजिटलाइजेसन गर्ने प्रविधि लिएर आउने यी कामहरूलाई अगाडि बढाउनुहोस्, तर मुख्य कुरो विचार गर्नुहोस् के भने उत्पादन गर्ने उत्पादनकर्ताको भनेको मुख्य उत्पादनकर्ता भनेको किसान हो, मुख्य उत्पादनकर्ता भनेको मजदुर हो, मुख्य उत्पादनकर्ता भनेको रोजगारीको लागि तडपिरहेको युवकहरू हो, ती ती तिनीहरूलाई तिनीहरूका तिनीहरूलाई चाहिँ कहाँ कसरी पुग्ने तपाईँ त्यो संस्थागत संरचना बनाउनु छ? अहिले बनिसकेका छैन, अहिले बनेको पनि भत्किएको छ, सहकारीहरूको बदनाम भएर बसेका छन्, कोही तपाईँको सहकारी भन्ने बित्तिकै मान्छे डराउन थालेका छन्, लघु वित्तहरू चाहिँ किसानहरूलाई शोषण गर्ने यन्त्रको रूपमा चाहिँ खडा भइरहेका छन् अहिले, त्यो पनि कतिको पैसा चाहिँ डुबिरहेका छ, किसानको पैसा डुबिया छ, के अरे लघु वित्तको पैसा डुबिया छ, सहकारीको पैसा डुबिया छ, ब्याङ्कहरूको चाहिँ ठुलैबाट पनि ठुलै ठुलैहरूले पनि अब मिलेर राजनीतिज्ञहरूसँग मिलेर दुरुपयोग गरेको उदाहरणहरू आइरहेका छ। यसलाई यो सबैलाई सुधार गर्ने र नयाँ संस्थागत संरचना बनाउने जिम्मेवारी अहिलेको सरकारको छ।
1: एउटा महत्वकांक्षा हुन्छ सबैको होइन, महत्वकांक्षा जस्तो नेपालीहरूले चाहिँ नयाँ नै अर्थमन्त्री आउँदाखेरि, नयाँ अनुहार आउँदाखेरि, नयाँ सरकार आउँदाखेरि अब चाहिँ के हुन्छ कि भन्ने चाहिँ आशा राख्छ। डाक्टर स्वर्णिम वागले अर्थमन्त्रीमा आइसके पछाडि उहाँप्रतिको पनि एक किसिमको जनताको जुन विश्वास छ, जुन आशा छ, त्यो आशालाई निराशामा परिणत हुन नदिन उहाँ सक्षम हुनुहोला अहिलेको अवस्थामा?
0: त्यसैले अहिले तपाईँको आफूले सक्ने भन्दा बढ्दा फुर्तिबिन नलाउने हो कि हुन त, अहिलेको आर्थिक टिम राम्रो छ, मैले देखेँ, मैले मलाई लागे चाहिँ अर्थमन्त्री लगायत गभर्नर यो योजनाको उपाध्यक्ष सबै अनुभवी राम्रो एउटा राम्रो आर्थिक टिम छ, त्यसलाई त्यसले चाहिँ के भने अब नेपालमा उत्पादन गरेर अगाडि जानको लागि चाहिँ यो प्रोत्साहनको वातावरण खडा भएको छ भन्ने चाहिँ त्यो संस्थागत संरचना त्यो सुविधाहरू त्यो सहुलियतहरू पुर्याउने काम चाहिँ नेपाल सरकारको अर्थमन्त्रीले म यसरी गर्छु भनेर उहाँले संस्थागत संरचनाहरू बनाउनुपर्छ, उहाँले संस्थागत संरचनाहरूलाई अगाडि लैजाए, यसरी म किसानहरूमा पुग्छु, यसरी युवकहरूलाई म रोजगारीको लागि म बनाउँछु मजौला उद्योगहरूलाई यसरी म चाहिँ ब्याङ्कहरूबाट पैसा दिलाउँछु भन्ने चाहिँ यो एउटा मेकानिजम चाहिँ उहाँले चाहिँ अहिले छैन देशमा आफ्नो भएको पनि भताबन्द भएको छ भ्रष्टाचारले नष्ट भएको छ भएकालाई फेरि सत्यानाश भएको छ त्यसलाई पुनर्निर्माण गर्ने काम हो के त मैले अहिले
1: र आज अब यो अर्थ तन्त्रको विषयमा हामीले बहस गर्ने हो भने जुन किसिमले हाम्रो अर्थतन्त्रको आजको अवस्था छ मध्यपूर्वको जुन तनाव छ होइन रेमिट्यान्सको अवस्था अनि डिप्रेसनले चाहिँ धानेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने एउटा अर्को यो जटिलता पनि छ यी सबै कुराहरूलाई ध्यान दिएर देश त आत्मनिर्भर चाहिने रहेछ नि त डाक्टर साहब होइन यो विश्वमा त कतिखेर के हुन्छ भन्ने कुराले त निकै ठूलो असर पार्दो रहेछ नि त
0: अहिले नै नेपाललाई दुईटा संकट छ एउटा ऊर्जाको संकट छ एउटा चाहिँ खाद्यान्नको संकट छ म एउटा व्यापारको संकट छ व्यापारको असन्तुलनको संकट छ होइन तीनटा संकटहरू छ अब ऊर्जाको संकटमा ऊर्जाको संकटै म भनेर भन्छु किनभने अहिले पनि तपाईँको जाडोको समयमा उताबाट बिजुली आएन भनेदेखि यहाँ चल्दैन यहाँ उद्योगहरू चल्दैनन् होइन नेपाल ऊर्जामा सेल्फ सफिसियन्ट छैन नेपाल तर आफू तर दुर्भाग्य के छ भने आफूले लिएको ऊर्जा आफूले उत्पादन गरेको ऊर्जा पनि म निर्यात गर्छु भन्छु कि त्यहाँ चाहिँ ग्यास एलपिजी ग्यास बाहिरबाट इम्पोर्ट गरेर चाहिँ अरबौं रुपियाँ दाम तपाईँ पठाउनुहुन्छ होइन तर त्यही आफूचित्र भएको ऊर्जालाई देशभित्र लगाउनु चाहिँ तपाईँ चाहनुहुन्न तपाईँ एक्सपोर्ट गर्छु भन्नुहुन्छ देशभित्र लगाउनु भयो भनेदेखि त्यसको मूल्य त्यसको भ्यालु आएर धेरै बढी हुन्छ त्यसले देशको उत्पादनलाई धेरै मद्दत गर्छ भने यो एउटा यो चिज कसरी तपाईँले समाधान गर्ने एनर्जीको क्षेत्रमा होइन उहाँले एउटा मुख्य यो यो हेर्नु पर्यो ऊर्जाको संकट छ एउटा खाद्यान्नको खाद्य असुरक्षा छ नेपालमा भोलि केही कुनै पनि चिज यहाँ बाहिरबाट आउनै बन्द भयो भने हामी चाहिँ खतम हुन्छौँ खाद्य कमसेकम म खाद्यमा अब चाहिँ कृषिमा चाहिँ यति वर्षभित्रमा चाहिँ हामी चाहिँ यति गर्छौँ यसै गर्छौँ भनेर त्यसरी प्रोग्राम त आउनु पर्यो नि त तर सबभन्दा कम महत्त्व दिएको नै अहिले कृषिलाई चाहिँ कृषिको स्थिति उचार नै हुँदैन कृषि चाहिँ आकर्षण हुँदैन कि नेपालका नीति निर्माताहरूलाई अहिले अर्थमन्त्रीजीहरूले उहाँहरूले चाहिँ अब यो खाद्य असुरक्षाको जुन व्यापकता नेपालमा बढेर गएको छ त्यसलाई हटाउनुको लागि चाहिँ उहाँहरूले कार्यक्रमहरू लिएर आउनु पर्यो किनभने त्यो खाद्य क्षेत्र बढेर गयो भने मात्रै अनि यहाँको रोजगारी पनि बढेर जान्छ यहाँको युवाहरू पनि काम पाउँछ
1: डाक्टर साहब अब एउटा कुरा के बताइदिनुहोस् भने नि यतिखेर नीतिदा कार्यक्रममा पनि निकै ठूलो बखेडा भयो संसदमा प्रधानमन्त्रीको उपस्थिति खोजियो तर प्रतिनिधि सभा नियमावलीको नियम 38(1) र 3 उच्चारण गर्दै तत्कालीन सत्ता पक्षहरूले उहाँलाई बचाउने प्रयत्न गरे तर हिजो स्वयं सभामुख दुई पटक चाहिँ प्रधानमन्त्रीलाई भेट्न र संसदको उपस्थितिका बारेमा कुरा गर्न जाँदै गर्दाखेरि पनि उहाँले इग्नोर गर्नुभयो भन्दै गर्दाखेरि यो कुरालाई उहाँको आन्तरिक मामिला पार्टीको मामिला भनेर मान्ने वा चाहिँ यो संसदप्रतिको उत्तरदायित्व वहन गर्न नसकेको मान्ने वा यो के के कारणले चाहिँ यस्तो भइरहेछ
0: यो त राष्ट्रिय स्वतन्त्र पार्टीले संसदलाई अवहेलना गरे हो यो प्रधानमन्त्रीले आफूलाई के ठान्नुभएको कुनै मलाई थाहा छैन उहाँले आफूले
1: बजेट त महत्वपूर्ण कुरा होला नि भन्छ होइन नेतृत्व कार्यक्रम त देशको एउटा मेरुदण्ड हो महत्वपूर्ण विषय होला नि त होइन
0: उहाँको प्रधानमन्त्रीले बनाएको कसले यो यही सदनले बनाएको हो यो सदनका मान्यहरूले बनाएको हो राष्ट्रिय स्वतन्त्र पार्टी लगायत मान्यहरूले बनाएको यो सदनले बनाएको नेपाली जनताले बनाएको नेपाली जनताको प्रतिनिधित्व गर्ने संस्थामा गएर त्यहाँ गएर आफ्ना भावनाहरू राख्नु आफ्ना समस्याहरू राख्नु उनीहरूबाट सल्लाह लिनु त्यो एउटा कर्तव्य हो त्यो एउटा इज्जत हो त्यो उहाँले पाउने इज्जत हो त्यो इज्जत पनि आफूले तिरस्कार गरेर त्यो संस्थालाई तिरस्कार गर्नु भने मतलब त आफूले आफूलाई तिरस्कार गर्नु हो गलत बाटोमा उहाँहरू जानुभएको छ
1: संसदमा उपस्थित हुनुपर्ने संसदमा जवाफ दिनुपर्ने जनताको आवाजहरू मुखरित हुने संसद प्रति जवाबदेही हुनुपर्ने होइन यो दुईटै नजिकको सरकारले यसमा चाहिँ अलिकति प्रतिपक्षीहरूलाई हेप्यायो त्यसो भए
0: यो अब तपाईँको अब हेपेको होला अथवा म यत्रो पद लिएर आएको छु मलाई चाहिँ कसले के गर्न सक्छ यत्रो मलाई चाहिँ फेसबुकमा यति चाहिँ 2,00,000, 3,00,000, 4,00,000 यस लाइक मलाई आउँछ मलाई कसले के गर्न सक्छ भन्ने जुन किसिमको दृष्टिकोण छ
1: यसले त नेपाली जनताले धोका पाउँछ नि डाक्टर साहब यस्तै गर्दाखेरि
0: यो समयको धेरै टिक्नेवाला पनि छैन हेर्नु होला यस्ता अहम र यस्ता अहमलाई चाहिँ जनताले मन पनि पराउँदैन नि समयको कुरा हो हेर्दै जानुहोस्
1: र जाँदा जाँदै अहिलेको यो समग्र अवस्थालाई हेर्ने हो भने अब अर्थतन्त्रको जटिलतालाई एउटा सही बाटोमा डोर्याउनका निम्ति अर्थमन्त्री डाक्टर सोनी वागले प्रति यहाँको डाक्टर साहबको विश्वास चाहिँ छ होइन
0: मलाई लाग्छ कि भने यो स्वर्णिम वाग्लेजी त यो अर्थ यो सरकारको एउटा प्रतिनिधि पात्र हुन्छ, तर सरकारले जुन किसिमको प्रतिबद्धता गरेर आएको छ प्रधानमन्त्रीकै पनि, अब उहाँले उहाँको आफ्नो चरित्र नैतिकताको बारेमा नेपाली जनताको उच्च मूल्याङ्कन छ, त्यही कुरालाई राखेर अब अर्थमन्त्रीको टिम पनि राम्रो टिम छ, आर्थिक टिम पनि, यसलाई काम गर्ने मौका दिएर जनतासित मिलेर जाने मौका दिनु हो भनेदेखि यो उपलब्धि हुन सक्छ।
1: हस् रक्षा भ्याको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनी, आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा।
3: सरा किन बोलाएको मलाई?
4: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन, अरे कति छैन अलि विश्वासिलो ज्योतिष।
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेची बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: होइन, के भयो, किन बन्द भएको हो गाडी?
13: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
12: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
13: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
12: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
13: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
12: एक्साइड ब्याट्री को आधिकारिक डीलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्री में दुई देखि पांच वर्ष सम्म को वारेन्टी पनि रहेको छ। विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल। हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिमनी गीजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी। फोन नम्बर 0364145502 मोबाइल 98560405502 र 98460151।
2: रेडियो आदि खुला 105.4
14: सिद्धान्तलाई मान्ने पार्टी भएको कारणले संसदमा लोकतान्त्रिक पार्टीले गर्नुपर्ने व्यवहारलाई हामीले राम्रोसँग निभाइराखेका छौं र प्रधानमन्त्रीजीले आफ्नो सम्मान्य प्रधानमन्त्रीजीले आफ्नो कर्तव्य निभाउनु पर्ने ठाउँमा धेरै कुराहरूमा चुकिराख्नु भएको छ र नेपाली कंग्रेस विशेष गरी त्यहाँ सम्मान्य प्रधानमन्त्रीजीको अनुहार हेर्नुभन्दा पनि सम्मान्य प्रधानमन्त्रीजीले संसदप्रति गर्नुपर्ने कर्तव्यको कुरालाई आवाज उठाउनु चाहिँ नेपाली कंग्रेस त्यहाँ उपस्थित छ।
1: होइन, तपाईँहरूलाई त भ्याली दिनु भएन नि त प्रधानमन्त्री बालेन्द्र शाहले के गर्न सक्नुहुन्छ तपाईँहरू भनेर च्यालेन्ज दिँदै हुनुहुन्छ क्या उहाँले चाहिँ कोठामा बसेर।
14: त्यो यसो हो, त्यो सामान्य प्रधानमन्त्रीजीको आफ्नो अहमता हो, आफ्नो शैली हो। उहाँले चाहिँ यो लोकतन्त्रको मन्दिरलाई त्यसरी अवहेलना गर्नु उहाँको त्यो अपरिपक्वता हो। उहाँले यो देशको अभिभावक यो देशको सामान्य प्रधानमन्त्री भएको कारणले संसदमा उठेका विषयहरूलाई उहाँले पक्कै पनि आएर त्यसलाई जवाब दिनुपर्छ। विशेष गरी संसदमा उठेका प्रत्येक चाहिँ प्रश्नहरू प्रत्येक मुद्दाहरू चाहिँ जनताको मुद्दा हुन्छन् र जनताको मुद्दालाई एउटा अभिभावकले आएर त्यसको समाधान गर्नु त्यसको उत्तर दिनु चाहिँ उहाँको कर्तव्य हो।
1: तर कर्तव्य त हो होइन, सभामुख डीपी अर्याल जी पनि हिजो भेट्न गएको कुरा थियो, तैपनि उहाँले चाहिँ होइन उहाँको हट आफ्नो त्याग्नु भएन, उहाँ संसदमा नआउने स्थिति चाहिँ बन्यो। यो के कारणले होला, तपाईँहरूको कारणले हो कि आफ्नै इगोका कारणले हो कि यो प्रधानमन्त्रीको उपस्थिति किन चाहियो? सरासर मन्त्रीहरूले चाहिँ काम गरिरहेका छन्, प्रतिनिधि सभा नियमावली अन्तर्गतको होइन बैठक सुचारू भइरहेको छ, प्रधानमन्त्री नै चाहियो मलाई, त्यही केटी चाहियो भने जस्तो तपाईँहरू किन गरिरहनु भएको?
14: होइन, त्यस्तो होइन, त्यस्तो छैन। हजुरले एकचोटि हेर्नुहोस्, कुनै पनि देशमा जब यो लोकतन्त्रको पद्धतिबाट चलेको संसदमा सामान्य प्रधानमन्त्रीमाथि पटक पटक विपक्षको सांसद त्यति मात्रै नभएर समग्र जनताले उहाँलाई संसदमा चाहिरहेको बेलामा उहाँ नआउनु उहाँकै समस्या, हाम्रो कारणले नआउनु भन्दा पनि उहाँ आफ्नो कारणले नआउनु भएको भित्र विभिन्न उहाँहरूको आफ्नै प्रक्रिया या आफ्नै समस्याहरू होला उहाँहरू नआउनु भएको, तर चाहिँ उहाँ आउनु चाहिँ पर्छ, त्यति हो।
1: तर सदन जुन ढंगले अगाडि बढ़िरहेको छ, जुन तरिकाले चाहिँ सत्ता पक्षले सदनमा चाहिँ होइन आफ्नो उपस्थिति प्रस्तुति देखाइरहेको छ, यसले पनि सदनभित्र कतै दण्डहीनता मौलाएको त होइन, अधिनायक बाजी चरित्र मौलाएको त होइन, सभामुखको भूमिका त समानान्तर छ नि होइन सदनभित्र।
14: यो देशमा प्रत्येक वर्ष पाँच वर्षमा चुनाव आउँछ, कतिपय समयमा चाहिँ त्यो चुनाव परिस्थितिको कारणले अगावै पनि आउँछ र सबै ठाउँमा त हजुरले इतिहास हेर्न सक्नुहुन्छ, चुनाव मात्र होइन अन्य विधिहरूबाट पनि यो कुराहरू छ। अगर कोही सरकारले विशेष गरी नेपाल जस्तो लोकतान्त्रिक संरचना भएको सामाजिक समाजमा पनि प्रकृतिमा पनि सबै ठाउँमा चाहिँ लोकतान्त्रिक संरचना भएको देशमा कोही अधिनायकवादको तरिकाले अगाडि बढ्छ भने त्यसको आयु चाहिँ कहिले पनि लामो हुँदैन, त्यो चाहिँ सत्य हो।
1: तर जनताले त दुई तिहाईको मत दिएका छन् होइन?
14: जनताले त पहिला पनि धेरैले दुई तिहाई बहुमत दिएको छ सर,
1: तर अहिलेको यही व्यवस्थामा यही अवस्थामा चाहिँ जुन राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाईको मत ल्याएर आयो, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि उठेका प्रश्नहरू पनि धेरै छन् होइन, यहाँहरूको पनि त्यहाँ प्रश्न छ। अब बजेटको पूर्व सन्ध्यामा छौं हामी, निजिता कार्यक्रम अस्ति भर्खरै मात्र प्रस्तुत भएको छ, बजेटको आकार अनि बजेटमा चाहिँ सरकारले समेट्न सक्ने कुराहरू र अस्ति आएको निजिता कार्यक्रममा यहाँहरूको भनाइ के छ?
14: त्यही त कुरा मैले गरेको, मैले योभन्दा पहिला पनि एकचोटि हजुरसँग यही रेडियोमा मेरो संवाद भएको थिएँ, मैले त्यतिखेर भनेको थियो राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपालको जनताले दुई तिहाई बहुमत दिएर पठाएको छ, त्यसको लागि म बधाई पनि दिन चाहन्छु, सरकारले गरेको प्रत्येक राम्रो काममा हाम्रो सहयोग रहनेछ र यो देशको जनता र नागरिकलाई अहित हुने काम भयो भने हामी आवाज उठाउनेछौ भनेर मैले पहिला पनि भनेको थिएँ, अहिले पनि हामी त्यही लाइनमा अडिग छौं। त्यसै कारणले अहिले जुन संसदभित्र उठेका प्रश्नहरू छन् र यो देशको भविष्य यो देशको यो वर्षभरिको जुन बजेट छ त्यसको नीति तथा कार्यक्रममा जुन सम्माननीय प्रधानमन्त्रीजीको उदासीनता देखियो जो उहाँ चाहिँ सरकार संसदमा अनुपस्थित हुनुभयो त्यति मात्रै होइन माननीय अर्थमन्त्रीजीले पनि पछि चाहिँ प्रश्नोत्तर कार्यक्रममा नआउने जस्तो चाहिँ संकेत देखाउनु भयो पछि चाहिँ संसदमा जोरदार उठेको प्रश्नको कारणले उहाँ आउनु बाध्य हुनुभयो जब यो देशको सरकारले नै त यो नीति तथा आयोग नीति तथा कार्यक्रम बनाउने हो त्यसमा सम्मान्य प्रधानमन्त्रीजी माननीय अर्थमन्त्रीजी लगायत सम्पूर्ण क्याबिनेट मन्त्रीहरूको चाहिँ पूर्ण जिम्मेदार हुने र विशेष गरी जनताले दुईटै बहुमत दिएर पठाएको सरकारको चाहिँ अब जिम्मेदारी हुनुपर्ने तर सरकार नै यो नीति तथा कार्यक्रममा यसरी उदासीनता देखिएको कारणले नै हामी चाहिँ चिन्तित भएका छौं किनकि जनताले यो सरकारसँग धेरै अपेक्षा गरेको छ यो सरकारसँग
1: हिजो सरकारलाई फेलाउने त छुट छैन सन्दीप राणाजी होइन यत्रो राम्रो बहुमत दिएको छ जनताले अब चाहिँ यो देशमा चाहिँ सुशासन आउँछ यो देशमा रोजगारीको सृजना हुन्छ होइन यो देशमा चाहिँ भ्रष्टाचार शून्य हुन्छ भन्ने ढंगले जसरी गरेका छन् तर आज प्रधानमन्त्रीज्यूलाई चाहिँ सभामुखले पनि त उपस्थितिका लागि रुलिङ गर्न सक्नुपर्ने हो नि त होइन त्यो आसनमा
14: त्यो रुलिङ गर्न सक्नुपर्ने त्यसै कारण हाम्रो मागै थियो त रुलिङ गरेर बोलाउनु पर्यो भनेर अहिलेदेखि यो तीन चार दिनदेखि लगातार हामी भनिराखेका छौँ र सामान्य सभामुखजीले पनि आफ्नो उहाँको केही बाध्यता होला त्यसकारण उहाँले चाहिँ त्यो रुलिङ गर्न सकिराख्नु भएको छैन उहाँले पटक पटक चाहिँ नियावलीको चाहिँ ओहोरो देखाएर हामीलाई चाहिँ टालिराख्नु भएको छ हामी पटक पटक भनिराखेका छौँ रुलिङ गरेर बोलाऊ रुलिङ गरेर बोलाऊ यो अनि यो चाहिँ हाम्रो चाहिँ उसमा व्यवस्थामा पनि रहेको कुरा नियावलीको व्यवस्थामा संसदीय नियावलीको व्यवस्थामा रहेको कुरा पनि भनेका छौँ हामीले पटक पटक भनेका छौँ अर्को कुरा के छ भने हजुरले भने जस्तो अहिले जब दुई तिहाई प्राप्त गरेर आएको यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार प्रति जनताको ठूलो अपेक्षा छ त्यसो त हाम्रो संविधान 2072 सुरु भइसकेपछि यो देशमा जुन यो संविधानको अनुसार यो शासन चल्न लागिसकेपछि स्वयं माननीय अर्थमन्त्रीजीले स्वीकार गर्नुभएको छ यो 10 वर्षको पीरियडमा केही न केही सुधारहरू भएको छ भनेर उहाँ स्वयंले चाहिँ स्वीकार गर्नुभएको छ स्वयंले चाहिँ बोल्नु भएको छ तर त्यसमा पनि थप उहाँप्रति र उहाँको अहिलेको जुन यो दुई तिहाईको सरकारप्रति जनताले अझै थप चाहिँ आशा र विश्वास गरेको बेलामा यसरी चाहिँ नीति तथा कार्यक्रम र यो अहिले चाहिँ बजेट बनाउने बेलामा सरकारको आफ्नै नीति तथा कार्यक्रमप्रति देखिएको उदासीनता लापरवाहीको कारण
1: राष्ट्रिय स्वतन्त्र पार्टीका कैयौं सांसदहरूले पनि प्रश्न उठाएका छन् होइन उनको शैलीप्रति यो चाहिँ महानगर तला जस्तो हुँदैन भनेर श्री डाक्टर अमरेश कुमार शाह सिंहले पनि बाहिर बताइरहेको विषय पनि यतिखेर आएको छ तर संसदलाई कार्यपालिकाको छाया बनाउन खोजिएको हो अहिलेको स्थितिमा
14: होइन त्यसरी चाहिँ उहाँले चाहिँ त्यो कुरालाई चाहिँ मनन गर्नुपर्छ अब त्यो आन्तरिक उहाँहरूको आन्तरिक पार्टीभित्र के चलेछ उहाँको आन्तरिक कुरा हो हामी त्यसमा चाहिँ दखल पनि दिन चाहन्नौ उहाँहरूले त्यो मिलाउनुहुन्छ भन्ने कुरा हामी विश्वास पनि राखेका छौँ जनताले दुई तिहाई दिएर पठाएको सरकार चाहिँ पूर्ण चाहिँ राजनीतिक स्थिरताको साथ चल्नुपर्छ भन्ने हाम्रो मान्यता व्यवस्था पालिका कार्यपालिका त्यसपछि चाहिँ न्यायपालिकाको कुरा छ यसले चाहिँ कार्यपालिकाको संसद जस्तो चाहिँ गरिमामय सदनलाई चाहिँ कार्यपालिकाको छायाभित्र मात्रै राख्न मिल्दैन
1: होइन यहाँलाई थाहा छ उहाँहरूको भनाइ त के छ भने हामी काम गर्छौँ हामी एक्सन गर्छौँ हामी चाहिँ डेलिभरी दिन्छौँ होइन डेलिभरी दिइरहनु भएको छ उहाँहरूले चाहिँ होइन अब हामी बोल्ने होइन बोल्ने दिन सकिए बोल्ने हामी हिजो बोलिसक्यौँ चुनावमा बोलिसक्यौँ
14: पार्लियामेन्ट सदनमा बोल्न मात्रै बोलाएको होइन सर आफैले बनाएको नीति तथा कार्यक्रममा छलफल त हुनु पर्यो लोकतान्त्रिक भनेको लोकतन्त्र भनेको के हो लोकतन्त्रलाई मान्नु परेन उहाँ आफैले मान्य अर्थमन्त्रीजीले भन्नुभएको थियो कि हामी बहुलवादमा विश्वास गर्ने चाहिँ लोकतान्त्रिक पार्टी हो भने म त्यसमा एकदम खुसी भएँ उहाँले अझै पनि नेपाली कङ्ग्रेसको सिद्धान्तलाई बोलियोसँग समात्नु भएको रहेछ तर भन्नलाई चाहिँ त्यसरी भन्ने करणी र कठनीमा त अन्तर हुनु भएन नि उहाँले जब त्यसो भनिसक्नु भएपछि कमसेकम सदनमा जब यो नीति तथा आयोगमा छलफल हुँदाखेरि सामान्य प्रधानमन्त्री र मान्य अर्थमन्त्रीजी या चाहिँ क्याबिनेटको मान्य मन्त्रीजीहरूको बीचमा चाहिँ छलफल भयो भने त्यो अझै निखारिएर अझै राम्रो तरिकाले आउला नि त सर उहाँले लेखेर पत्र पठाइदिएपछि त के सबै कारिन्दा मात्रै हुन् त्यो फेरि संसद किन चलाउनु पर्यो पठाउनु भयो एकचोटि लेख्नु भयो त्यो चाहिँ ओहो त्यसमा बहसै गरेर जरुरत छैन संसद किन चलाउने फेरि
1: अब अहिलेको अवस्थामा चाहिँ हिजो धेरै बोल्दाखेरि बिग्रियो नि त होइन अब नबोल्ने अब काम गर्ने एक्सन गर्ने सुकुम्बासी बस्ती व्यवस्थापन भयो नि त होइन तपाईँलाई थाहा छ नि
14: हजुरले चाहिँ सुकुम्बासी व्यवस्था समस्या व्यवस्थापन कसरी व्यवस्था
1: सरकारले व्यवस्थापन गरेन होल्डिङ सेन्टरमा लगेर राख्यो अनि पानी आइरहेको छ धरधरी पानी आइरहेको छ झरीमा चाहिँ समस्या हुन्थ्यो
14: यहाँबाट सुकुम्बासी जो हाम्रो नेपाली नागरिकहरूलाई यहाँबाट टाढा पुग्यो पुरानो यो जुन उहाँहरू जहाँ बसिराख्नु भएको थियो त्यसको लागि चाहिँ अर्को व्यवस्था नगरिकन अचानक उठाउँदा कति नोक्सान भएको थाहा छ तपाईँलाई अहिले चाहिँ प्रत्येक चाहिँ 25,000 रुपियाँको चाहिँ भत्ता दिने भने त्यो सरकारको भत्ता होइन सरकारको भत्ता भनेको अन्य जनताले बगाएको खुन पसिनाको चाहिँ पैसा होइन त्यो सरकारको पैसा चाहिँ जनताको पैसा होइन त्यो पैसा चाहिँ अहिले हामीले त्यहाँ दिइराख्नु परेछ कमसे कम पहिल्यै चाहिँ त्यो अहिले चाहिँ प्रत्येक होल्डिङ सेन्टरमा जानुभएको छ र हजुर पत्रकारहरू चाहिँ एकचोटि प्रत्येक होल्डिङ सेन्टरमा जानुहोस् उहाँहरूको बच्चाहरू स्कुल जानलाई टाढा भएर स्कुलबाट वञ्चित हुनु परेको छ त्यति मात्र होइन रोजगारबाट टाढा जानु परेकोले उहाँ मानिसहरू चाहिँ रोजगारबाट वञ्चित हुनु परेको छ दुःख पाइराखेको छ होल्डिङ सेन्टरमा भइराखेको चाहिँ गतिविधिहरूको चाहिँ सत्य र तथ्य बाहिर आउनु पाएको छैन अनि हजुरले भन्नुहुन्छ त्यो व्यवस्थापन भयो आज देशभरिका मानिसहरू अन्यलमा छन् त्यति मात्र होइन देशमा भएका गाउँमा भएको यो आमा समूहका दिदी बहिनीहरू पनि त्रसित हुनुहुन्छ कहीँ न कहीँ हामीले चाहिँ जम्मा गरेर पटा बनाएको यो चाहिँ आमा समूहको भवन पनि भत्किने होइन जस्तो कुराले
1: सहकारीको रकम फिर्ता हुँदैछ
14: हजुरले
1: भन्नुहुन्छ
14: हजुर हजुर
1: सहकारी पीडितले रकम फिर्ता पाउँदैछन् तपाईँलाई थाहा छ नि होइन सन्दीप दादाजी
14: पहिला त पाउनु पर्यो नि
1: पाउँदैछन् फिर्ता गर्दैछ सरकारले
14: पाएपछि फेरि कुरा गरौँला नि सर
1: तपाईँहरूमा
14: कुरा गरौँला नीतिगत र सही ढंगले न्यायिक प्रक्रियाबाट सहकारी पीडितहरूले पैसा पाएको खण्डमा फेरि म यही इन्टरभ्यूमा हजुरसँग बसेको
1: भ्रष्टाचारीहरू कडा झ्याप पर्दैछन् सरकारको दायरामै छन् भ्रष्टाचारीहरू होइन
14: अब खराब झ्याप परेको भ्रष्टाचारीलाई तपाईँले यो जुन शब्द प्रयोग गर्नु भएको छ भ्रष्टाचारीहरूलाई पक्कै पनि चाहिँ उहाँहरूलाई चाहिँ यहाँको कानूनको आधारमा चाहिँ उहाँहरूप्रति चाहिँ कारवाही हुनुपर्छ तर स्टन्टको लागि मात्रै पक्रिनु छ त्यसलाई खराब झ्याप भयो भन्न त मिल्दैन नि समातिनु भएको छ समातिर प्रमाणित नभएर फेरि छुटिनु भएको छ यसले त झन् फिटलो भयो होला नि त मैले हजुरलाई या मैले मलाई आरोप लगाए आरोप लगाएर एक दिनको लागि थुनामा राखेर त त्यसले चाहिँ त्यो खराब जाप भयो भनेर प्रमाणित हुनु पर्यो नि प्रमाणित भएर चाहिँ त्यो माथि चाहिँ पूर्ण प्रमाणित भएर चाहिँ कारवाही गर्ने बल्ल त्यो चाहिँ समातिएको भन्न मिल्छ यसलाई चाहिँ प्रतिशोध भन्छ हजुर मैले चाहिँ हजुरलाई एकछिनको लागि आरोप लगाए अनि दुई दिनको लागि थुनामा राखेँ भोलि प्रमाणित भएन बाहिर निस्क्यो भने यसलाई चाहिँ प्रतिशोध भन्छ यसलाई चाहिँ खराब जाप भन्दैन हजुरको भाषामा
1: सम्पत्ति शुद्धिकरणका मुद्दाहरू चल्दैछन् होइन देश त ग्रे लिस्टमा जाने तयारीमा कालो सूचीमा पर्ने खतरा छ नि त देश त
14: चल्नुपर्छ सम्पत्ति शुद्धिकरणको केस चल्नुपर्छ तर हजुरले जुन यो कालो सूचीको कुरा गर्नुभएको छ नि आज देश हजुरले देखिराख्नु भएको छ एफएटिएफको टिम आएर यहाँ हाम्रो ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा हाल्दैछ त्यो विषयमा
1: सात महिनाभित्र राम्रो पर्फर्मेन्स हुन सकेन भने देश चाहिँ कालो सूचीमा जाँदैछ
14: आज हजुरले चाहिँ डिलिभरको कुरा गरिराख्नु भएको छ डिलिभरको कुरा गर्दै गर्दा बजेट बनाउँदाखेरि हामीसित बजेट हुनु पर्यो हामीसित चाहिँ त्यो रकम हुनु आर्थिक स्रोत हुनु पर्यो त्यो नभएको कारण हामीले बजेटलाई चाहिँ भने जस्तो डिलिभरी गर्न सकिराखेको छैनौँ हामीले चाहिँ अहिले त्यो एफएटिएफले चाहिँ ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा हाल्दैछ ब्ल्याक लिस्टमा भएको देशले कसरी चाहिँ यो देशको अर्थतन्त्रलाई अगाडि
1: बढाउँछ तिमीहरूको काम सन्तोषजनक भएन अबको सात महिनाभित्र काम सन्तोषजनक भएनौ भने तिमीहरू कालो सूचीमा जान्छौ भनिसकेका छौ
14: त्यसै कारणले सर यसमा हामीले यसमा एकदमै आक्रामक शैलीमा एग्रेसिभ भएर आफ्नो मनमानी ढंगले चल्नुभन्दा यो अहिले संकटमा भएको बेलामा समग्र रूपले विशेष गरी दुई तिहाई बहुमत पाएको सरकार र तपाईँलाई चाहिँ राम्रो काममा सहयोग दिन तयार रहेको विपक्ष रहेको बेलामा सबैजना सल्लाह गरेर सबैजनाले राम्रो परामर्श गरेर यो देशलाई यो संकटबाट बाहिर निकाल्नुपर्छ आर्थिक संकट मात्र होइन लोकतान्त्रिक यो देशको सार्वभौम सत्ता यी सबै कुरालाई चाहिँ हामीले एकजुट भएर अगाडि जानुपर्छ हाम्रो कुरा त्यही हो संसदमा हाम्रो मागै त्यही हो हामीले सिरप सम्मान्य प्रधानमन्त्रीजीको अनुहार देख्नको लागि संसदमा आउनुपर्छ भनेको होइन हामीले यही संकटको बेलामा हजुरहरूले गरेको प्रत्येक राम्रो काममा हाम्रो चाहिँ सहयोग रहनेछ भइरहेको बेलामा यही बेलामा चाहिँ सबैजनाले परामर्श गरेर त्यो संकटबाट बाहिर जाउँ भनेर छलफलको लागि नै यो विषयहरू उठाएको छ यति हो
1: मानिज्यू यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
14: धन्यवाद धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका सांसद सन्दीप राणाले श्रोता नेपाली बहसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौ
15: स्कूल तथा अफिस का ड्रेस किन बनाउनु पर्ने अनि अन्य कपड़ा चाहिए थियो भागादौड़ गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
12: त्यति कुरा मानि यति धेरै तनाव भर्खरै जानुस् वालिङ आठ नयाँ बजारको पोसाक बगैंचामा सबै सामान त्यही पाइन्छ
15: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
12: पोसाक बगैंचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308329
16: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
12: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
16: हो र आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
12: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
16: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
12: हाम्रा सेवाहरू
16: दाँत तथा मुखको परीक्षण
12: दाँतको एक्सरे
16: दाँत सफा गर्ने
12: दाँत टल्काउने
16: मुख गनाउने समस्याको उपचार
12: दाँत रङको सिमेन्ट भर्ने
16: दाँतको जरेदेखिको उपचार
12: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
16: साधारण दाँत निकाल्ने
12: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
16: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
12: गिजाको शल्यक्रिया
16: कृत्रिम दाँत राख्ने
12: दाँत रङको वा मेटलको खुल लगाउने
16: बच्चाहरूको दाँतको विशेष उपचार
12: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
17: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
16: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
12: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900 25 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ
18: रेडियो आदिखोला 105.4
19: आहा कति राम्रो हो बालिनाले बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
20: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि
19: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो कहाँ पाइन्छ दाई
20: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
19: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696
21: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
22: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
21: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
22: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
0: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
0: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोवेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोवेट।
4: रेडियो आदि खुला 105.4
23: जोडिएर चर्चा परिचर्चा हुने, आफ्ना धारणाहरू राख्ने कुरा यो स्वाभाविक हाम्रो पार्टीको प्रक्रिया नै हो। त्यसैले बेला बखत अलिकति परिस्थितिको विश्लेषण, घटनाक्रमको विश्लेषण र आगामी दिशासित जोडिएर पार्टीमा केही छलफल, केही बहस भएकै छन्, त्यो साँचो कुरा हो। तर अन्ततमा के भएको छ भन्दाखेरि, छलफलमा आफ्ना आफ्ना विषयहरू राख्ने, अब निर्णय जे हुन्छ त्यो निर्णय बोकेर सबै हिँड्ने हाम्रो पार्टीको पद्धति हो। त्यही खालको काम भएको छ।
1: राष्ट्रपति ज्यूको सदस्यता नवीकरण गर्नु भनेको जुन अहिले शक्ति संघर्ष भइरहेको छ, समानान्तर गतिविधिहरू चलिरहेका छन् नेकपा एमाले भित्र, विशेष गरी उपाध्यक्ष ज्यू, महासचिव ज्यूको, त्यसलाई ब्यालेन्समा राख्नका निम्ति उहाँहरूको इन्ट्री भएन अहिले।
23: होइन, मलाई अलिकति यो प्रश्नमा नै केही कुरा भन्न मन लाग्यो। समानान्तर गतिविधि त मैले त केही पनि देखाएको छैन।
1: तपाईँ त देख्नु भएको छैन, हामीले त बग्रेटी देखाएको छौँ नि, सामाजिक सञ्जालमै देखाएको छौँ, कति सामाजिक
23: सञ्जालले के भनौँ भन्ने कुरा फरक कुरा हो। समानान्तर गतिविधि भने के हो भने, मूल नेतृत्वले जे गर्छ त्यसको अगेन्स्टमा अर्को, मूल नेतृत्वले एउटा कार्यक्रम गर्छ भने सेम कार्यक्रम अर्कोतिर अर्कोले गर्ने, यस्ता यस्ता प्रकृतिकालाई समानान्तर गतिविधि भनिन्छ। आफूलाई केही कुरा लागेर बोलेको कुरालाई समानान्तर गतिविधि भनिँदैन। त्यसैले अहिले पार्टीमा समानान्तर गतिविधि छैन, घटनाक्रमसित जोडिएर केही विविधता छ।
1: होइन, पार्टी नेतृत्वप्रति त निकै ठुलो आलोचना भयो नि त अहिले, होइन? पार्टी नेतृत्व चाहिँ अब परिवर्तन गर्नुपर्छ, एघारौं अधिवेशनबाट आएको नेतृत्वले राम्रो गर्न सकेन, जनताले पत्याउन सकेनन्, अब नयाँ लिडरसिप अगाडि बढ्नुपर्छ भनेर त आयो नि त, आवाजहरू उठिरहेछन् नि अहिले पनि।
23: अनि त्यो बाहिर उठेको जे आवाज छ त्यसलाई व्यवस्थित गर्ने निकाय पनि पार्टीको बैठक हो। पार्टीको बैठक बस्दै गर्दा पार्टीका बैठकबाट जे विविधता बाहिर देखिएको छ त्यसलाई एउटै मत बनाएर पार्टी एकताबद्ध भएर अगाडि बढ्छ।
1: होइन, भनेको मतलब चाहिँ अहिलेको नेतृत्वले नै पार्टीलाई अगाडि बढाएर लैजान्छ, यसमा चाहिँ अब पुनर्विचार हुँदैन, यसमा चाहिँ करेक्सन हुँदैन, अब अपरेसन हुँदैन, पार्टीमा बिरामी छ नि त पार्टी अहिले।
23: होइन, अब त्यो मैले त्यसरी त पार्टीभित्र अहिले भर्खर कुरा भइरहेछ भन्ने लाग्दैन, होइन? पार्टीका नेतृत्वसित जोडिएका विधि छन्, प्रक्रिया छन्, हामी विधि प्रक्रियाबाटै नेतृत्व छानेर आएका हौं। तसर्थ आफूलाई लागेका कुराहरू पहिले पार्टीको कमिटीमा राख्ने कुरा हो। कमिटीको बैठक आह्वान भइरहँदा हाम्रो पार्टीका सदस्यहरूले कमिटीमा आफ्ना कुरा राख्नुहुन्छ। मैले फेरि दोहोऱ्याएर भन्छु, त्यो कमिटीको बैठकको बहुमत सदस्य मात्र होइन, सर्वसम्मतिबाटै हामीले जे निर्णय गर्छौं सर्वसम्मतिबाटै निर्णय गरेर अगाडि बढ्छौं।
1: अब यो जस्तो उहाँको भण्डारीजीको जुन पुनर्इन्ट्री छ, जहाँ चाहिँ सदस्यता नवीकरण भएको छ, यसले चाहिँ सुगो वामपन्थी एकतालाई एकजुट बनाउनका निम्ति उहाँको सदस्यता नवीकरण भएको, वा चाहिँ अन्य कुनै कुटिल चालका निम्ति चाहिँ उहाँलाई अहिले इन्ट्री दिएको, त्यतिखेर त निकै विवाद भएको थियो नि त, उहाँ अब सम्मानित पदमा पुगेको व्यक्ति सम्मानित भएर बस्नुपर्छ, उहाँ चाहिँ पार्टीमा फर्किनु हुँदैन, सदस्यता नवीकरण गर्नु हुँदैन, उहाँलाई हामीले धेरै पटक सम्मान गरिसक्यौं भन्ने आवाज उठ्दै गर्दाखेरि अन्ततगत नवीकरण भयो, सक्रिय राजनीतिमा त आउनुभयो, उहाँ फर्किनुभयो।
23: अहिले पूर्व राष्ट्रपतिज्यूको सदस्यतासित जोडिएर आज अनुमानका आधारमा जे चर्चा परिचर्चा भएका छन् यी सबै अनुमानै हुन्। अनुमान भनेको कहिले मिल्न पनि सक्छ, कहिले नमिल्न पनि सक्छ। कुनै संस्थामा छलफल भएर संस्थाले अब यसो गरौं भनेर अगाडि बढेको भएदेखि तपाईँका प्रश्नहरू ठिक हुन्, तपाईँले के सोचेर यस्तो गरेको भनेर प्रश्न गर्ने कुरा। अहिले संस्थाको निर्णय के हो भन्दा उहाँको सदस्यतालाई अब निरन्तरता दिने अथवा जोड्ने, सदस्यता कायम गरिदिने भन्ने कुरा मात्रै अहिले पार्टीको निर्णय हो। उहाँको जिम्मेवारी के हुन्छ, उहाँलाई कसरी परिचालित गर्छ पार्टीले, कसरी उहाँको क्षमता योग्यताको उपयोग गर्छ भन्ने कुरा यो पार्टीका विषय हो नि त, बाँकी नै छ, त्यो हाम्रो आन्तरिक मामला हो। त्यसैले अहिले बाहिर भएका चर्चा परिचर्चा अनुमानका चर्चा परिचर्चा नै हुन्। अब अनुमानमा आधारित भएर आएका कुरामा अहिले म जोडिएर छलफल गरेर मेरा कुरा भन्नुपर्छ भन्ने लाग्दैन।
1: होइन हरियालजी, संसदमा त प्रधानमन्त्री देख्न गाह्रो हो नि त तपाईँहरूलाई, के भएको यस्तो? प्रधानमन्त्रीको उपस्थित नै रहँदैन, सभामुखले रुलिङ पनि गर्न सक्नु हुँदैन, तपाईँहरू प्रधानमन्त्री खोज्या खोजे उहाँ चाहिँ अटेर गरे आगरी के भएको छ आज
23: अब सम्माननीय प्रधानमन्त्री ज्यू र अब हाम्रो सम्माननीय सभामुखका बीचमा के कुरा मिलिरहेको छैन मैले पनि बुझिरहेको छैन यो त यस्ता हल्का कुरा त हिस्ट्रीमै भएको थिएन पहिलो पटक भइरहेछ हामीले बुझेको कुरा के हो भन्नुहोला भने लोकतन्त्रको मूल आत्मा भनेको संविधानको सर्वोच्चता हो अब कानूनको शासन र संसदको गरिमा यो लोकतन्त्रको एउटा मूल मर्म हो तर आज विडम्बना के छ भन्नुहोला भने कार्यपालिकाले कानून र नियमावलीमा जे चिज स्पष्ट छ नि जे चिज गर्नुपर्ने छ भनेर कानूनले नियमावलीले स्पष्ट गरेका कुरालाई पनि अनादर गर्ने काम भइरहेछ यसमा हामी गम्भीरै भएको छौ किन यस्तो स्पष्ट हुँदाहुँदै कानूनले स्पष्ट बोल्दा बोल्दै पनि यसलाई पालना गर्ने कुरामा हिचकिचाइरहेको होला भन्ने कुरामा हामी आफै पनि आश्चर्यचकित छौ गम्भीर भएका छौ तसर्थ हामीले पटक पटक सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको मार्फत भनेको कुरा के भने संसदलाई नजरअन्दाज गरेर संसद चलाउन खोज्नु राम्रो कुरा होइन त्यो जनमतको सम्मान होइन जनमतको अपमान हो त्यसैले संसदलाई नजरअन्दाज गरेर जनमतलाई अपमान गर्ने काम नगर्नु यो देशमा कानून भन्दा माथि आजका मितिसम्म कोही पनि छैन त्यसैले मैले कानून मान्दिन भनेर पनि नभन्नु कानूनको परिधिभित्रै रहेर आफूले गर्न खोजेका उन्नत खालका कामहरू कानूनै भित्र बसेर गर्ने हो कानून भन्दा बाहिरबाट गर्न मिल्दैन त्यसैले एउटा कुरा दोस्रो कुरा लोकतन्त्रमा जवाफदेहिता हुन्छ आज लोकतान्त्रिक राज्य व्यवस्थालाई हामीले स्वीकार गरेर अगाडि बढ़ाइसकेपछि त्यस प्रतिको जवाफदेहिता लोकतन्त्रमा पदीय जवाफदेहिताको कुरा हुन्छ त्यसैले तपाईँले यो कुरालाई पालना गर्नुहोस् भन्ने कुरा हाम्रो कुरा हो तर अटेरी भइरहेछ बारम्बार यति धेरै प्रश्न उठ्दा पनि उहाँले त्यो व्यवस्था गरिरहनु भएको छ
1: जनतालाई डेलिभरी दिन्छौँ
23: होइन संसदमा आएर जवाफ दिएर काम गर्न पाइँदैन संसदमा आएर काम गर्न सजिलै होला नि प्रधानमन्त्रीलाई प्रधानमन्त्रीज्यू तपाईँका कदम यसरी अगाडि बढुन् प्रधानमन्त्रीज्यू तपाईँले यो प्रकृतिका काम गर्नुहोस् भन्दा संसदमा अब जनताले चुनेर पठाएका प्रतिनिधिहरूले दिएका विषय उहाँलाई अपेक गर्ने खालका होला नि त
5: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 7 बजेको छ
6: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
7: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: नमस्कार। बिहान 7 बजे को आधी खोला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत छ। स्वयंभू जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 MHz र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर सुरु गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जामा शारीरिक भन्दा मानसिक तथा आर्थिक घरेलु हिंसाको घटना बढ़्यो। एक वर्षमा 36 वटा घरेलु हिंसाको उजुरी। सेवाग्राही मैत्री प्रहरी सेवाको लागि प्रहरी कार्यालय स्याङ्जामा नागरिक सहजकर्ताको सुविधा र पाल्पामा महायज्ञबाट संकलित 23,84,000 बचत। आधी खोला खबर अब विस्तारमा। स्याङ्जामा एक वर्षको अवधिमा 36 वटा घरेलु हिंसाका घटनाको उजुरी प्रहरीमा परेको छ। प्रहरीले गत जेठदेखि यही वैशाखसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। उक्त विवरणमा यो एक वर्षको अवधिमा स्याङ्जामा 36 वटा घरेलु हिंसाका उजुरी मध्ये 21 वटा उजुरी मानसिक तथा आर्थिक हिंसाका उजुरी रहेका छन्, जसमा 15 वटा उजुरी भने शारीरिक रूपमा हिंसा गरेको पाइएको छ। प्रहरीले ती 36 उजुरी मध्ये 34 वटा उजुरी मिलापत्र गरेको छ भने 2 वटा उजुरी अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घरेलु हिंसाको घटनामा महिलाहरू नै पीड़ित रहेका छन्। जिल्ला प्रहरी कार्यालयमा पुरूषमा घरेलु हिंसा भएको उजुरी भने अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी अमृत त्रिपाठीले बताउनुभयो। विशेष गरी महिलाहरूलाई परिवारका सदस्यहरूबाट पीड़ा दिने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, बारम्बार होच्याउने, अरूसँग बोल्न वा भेट्न रोक लगाउने, शंका गर्ने कार्य घरेलु हिंसा अन्तर्गत मानसिक हिंसा हुन् भने महिलाले कमाएको पैसा खोज्नु, काम गर्न नदिनु, खर्चको लागि पैसा नदिनु, सम्पत्तिबाट वञ्चित गर्नु, बैंक खाता वा आर्थिक लडाईमा महिलालाई रोक लगाउने जस्ता कार्य आर्थिक घरेलु हिंसा हुन्। 11 पालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै घरेलु हिंसा वालिङ र पुतली बजारमा घटेका छन् भने कम हरिनाशमा देखिएको प्रहरीले जनाएको छ। वालिङ नगरपालिकाका अधिवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार यहाँको न्यायिक समितिमा भने घरेलु हिंसाका घटना दर्ता भएका छैनन्। सात सीमाना ज्येष्ठ नागरिक सम्बन्धी उजुरी परे पनि घरेलु हिंसा सम्बन्धी उजुरी भने यो अवधिमा न्यायिक समितिमा परेको छैन। त्यस्तै यो अवधिमा जिल्लाभरिमा 144 जना हराएका मध्ये 106 जना भेटिएका छन्। हराउनेमा महिला तथा बालबालिकाको संख्या धेरै रहेको छ। यो एक वर्षको अवधिमा 65 जना महिला, 35 पुरूष, 6 ज्येष्ठ नागरिक, 38 जना बालबालिका रहेका छन्। त्यस्तै विगतमा हराएका 16 जना मध्ये 16 जना नै फेला परेका छन्। प्रहरीले यो अवधिमा 209 जना फरार कसुरदारलाई पक्राउ गरी 3,01,96,483 रूपियाँ बिगो असुल गरेको छ। यो समयमा प्रहरी कार्यालयमा 248 मुद्दा दर्ता भएका थिए। उक्त मुद्दा मध्ये 60 जघन्य तथा गम्भीर अपराध सम्बन्धी, 19 महिला तथा बालबालिका सम्बन्धी, 19 आर्थिक सम्बन्धी र 186 अन्य गरी उक्त संख्यामा मुद्दा दर्ता भएका हुन्। उक्त मुद्दाका 216 प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। प्रहरीमा परेका 260 ठाडो उजुरी मध्ये सबै उजुरीलाई फर्छोट गरिएको प्रहरीले जनाएको छ। 53,72,000 रूपियाँको भन्सार छली गरी ल्याइएका सामानहरू समेत प्रहरीले बरामद गरेको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गर्ने जेसीबी, ट्र्याक्टर र ट्रिपर 167 वटा कार्यवाहीमा परेका छन्। उक्त सवारीलाई कार्यवाही गर्दा प्रहरीले 19,19,732 रूपियाँ दण्ड जरिवाना गराएको छ। बिरकोट नगरपालिका वडा नम्बर 9 को आयोजनामा 3 दिने उद्घोषक तालिम शुरू भएको छ। ठुली भन्ज्याङमा संचालित तालिमको उद्घाटन गर्दै बिरकोट नगरपालिका निवर्तमान नगर प्रमुख छायराम खनालले बोल्ने कलालाई मानिसले बोल्ने कलाले मानिसलाई बलियो बनाउने भन्दै यस्ता खालका तालिमहरूको संचालन आवश्यक रहेको बताउनुभयो। साथै उहाँले बोल्ने कलाले आफ्ना हक अधिकारदेखि लिएर समानता समेत प्राप्त गर्न सकिने भन्दै बोल्ने कला हरेक व्यक्तिमा हुनुपर्ने बताउनुभयो। ओडाले आफ्ना नागरिकलाई सक्षम बनाउन बोल्ने कलाको तालिम आयोजना गरेको भन्दै तालिममा लिएका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्साल, वडा सदस्य सुशीला गुरूङ लगायतले बोल्नु भएको थियो। वडाध्यक्ष भीमबहादुर गुरूङले स्थानीय सरकार जनताको सरकार भएकाले जनताको सानो सानो आवश्यकता पूरा गर्नको लागि वडा तत्पर रहेको भन्दै महिलाहरूलाई पनि सक्षम नेतृत्व बनाउन र राजनीतिमा महिलाको सहभागिता सुनिश्चित गर्न उद्घोषक तालिमका आयोजना गरेको बताउनुभयो। वडाध्यक्ष गुरूङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन स्वास्थ्य चौकी अहेब कुमारी गुरूङले गर्नुभएको थियो। रेडियो आदि खोलाका स्टेशन म्यानेजर तुलाकान्त बगाले र समाचार वासिका आरती कुंवरले सहजीकरण गर्नुभएको तालिममा 40 जना महिलाहरूको सहभागिता रहेको छ। प्रहरीले सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्य सहित नागरिक सहजकर्ता सेवा संचालनमा ल्याएको हो। कार्यालयको मूल गेटमा स्थापना गरिएको नागरिक सहायक कक्षमा विशेष पोशाक सहित प्रहरी कर्मचारी खटाइएका छन्। नागरिक सहजकर्ता लेखिएको पोशाकमा रहेका उनीहरूले कार्यालयमा आउने नागरिकलाई आवश्यक जानकारी दिने, सम्बन्धित शाखासम्म पुर्याउने र सेवा लिन सहजीकरण गर्ने काम गरिरहेका छन्। प्रहरी कार्यालयमा आउने सेवाग्राहीले अनावश्यक शास्ति नपाउन् र कार्यालयभित्र मौतानिन नपरोस् भन्ने उद्देश्यले सेवा शुरू गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक दधिराम नेउपानेले बताउनुभयो। प्रहरी नायक निरीक्षकको कमाण्डमा सञ्चालन गरिएको सहायता कक्षले निवेदन लेखिदिने, उजुरी दर्ता प्रक्रियाबारे जानकारी गराउने, आवश्यक कागजातबारे बुझाउने तथा लाइन व्यवस्थापनमा समेत सहयोग गरिरहेको प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिनुभयो। यो व्यवस्थाबाट विशेष गरी वृद्ध वृद्ध, अशिक्षित तथा पहिलो पटक प्रहरी कार्यालय पुग्ने सेवाग्राही लाभान्वित भएका छन्। कार्यालयमा पुगेर अनियलमा पर्ने अवस्था घटेको भन्दै सेवाग्राहीले समेत सकारात्मक प्रतिक्रिया दिन थालेका छन्। स्थानीय व्यवसायी तथा सेवाग्राही शम्भु गुरूङले पहिले प्रहरी कार्यालय पुग्दा कुन शाखामा जाने भन्ने समस्या हुने गरेको बताउनुभयो। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
3: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। पाल्पा जिल्लाको निस्ती गाउँपालिका एक स्थित राधाकृष्ण माध्यमिक विद्यालयले महायज्ञबाट 23,84,158 रूपियाँ बचत गर्न सफल भएको छ। विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार तथा प्रविधि मैत्री वातावरण निर्माण सहयोगार्थ भएको श्रीमद भागवत पितृ उद्धार धन धान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञमा संकलन भएको दान रकमबाट बचत गर्न सफल भएको हो। गत वैशाख 1-7 गतेसम्म सञ्चालन भएको यज्ञमा दान रकमसँगै धान बिक्री र कलश बिक्रीबाट 41,14,892 रूपियाँ संकलन भएकोमा खर्च कटाएर 23,84,158 रूपियाँ बचत भएको आर्थिक संकलन समितिका संयोजक हुमबहादुर राणाले बताउनुभयो। महायज्ञ व्यवस्थापन दान तथा सम्मान तथा प्रचार प्रसारमा 17,30,734 रूपियाँ खर्च भएको जानकारी दिनुभयो। महायज्ञ मूल आयोजक समितिले रामपुरमा पत्रकार सम्मेलन गरी खर्चको विवरण सार्वजनिक गरेको थियो। विद्यालयका प्रधानाध्यापक भेषबहादुर अधिकारीले संकलन भएको रकम विद्यालयलाई प्रविधि मैत्री बनाउन तथा शैक्षिक गुणस्तर सुधारका लागि सरकारवालाको सुझाव अनुसार योजना निर्माण गरी अघि बढ़ने बताउनुभयो। चालू आर्थिक वर्ष 2082-83 को 10 महीनामा 573,977 जना पर्यटक मुस्ताङ भित्रिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरीयुक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 10 महीनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। आन्तरिकतर्फ 2,19,817 पुरूष र 2,269 जना महिला पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यसै गरी बाह्यतर्फ 90,957 पुरूष र बाँकी महिला पर्यटक मुस्ताङ भित्रिएका प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो। म्याग्दी र मुस्ताङको सिमाना थापाङ गाउँपालिका 4 घाँसा स्थित प्रहरी चेकपोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा 19,791 र सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्यालका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म कोरोला सड़कको म्याग्दी हुँदै 1,31,672 विभिन्न प्रकारका सवारी साधन मुस्ताङ भित्रिएका छन्। वसन्त ऋतुको आगमन सँगै अनुकूल पर्यटकीय यान सहित र वैशाख महिनामा सबैभन्दा बढ़ी पर्यटक भित्रिएका उहाँको भनाई छ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एकपटक। स्याङ्जामा शारीरिक भन्दा मानसिक तथा आर्थिक घरेलु हिंसाको घटना बढ़्यो। एक वर्षमा 36 घरेलु हिंसाको जुरी। सेवाग्राही मैत्री प्रहरी सेवाको लागि प्रहरी कार्यालय स्याङ्जामा नागरिक सहजकर्ताको सुविधा र पाल्पामा महायज्ञबाट संकलित 23,84,000 रकम बचत। आधी खोला खबर सकियो। साँझ 6:30 अर्को एकपटक। स्याङ्जामा शारीरिक भन्दा मानसिक तथा आर्थिक घरेलु हिंसाको घटना बढ़्यो। एक वर्षमा 36 घरेलु हिंसाको जुरी। सेवाग्राही मैत्री प्रहरी सेवाको लागि प्रहरी कार्यालय स्याङ्जामा

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौं हरेक हप्ता हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सवा सात बजेदेखि साढे सात बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौं। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल जेठ महिनाको 8 गते शुक्रबार तदनुसार सन् 2026 मे 22 तारीक ज्येष्ठ अधिक शुक्ल पक्षको षष्ठी तिथि मध्याह बाह्र 18 बजेपछि सप्तमी तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् बलजफ्ती गर्दा परिस्थिति बिग्रन सक्छ शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ बन्धु बान्धवबीच आत्मीयतामा कमी आउनेछ स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला रोकिएका काम दोहोर्याउनु पर्ला आफ्ना कमजोरीको फाइदा

रूले उठाउलान् पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। वृष राशि हुनेहरूको लागि विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। महत्वाकांक्षी योजना पनि विस्तारै फलदायी हुनेछन्। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ। मिथुन राशि हुनेहरूको लागि व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मेहनत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। सभा समारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आमदानी बढ़नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। कामको जिम्मेवारी बढ़नेछ भने बुद्धिको उपयोगले मनज्ञ धन आर्जन हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। कर्कट राशि हुनेहरूको लागि पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा मनज्ञ धन लाभ हुनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। सिंह राशि हुनेहरूको लागि अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छरछिमेकमा समझदारी बढ़ने सम्भावना छ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। उधारमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ़नेछ। रकम जुहो गर्न निकै दौड़धूप गर्नुपर्ला। कन्या राशि हुनेहरूको लागि केही रकम हात लागे भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्ना सामानमा अरूले दावी गर्लान्। अवसरवादीहरूबाट सजग रहनुहोला। तापनि दोहोराएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पछिका लागि गरिएको लगानीले पनि फाइदा दिनेछ। तर आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तुला राशि हुनेहरूको लागि मेहनतले जिम्मेवारी दिलाउनेछ। राम्रो कर्मफलले मन प्रसन्न रहनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासन व्यक्तिहरूसँग मित्रता बढ़नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर दाम र प्रतिष्ठा कमाउने बेला छ। वृश्चिक राशि हुनेहरूको लागि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हात लागि हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आजका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारीफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ। धनुराशि हुनेहरूको लागि स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त नहोला। काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुमाउन सकिनेछ। खर्च बढ़नुका साथै अर्थ अभाव महसुस हुनेछ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। लेनदेनले वाद विवाद निम्त्याउन सक्छ। मकर राशि हुनेहरूको लागि प्रिय जनसंघको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। अवसरका साथै चुनौती समेत देखा पर्ने समय छ। तत्काल योजना पूरा नहुन सक्छ। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नु पर्ला। केही अवसरका साथै चुनौती समेत देखा पर्ने समय छ। तत्काल योजना पूरा नहुन सक्छ।
कुम्भराशि हुनेहरूको लागि परिस्थितिसँग सम्झौता गर्नु परे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ़ने सम्भावना छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा श्रम परे पनि तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आमदानीका स्रोत बढ़नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ़नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर रा, निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आधी खोलाको दोस्रो अर्यान्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364 41 2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364 41 2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खुला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदिखोला 105.4
1: बिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक बिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 98462 98145।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: होइन, के भयो, किन बन्द भएको हो गाडी?
10: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको हो भैछ।
9: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
10: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
9: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
10: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
11: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
12: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसआर, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसी भनेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
13: फोन नम्बर 0364-41-502, मोबाइल 98560-40-502 र 98460-51-401।
14: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7363443131, मोबाइल 9855553131।
15: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
16: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु?
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
20: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
19: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
20: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
19: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
20: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
19: मोबाइल 9849618921 र 9462439399।
21: हेलो
17: हेलो बहिनी, सन्चै छौ?
21: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
17: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
21: अनि हुलाकमा पो जानु?
17: हो नि हुलाकमा जाऊ न,
21: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
17: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
21: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
17: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
21: ए सहरमा मात्र होला नि?
17: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
21: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
22: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
19: ए साँच्चै है, मलाई पनि कुखुराको भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
22: ल त्यसो भए तिमीलाई कुखुराको भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
19: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
22: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटल को आड़ेमा वालिङ सिटी पोलिक्लिनिक को ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856501068 र 9836707071।
22: एक पटक आएर त हेर्नुस्, तपाईलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
0: मृदु स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 8 गते शुक्रबारका दिन गंगालाल हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर रविन्द्र सिंह खडा वालिङ छ मृदुमा रहेको मृदु क्लिनिकमा आउँदै हुनुहुन्छ। यदि तपाईलाई मुटु दुख्ने, उच्च रक्तचाप, सास फेर्न गाह्रो हुने, मुटुको धड़कन अस्वाभाविक हुने, विगतमा मुटुको शल्यक्रिया गरेको भएमा लगायत मुटु सम्बन्धी समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। सम्पर्क स्थान मृदु स्वास्थ्य क्लिनिक वालिङ छ मृदु तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087, मोबाइल 9846901747। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 8 गते शुक्रबार।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामी को सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595076044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।

0: सानै उमेरमा बेची बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेची, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, +2 कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210, 585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
7: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिन्टे पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 98-560-50-119 र 98-560-33-246। निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी कल्लो वालिंग हॉस्पिटल सो प्रोपराइटर गीता तिवारी फोन नंबर 3364141163 मोबाइल 9861180870 स्मरण रहोस डाक्टर आउने दिन यही जेट 9 गते शनिवार छ्या कस्तो सास गनाएको तिम्रो त
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
7: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
7: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
10: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
7: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोपराइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029 नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9463686640
11: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेखे
12: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
11: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
13: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
14: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
15: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
11: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
17: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
18: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
19: होइन के भयो र किन हल्लाखोर गरेको हो
18: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
19: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
18: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
19: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
18: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855054104 र 9008447723
20: लगायतको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
21: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
22: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
21: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
22: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
21: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
22: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
17: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
23: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
26: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
25: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
26: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
25: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
26: हाम्रा सेवाहरू:
25: दाँत तथा मुखको परीक्षण,
26: दाँतको एक्सरे,
25: दाँत सफा गर्ने,
26: दाँत टल्काउने,
25: मुख गनाउने समस्याको उपचार,
26: दाँत रङको सिमेन्ट भर्ने,
25: दाँतको जरेदेखिको उपचार,
26: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
25: साधारण दाँत निकाल्ने,
26: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
25: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
26: गिजाको शल्यक्रिया,
25: कृत्रिम दाँत राख्ने,
26: दाँत रङको वा मेटलको खुल लगाउने,
25: बच्चाहरूको दाँतको विशेष उपचार
26: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
25: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
26: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-590-25, मोबाइल 9860-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
27: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
28: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
27: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: खुल्यो खुल्यो खुल्यो पाइनिज मा प्राविधिक शिक्षा मा भर्ना खुल्यो
2: सिटी भेटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.ctvtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क नम्बर 063-441-2020 मोबाइल नम्बर 98560-31-730 98560-55536 र 98473-41-010
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा
3: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
4: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
3: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
3: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
3: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
3: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-97
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
6: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नेछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
5: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
6: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98560-55271 98468-32809 र 98560-50271
7: नमस्कार स्वयंसेविका दिदी
8: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
8: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
8: हो त
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
8: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
1: आहा
10: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
11: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
10: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
11: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
10: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
11: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
10: मोबाइल 9849618921 र 9862439399
12: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा
13: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
14: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
13: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
14: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
13: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
15: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
11: सम्पर्क मोबाइल 97484-34484
16: चोरी घरको मौरी घर भिरकोट नगरपालिका साथ स्याङ्जा
17: के हो
18: हेर त रगतै रगत भयो म त त्यस्तो हेर्न नि सक्दिनँ
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
18: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
17: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
18: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
19: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
15: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
19: नेपाल सरकार विज्ञापन बोर्ड
20: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
21: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
20: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी पनि जहाँको त्यही
21: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
20: हाम्रा सेवा तथा सुविधाहरू
21: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
20: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
21: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
20: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
21: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
3: सम्पर्क फोन नम्बर 0367 41 6024।

0: नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
0: नेपाल आदर्श नै किन रोज्ने त?
1: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
0: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
1: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
0: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
1: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
0: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
1: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
0: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
1: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
0: 9556501042
1: र 9556501033।
0: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भिमटारी स्याङ्जा। ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
2: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यसै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
2: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 9844-85411।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्य

0: असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
6: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 063-44-41-51, मोबाइल 98-55-50-49-49। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।
7: सरा, किन बोलाएको मलाई?
8: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
7: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
10: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806661052।
11: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
12: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
11: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
12: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
13: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
14: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
15: जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
13: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
14: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 9860216629 र 9841868251।
1: अब सुन्नुहोस् पूरा समाचार।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौं,
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
6: एसईई परीक्षा 2082 यसरी पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: पुनामृत नै किन?
6: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
5: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% छात्रवृत्ति लिन
6: गुणस्तरीय सिकाइ वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन
5: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
6: आफ्नै समेतमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
5: मनकारी अक्षय कोष जाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
6: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
5: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहित शिक्षा लिन।
6: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा छ बार छ खाजाको आनन्द लिन।
5: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन।
6: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन।
5: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन।
6: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पोसाकको आनन्द लिन।
5: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
6: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ दस फुलबारी स्याङ्जा।
5: सम्पर्क नम्बर 063412021, मोबाइल नम्बर 9856828432।
6: समयमै पूर्णामृत जाउँ, आफ्नो भविष्य बनाऊ।
5: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि।
6: उपलब्धि मापन परीक्षा जेठ 16 गते।
7: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
7: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
8: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
8: मुटुको जाँच, ECG सेवा।
7: भाँचिएको हड्डी प्लास्टर सेवा।
8: डिजिटल एक्सरे सेवा।
7: चिरफार गर्ने,
8: थाइराइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
8: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
8: फोन नम्बर 063441087, मोबाइल 9849601740।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा।
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
8: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
11: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
8: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
11: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
8: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
11: पाण्डे सु सेन्टर, वालिङ बजार।
8: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
11: मोबाइल नम्बर 9846086005।
1: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
12: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
12: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
12: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
12: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
13: ए दिदी पक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
14: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
13: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
14: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
15: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
13: मोबाइल 98560 3988 र 98560 55988

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैङ्कको ओह्रालोमा।
0: मोबाइल 9815356496।
2: देख्नु भएन, औषधि हालेको
3: लौ न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् है। यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
6: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
6: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
7: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
6: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
8: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
9: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
8: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
10: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
11: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
10: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ। हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
14: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
13: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813969611।
14: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
13: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
15: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
13: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
15: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
13: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
15: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
13: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
15: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
13: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
15: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
13: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
15: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
13: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
15: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
13: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
15: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
13: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित मैं अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: इस समय को साथ में जितु सुनचादी पसल भूसाल पेट्रोल पंप संगे चोड़ी डिपार्टमेंट स्टोर्स को 5 घर अगाड़ी जैसी 15 तर्फ जाने बाटो में कुना को साइड में विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
0: रेडियो आदि खोला 105.4
2: रेडियो आदिखोला 105.4
3: बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थमन्त्रीहरूको सुझाव। विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। सुदूरपश्चिम बाहेकका अरू प्रदेशमा वर्षा, पश्चिम तराईमा गर्मी बढ्दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना। अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित। विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई। र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग 2 मा नेपालले अमेरिकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो 7 वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। सार्वजनिक तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि काल यो निर्णय लागू हुने विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 8 पूर्व अर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्री तथा अर्थविदहरूसँग सुझाव माग्नु भएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभएको छ। बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग सुझाव दिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनुभयो। छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले बजेटका लागि आर्थिक सुधार, राजस्वको यथार्थ लक्ष्य, खर्च कटौती, निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउन सुझाव दिनुभएको छ। पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारी विहीन र टुक्रे आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो। यसैगरी पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्नेमा जोड़ दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो। यसैगरी पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले वैदेशिक ऋण घटाउन र ठूला ठेक्कामा हुने सम्भावित मिलेमतो रोक्नुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बूढ़ी गण्डकी जस्ता ठूला परियोजनालाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीति प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीले आर्थिक सुधारलाई गति दिन, निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न, खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउनु पर्ने सुझाव दिएका छन्। काठमाण्ड उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा राति र बिहान हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेका अरू ठाउँमा दिउँसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोसे, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा, मधेस, कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भएको छ। आज सुदूरपश्चिमका पहाड़ी र तराई भेगमा तातो लहर तथा लुम्बिनीको पहाड़ी र तराई भेगका भेगमा भने तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ़ने तथा मध्य र पूर्वमा केही दिन वर्षा र बदलीको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। सूचना तथा संचार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो। मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको छ। मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ। मध्य प्रदेशमा सत्ता समीकरण फेरिएको छ। जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा, एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन गरेका छन्। सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्ण प्रसाद यादव नै रहनु भएको छ। मुख्यमन्त्री यादवले हिजो सांसद मोहम्मद समीरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ। जसपा नेपालका 3 मन्त्री र जनमतका 1 मन्त्रीलाई हटाइएको छ। जनमतका 2 मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए। मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ। केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भए बमोजिम मधेस प्रदेशमा मधेसवादी दलहरूलाई बाहिर राखेर 3 दलको नयाँ सरकार गठन भएको हो। जहाजभित्र कफी पोकिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले 2.5 करोड़ रूपियाँ भन्दा बढ़ी क्षतिपूर्ति दिनुपर्ने भएको छ। उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, घेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको हिजोको इजलासले 2,61,52,406 रूपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार 2,41,52,406 रूपियाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप 20,00,000 रूपियाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ। झण्डै 3 वर्ष अघि बोस्टनबाट दोहा हुँदै काठमाडौँ फर्किने क्रममा ललितपुरकी प्रीति थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते हुनुभएको थियो। उहाँले 20,00,000 अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नुभएको थियो। यसअघि थापाले एयरवेजसँग आन्तरिक रूपमै क्षतिपूर्ति दावी गरे पनि कम्पनी तयार नभएपछि अदालत जानुभयो भएको हो। उहाँले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गर्नुभएको थियो। अब विदेशको खबर। प्रजातान्त्रिक गणतन्त्र कंगोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी संघले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत अफ्रिका मञ्च शिखर सम्मेलन मे 28-31 नयाँ दिल्लीमा हुने तय भएको थियो। भारतले अफ्रिका सीडीसीको नेतृत्वमा विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको बताएको छ। अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोलाका कारण 15,000 भन्दा धेरैको ज्यान गइसकेको छ। कंगोमा 17 पटकको इबोला प्रकोपबाट करिब 600 जना संक्रमित भएको र 139 जनाको ज्यान गएको आशंका गरिएको छ। दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलले कंगो, छिमेकी युगाण्डा र दक्षिण सुडानबाट भारत आउने यात्रुहरूका लागि स्वास्थ्य परामर्श सेवा लिन भनेको छ। अब खेल खबर। काठमाडौँमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड्ड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन भने दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबीको आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय रैंकिङमा सुधार गर्ने अवसर दिनेछ। दशरथ रंगशालाको कबड्ड हलमा हुने प्रतियोगितामा नेपाल निरुत्ता ठगुन्नाको कप्तानीमा मैदानमा उत्रिनेछ। 14-सदस्य टोलीमा 6 युवा खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन्। रीमा कुवर राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छिन्। त्यस्तै टोलीमा उषा भण्डारी, मीना सुनार, सलिना बुढा मगर, कामना विष्ट, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिसा मानन्दर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल अहिले केही बेर पछि त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंकसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ। एक दिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल भने टाई भएको थियो। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंकसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ।

0: यातायात व्यवस्था विभागको निर्देशन, बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्था मुख्य कारण। बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थमन्त्रीहरूको सुझाव, विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वागलेको प्रतिबद्धता। सुदूरपश्चिम बाहेक अरू प्रदेशमा वर्षा, पश्चिम तराईमा गर्मी बढ़दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना। अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित, विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई। र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकासँग खेल्दै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई
2: रेडियो आदिखोला 105.4।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 98469-18921 र 98462-39399।
7: के भयो दाइ हजुरलाई, रिसले रातो पिरो भएको छ त अनुहार?
8: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
7: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
8: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
9: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।
10: छिटो भनेको वर्ल्ड लिङ्क
2: रेडियो आदिखोला 105.4।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
6: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
5: भनेको त हो नि वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
6: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
5: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
6: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बीपी चोक
5: मोबाइल नम्बर 9856054313 र 9841348 32
6: मूल्य होइन स्वास्थ्य रोजौं
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबदाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364433 मोबाइल 9856553331
8: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: सुप्रभात
1: बस आज हामी के विषयमा छलफल गर्छौ
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: होइन के भयो किन बन्द भएको गाडी
10: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
9: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
10: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
9: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
10: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
11: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
12: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
11: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
12: फोन नम्बर 0364145002 मोबाइल 98560405002 र 98460514001
9: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
11: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
9: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
11: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
9: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
11: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
9: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
11: लेडिज तथा जेन्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
12: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
11: सम्पर्क मोबाइल 98462-98145
13: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
14: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
13: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
0: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
14: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9855501119 र 9855333246।
15: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
16: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
15: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
16: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
15: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
16: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
15: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: चा कस्तो सास गनाएको तिम्रो त?
17: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
9: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
17: राम्रो र भरपर्दो डेन्टल पाएदेखि

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062860 र 9847029680। पर्वत जाने गेट, सहारा एग्रोभेट। किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने।

0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुढी बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रंकु वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गुटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गुटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
3: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
4: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4।
5: नमस्कार, म कलाकार दिलीप रायमाझी, तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो आदि खोला।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 98 06 41 870 र 98 65 94 497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन। बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
8: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, हायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
9: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
8: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98 55 55 271, 98 468 32 809 र 98 55 50 271।

0: नमस्ते दाई।
1: नमस्ते भाइ सन्चै?
0: हजुर दाई। दाई हेर्नु त कस्तो ढिलो आउनुभयो, दुई दुई घन्टा कुराइदिनु भाइहरूलाई।
1: कन्सर्ट सकाएर अनि आउँदाखेरि ढिलो भयो कि?

0: कस्तो लागछ छ
1: राम्रो छ दाइ गीत त
0: अनि डान्स गर्ने हो
1: गर्ने नि मलाई त एकदम राम्रो लाग्यो खेडाहरु पनि हैन त राम्रो छ गीत
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 9 गते शनिबारका दिन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने सलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सिल बढ्ने घाँटी दुख्ने निल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ दुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै उक्त दिन भिडियो सरे पनि गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364-41-051 मोबाइल 98-55-50-49 स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: हेलो अर्ग्यानिक फुड ल्यान्ड हो
10: हजुर के सेवा गरौँ होला
9: खाजा चाहिएको थियो के छ होला विशेष परिकार अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो
10: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन् त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर
9: ओहो कोदोको मोमो हस् हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त
11: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो ढिँडो आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो कोदोको पिठो मकै हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस् अनि सुन्नुहोस् त होम डेलिभरीको पनि व्यवस्था छ है
9: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ
11: प्रोप्राइटर कमल सुवेदी मोबाइल नम्बर 98-55-61-208
12: ओहो अंकल
0: चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
12: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
12: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
13: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
14: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
15: सम्पर्क मोबाइल 97484-34484।
16: चिउरी घरको मौरी घार उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
17: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
18: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
17: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
18: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
17: हाम्रा सेवा तथा सुविधाहरू,
18: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
17: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
18: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
17: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
18: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
17: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
15: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
0: नेपाल आदर्श नै किन रोज्ने त?
1: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
0: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
1: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
0: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
1: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
0: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
1: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
0: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
1: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
0: 9556501042
1: र 9556501133।
0: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भिमटारी स्याङ्जा।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
5: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुरसँगै जान्छु है।
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
5: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9556051068 र 9836770771।
1: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
5: निशान फार्मेसीमा डाक्टर आउने सूचना, यही जेठ 9 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, सो प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0363441163, मोबाइल 9841198070।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
2: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
3: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
0: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
0: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
2: प्रसन्न मेडिको फर्ममा भिरकोट बयरगारीमा डाक्टर आउने सूचना।
0: यही जेठ 9 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98-560-27-971 र 98-461-0866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।
3: ए आशरा, किन बोलाको मलाई?
4: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि हिँड।
5: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-51-123 र 98-066-61-52।
1: पुरामृत भवानी माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
0: एसईई परीक्षा 2082 मा यसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: पूर्णामृत नै किन?
0: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
1: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
0: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
1: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
0: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा ब्याङ्किङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
1: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
0: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
1: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
0: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
1: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
0: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
1: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
0: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
1: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
0: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
1: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 9856288432
0: समयमै पूर्णामृत जाऊ आफ्नो भविष्य बनाऊ
1: भर्ना फारम वितरण 2083 वैशाख 30 गते देखि
0: उपलब्धि मापन परीक्षा जेठ 16 गते होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
6: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 063441502 मोबाइल 9560405002 र 9460501
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
7: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
9: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
9: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
10: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
9: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
10: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
9: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
10: मुटुको जाँच ईसीजी सेवा
9: भाँचिएको हड्डी प्लास्टर सेवा
10: डिजिटल एक्सरे सेवा
9: चिरफार गर्ने
10: थाइराइड जाँच,
9: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
10: सर्वसुलभ फार्मेसी सेवा।
9: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
10: फोन नम्बर 0364-41087, मोबाइल 98469-7174।
0: एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
11: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
0: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेसन,
11: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
0: हाम्रा विशेषताहरू:
11: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
0: पुस्तकालयको समुचित व्यवस्था,
11: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
0: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
11: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
0: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
11: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
0: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
11: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श।
0: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
11: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
0: हामी बनाउँछौ हाम्रो रणवीर।
11: सम्पर्क मोबाइल नम्बर 9856-29222 र 9849-27847।
0: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।

0: प्रतिनिधि छनोटको लागि उपस्थित हुने बारे सूचना।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकाले यही जेठ 11 गते सोमबारका दिनको ठिक 2 बजे वालिङ बहुमुखी क्याम्पसमा वालिङ नगरपालिका वडा नम्बर 10 का जोन नम्बर 21 फुलबारी, जोन नम्बर 22 बिहार थोक, जोन नम्बर 23 पाइनियर्स टोल, जोन नम्बर 24 हुलाक मार्ग, जोन नम्बर 25 घुम्ती, जोन नम्बर 26 भकुण्डे बजार, जोन नम्बर 36, 37, 38 र 39 क्याम्पस रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: अनुरोध हक वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
2: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
2: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
3: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबाजा सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा।
0: मोबाइल 98560309888 र 98560555988।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
7: मोबाइल 98135564396।
9: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
10: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
9: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
10: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
11: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
10: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू गत्रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भयो।

0: बसिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ। नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469-18921 र 98462-39390.

तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 98565533031। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
3: रेडियो आदिखोला 105.4

0: हजुर हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनुभयो कि कस्तो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: ए अङ्कल, गालामा हात राखेर अध्याएर मुकलाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
5: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अङ्कल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 98460-21629 र 98461-68251।
2: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
7: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुन कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
7: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
7: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। ग्रुप राइटर मंजु भंडारी र विमल भंडारी मंजु ब्यूटी सलून एण्ड ट्रेनिंग सेन्टर वालिंग आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
7: सम्पर्क मोबाइल 9842698145
5: सिक्स बिल्ला हाम्रो नेपालको पापड़।

0: सुन्नु न
1: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
1: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98560 31966
0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
2: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856332446 लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 98467 21380
3: रेडियो आदिखोला 105.4

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
4: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856603829

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
5: रेडियो आदि खोला 105.4।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैङ्कको ओह्रालोमा।
0: मोबाइल 9815546496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 063-441-258।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
7: बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउँछ।

0: या कृत्रिम दाँत राख्ने, दाँत रङ्कु वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आरपीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: रेडियो आधी खुला 105.4
1: राष्ट्रीय बहस र सहमतिका आधारमा अघि बढ़ाइने संयोजक शाहको भनाई। स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता। नेपालसँग सहकार्य र सहयोगका लागि संगठन प्रतिबद्ध। भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने। लिबियाली संकटको राजनीतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह। र मलेसियासँगको टी20 श्रृंखलामा नेपाली महिला टोलीको क्लीन स्वीप। नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत दलित महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड़ दिएका छन्। राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि, पहुँचको सुनिश्चितता र विद्यमान कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाई छ। संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको उपस्थिति र कानूनी सक्रियताका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। यसैबीच संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढ़ाइने बताउनु भएको छ। विभिन्न राजनीतिक दलका नेताहरूसँग संविधान संशोधन बहस पत्र तयारीका विषयमा सुझाव संकलन गर्ने क्रममा वहाँले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न खोजेको नभई राष्ट्रिय सहमतिमा सबै राजनीतिक दलहरूलाई समेटेर साझा बिन्दु पहिल्याउनेमा सरकारको जोड़ रहेको बताउनुभयो। कार्यदलको हिजोको छलफलमा संयोजक शाहले संविधान जारी हुँदाको राजनीतिक संघर्ष, जनआन्दोलन, मधेस आन्दोलन र शहीदहरूको बलिदानलाई स्मरण गर्दै संविधानका संवेदनशील पक्षमा सरकार गम्भीर रहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयेसस बीच भेटवार्ता भएको छ। स्विजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको 79औं विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरूबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताउनुभयो। भेटमा महानिर्देशक डाक्टर टेड्रोसले विश्व स्वास्थ्य संगठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। यसअघि कार्यक्रममा मन्त्री मेहताले भारतीय र चिनिया समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने र सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि र पर्सी सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना छ। आज सुदूरपश्चिमका पहाड़ी र तराई भेगमा तातो लहर तथा लुम्बिनीका पहाड़ी र तराई भेगमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज बिहान बागमती र कोशी प्रदेशमा हल्का वर्षा भएको छ। सुदूरपश्चिम बाहेकका अरू ठाउँमा दिउँसो पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा, मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ़ने तथा मध्य र पूर्वमा भने केही दिन वर्षा र बदलीको सम्भावना छ। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको भाव बढ़्यो, मुस्ताङको छुसाङ पाताङ्या पदमार्ग स्तरोन्नति गरिँदै र कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा 3 महिना रोक लगायतका खबरहरू बाँकी नै छन्।
2: ह्यूमन रिसोर्स डेवलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबर महल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नमस्ते
1: अहिले हाम्रो गर्नेमा
0: दिउँसोको 12 बजे कक्ष
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज एतिन्जेल हामीले संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ भने चाँदीको भाव बढ़ेको छ। आज सुनको भाव तोलामा 100 रूपियाँले घटेर 2,93,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,93,800 रूपियाँ थियो। यसैगरी चाँदीको भाव आज तोलामा 65 रूपियाँले बढ़ेर तोलाको 5,115 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 5,050 रूपियाँ थियो। मुस्ताङको छुसाङ पातांग्या पदमार्ग स्तरोन्नति गरिन्दैछ। उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले पर्यटकीय पदमार्गको मरमत तथा स्तरोन्नति शुरू गरेको हो। स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति सीएमसीले बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 छुसाङदेखि लोगेकर दामोदर कुण्ड गाउँपालिका 5 ताङघ्यामसम्मको पर्यटकीय पदमार्गको मरमत तथा स्तरोन्नति गरिरहेको हो। झण्डै 9 घण्टा पैदल दूरीको बारागुङ मुक्ति क्षेत्र छुस्ताङदेखि लोगेकर दामोदर कुण्ड गाउँपालिका 5सम्मको पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिका लागि एक्याप अन्तर्गत 2 समितिले अलग अलग रूपमा काम गरिरहेको एक्याप लोमाङथाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। पछिल्ला समय मुस्ताङका पर्यटकीय पदमार्ग सड़क सञ्जालका कारण मासिँदै जान थालेका छन्। कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि 3 महिना रोक लगाइने भएको छ। जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको हिजो बसेको बैठकले असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो। अनुगमन समितिका संयोजक समेत रहेका पौडेलले ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड 2077 बमोजिम निर्णय गरिएको बताउनुभयो। समितिले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्यांकन प्रचलित कानून बमोजिम मात्र गर्न निर्देशन दिएको छ। साथै अवैध उत्खनन संकलन तथा ओसार पसार पूर्ण रूपमा नियन्त्रण गर्न गस्ती परिचालन गरिने जनाएको छ। अब विदेशको खबर। इजिप्ट ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनीतिक संकट समाधानका लागि विदेशी हस्तक्षेप मुक्त र लिबियाली नागरिककै नेतृत्वमा राजनीतिक निकास खोजिनुपर्नेमा जोड़ दिएका छन्। हिजो इजिप्टको राजधानी कायरोमा सम्पन्न 3 देशका विदेश मन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यका लागि यस्तो आह्वान गरेको हो। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्र संघको अग्रसरतामा शुरू गरिएको राजनीतिक प्रक्रियालाई अगाडि बढ़ाउँदै लिबियाका राज्य संयन्त्रहरूलाई एकीकृत गर्न र जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह गरिएको छ। ती देशका शीर्ष कूटनीतिज्ञहरूले लिबियाको कुनै पनि राजनीतिक प्रक्रिया लिबियालीहरूकै नेतृत्वमा हुनुपर्ने र यसमा सबै पक्षको समावेशिता एवं सहमति अनिवार्य रहेको कुरामा विशेष जोड़ दिएका छन्। लिबियामा भइरहेको हिंसात्मक गतिविधि र राजनीतिक हत्याका घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै मन्त्रीहरूले सबै सम्बद्ध पक्षलाई अधिकतम संयमता अपनाउन र तनाव नबढ़ाउन अपील गरेका छन्। विज्ञप्तिमा बाह्य हस्तक्षेपलाई तनावको मुख्य कारकका रूपमा औल्याउँदै सबै विदेशी सेना सशस्त्र लड़ाकू र भाड़ाका सैनिकहरूलाई निश्चित समयभित्र लिबियाबाट फिर्ता गर्न माग गरिएको छ। सन् 2011 उत्तर एटलान्टिक सन्धि संगठन नाटोको समर्थनमा भएको विद्रोहबाट तत्कालीन शासक मुअम्मर गद्दाफीको पतन भएपछि लिबियामा निरन्तर राजनीतिक अस्थिरता र विभाजनको संकट देखिँदै आएको छ। अब खेल खबर मलेसियासँगको दुई खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाली महिला टोलीले क्लीन स्वीप गरेको छ। आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई 7 विकेटले हराएको हो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालकी सम्झना खड्काले नट आउट 39 रन बनाइन्। मलेसियाका नुरदानिया सुहादा, आयशा इलेजा फिरिदौज र आइन्ना हमिजाह हमीसले एक एक विकेट लिए। यसअघि घरेलु मैदान बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनायो। मलेसियाकी आइन्ना हमिजाह हमीसले 17 रन बनाइन्। पहिलो खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको थियो। एसएससी महिला प्रिमियर कप र 20 एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी ट्वेन्टी श्रृंखला खेलेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग। राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढ़ाइने संयोजक शाहको भनाई। स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता। नेपालसँग सहकार्य र सहयोगका लागि संगठन प्रतिबद्ध। भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने। लिबियाली संकटको राजनीतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह। र मलेसियासँगको टी ट्वेन्टी श्रृंखलामा नेपाली महिला टोलीको क्लीन स्वीप। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
4: ए हो र, ल ल, के के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
3: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगाले टोल।
3: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
4: मोबाइल नम्बर 98467-21380।

0: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
4: मोबाइल नम्बर 9856054313 र 9841348 32।
2: मूल्य होइन स्वास्थ्य रोजौं।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9856055331।
6: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देख्दैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03674146024।

0: हजुर हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
4: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41087, मोबाइल 9849701740।
5: चा, कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।
5: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा।
5: मोबाइल 9856309988 र 9856555988।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 0364-41-258।
0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363-590-025, मोबाइल 9860-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा
1: रूपमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
3: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
3: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
4: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: यस समयको साथमा जितु सुनचाँदी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला १०५ थुप्रो ४ आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 MHz।
1: हेलो, अर्गानिक फूड ल्यान्ड हो?
2: हो हजुर, के सेवा गरौँ होला?
1: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
2: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
1: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
3: अर्गानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्गानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि। आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्गानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
1: सम्पर्कको लागि अर्गानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिटी सुप जाने बाटोतर्फ।
3: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 98560-61-208।
4: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
5: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
5: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64-44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरिकाका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
3: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560-51-068 र 98-76-70-771।
4: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
0: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू, गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट, अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू, ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनशीप विजेता, स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशीप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994।

0: साइलाबा बिरामी हुनु भयो कि कस्तो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 होइन के भयो किन बन्द भएको हो गाडी
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको हो बन्द भएको भइस
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
2: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
3: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364-41-502 मोबाइल 98560-40-502 र 98460-51-401 नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461-24288 र 98463-86-647 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
4: लेडीज तथा जेन्स का शलन सम्बन्धी का तालीम दिन का साथ ही हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मूदिंग हेयर कलर हेयर रिपेयरिंग ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेंशन फेशियल हाइड्रा फेशियल ट्रीटमेंट स्किन टेस्ट र कस्मेटिक आइटम पाइन का साथ ही पार्लर एवं सैलून सम्बन्धी का संपूर्ण कार्य
0: साथ ही यहां मंजू ब्यूटी सलोन टिकटक आईडी में फलो कर हम भिडियो हेन सकूने ग्रुप राइटर मंजू भंडारी विमल भंडारी मंजू ब्यूटी सलोन एंड ट्रेनिंग सेंटर वालिंग आर्ट जंगल रेस्टुरेन्ट भवन को पहिलो तला
4: संपर्क मोबाइल 9842698145।

0: कार्यक्रममा थियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिन्टै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9855501119 र 9855333246।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: स्कूल तथा अफिस का ड्रेस कि बनाने पर्ने अन्य कपड़ा चाहिए थी। भागादौड़ गर्न पनि समय छैन। सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोस्टाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: SEE पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
3: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा एघारमा साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
2: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेशन,
3: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
2: हाम्रा विशेषताहरू,
3: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
2: पुस्तकालयको समुचित व्यवस्था,
3: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
2: ICT स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
3: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
2: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
3: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
2: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
3: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
2: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
3: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
2: हामी बनाउँछौ हाम्रो रणवीर।
3: सम्पर्क मोबाइल नम्बर 9556029222 र 9849727847।
2: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SC कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू,
4: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
5: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठनैया बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0364146696।

0: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
5: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
6: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
5: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
6: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
8: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
2: नहेर, आज पनि आधा सामान त छोडिरहेको रहेछ, खै त पूजाको सामान?
9: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
9: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
9: मोबाइल नम्बर 9847621380।

0: चोकैमा गोलस्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोलस्टारको अथोराइज्ड सोरुम आरती उज्जवल सुज हाउस, वालिङ आठनैया बजार चोक,
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
1: मोबाइल 9849618921 र 9862239390।
0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856054104 र 9800847723।

0: के भयो दाइ हजुरलाई? दुईले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संसार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
2: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
5: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-6900-4,
9: सम्पर्क मोबाइल 97484-4484।
10: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-44-331, मोबाइल 98-55-55-331।
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0363414624।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971076 र 9817162223।

0: आफ्नै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: छोरा किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-4-66-54-123 र 98-0-66-61-52।
5: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
6: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 98-460-21-629 र 98-461-68-251।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्ने भयो
1: हैनै दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न दुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा कक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लोनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565686 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
2: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
2: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
2: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
2: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
2: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
2: फोन नम्बर 63414187 मोबाइल 98469071
1: चा कस्तो सास गनाएको तिम्रो त
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
4: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465648622 र 98241440029

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 0363-44-600।
4: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी?
4: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
4: मोबाइल 98560-39988 र 98560-55988।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनु पर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल कटिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट पाइन्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सटिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
6: मोबाइल 98135-56496।
8: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: भावना म्यूजिक सोल्यूशन 98491 50 61।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
9: सम्भाषित कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर

0: एकाउन्न छपन्न पैंतिस र अन्ठानब्बे एक सैतिस उनासत्तरी छ सय एघार।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।

0: ना अहिले हाम्रो गर्नेमा तीन बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरीदको सार्वजनिक विदा जेठ 14 गतेका लागि तोकियो। आउँदो बिहिबारदेखि लगातार 4 दिन विदा। क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रूबियोको टिप्पणी। दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आईसीसी विश्वकप लीग टूमा अमेरिका नेपालले दिएको 318 रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन

0: दिएको छ। मध्यपूर्व युद्धका कारण इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, स्थानीय प्रयास, विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा राष्ट्रसंघले घोषणा गरेको हो। एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कोतिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्। त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश कुमार राईका अनुसार नेपाली रूपियाँ डलरको तुलनामा अवमूल्यन हुँदा यो राजस्व गुमेको हो। नेपालका प्रमुख संरक्षित क्षेत्रहरूले अक्टोबर 2015 विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँको स्थिर प्रवेश शुल्क लिँदै आएका छन्। तर पछिल्लो एक दशकमा रूपियाँ झण्डै 31.5% अवमूल्यन भएकाले सन् 2015 झण्डै 28 डलर रहेको शुल्क अहिले 19.5 डलरमा झरेको छ। एक कारण विगत 10 वर्षमा लाङटाङ सगरमाथा र अन्नपूर्ण संरक्षण क्षेत्रले मात्रै 22,89,000 अमेरिकी डलर राजस्व गुमाएका छन्। प्राध्यापक राईले समाधानका लागि प्रवेश शुल्क डलरमा निर्धारण गर्नु, निजी क्षेत्रलाई संरक्षणमा आकर्षित गर्नु र समर्पित जैविक विविधता संरक्षण कोष स्थापना गर्न आवश्यक रहेको बताउनु भएको छ। संरक्षित क्षेत्रलाई प्रकृति जोगाउने थलो मात्र नभई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा स्थापित गरिनु जरूरी रहेको विज्ञहरूको भनाई छ। सरकारले जेठ 14 गते बकर ईद उल अजहाको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभयो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेकाले जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको छ। पर्वतारोहण गाइड पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा 31 पटक सफलतापूर्वक आरोहण गर्नुभएको छ। 4 दिन अघि अर्थात यही जेठ 4 गते 30 आरोहण पूरा गर्नुभएका शेर्पा आज बिहान पुनः सगरमाथाको शिखरमा पुग्नु भएको हो। वहाँ सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको सूचीमा कामी रीता शेर्पापछि दोस्रो स्थानमा हुनुहुन्छ। सोलुखुम्बुको पाङबोचे निवासी 49 वर्षीय पादावा शेर्पाले सन् 1998 पहिलो पटक सगरमाथा आरोहण गर्नु भएको थियो। यसैबीच 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राखेका कामी रीता शेर्पाले विदेशीहरूलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताउनु भएको छ। सगरमाथा आरोहण गरेर आज काठमाडौँ फर्कनुभएका शेर्पाले काठमाडौँ विमानस्थलमा बोल्दै यस्तो बताउनु भएको हो। उहाँलाई विमानस्थलमा ट्रेकिङ कम्पनी 7 समिट ट्रेक्सले स्वागत गरेको छ। 56 वर्षीय कामी रीताले पछिल्लो पटक यही जेठ 3 गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा सशस्त्र प्रहरीको तालिममा रहेका 7 जवान बेहोस भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान टीकापुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा 7 जवान बेहोस भएका हुन्। बेहोस भएका मध्ये 5 उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगेको उहाँले जानकारी दिनुभयो। यसैबीच पश्चिम नेपालमा गर्मी निकै बढ़ेको भन्दै शारीरिक परिश्रम गर्दा ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। गर्मी बढ़ेको बेला सकेसम्म घर बाहिर ननिस्कन र शारीरिक श्रम धेरै पर्ने काम अर्थात व्यायाम नगर्न पनि उनीहरूको सुझाव छ। आज पनि हिजो जस्तै मध्य र पूर्वी नेपालमा केही शीतल हुँदा पश्चिम नेपालमा चर्को गर्मी छ। अब विदेशको खबर। अमेरिकी र विदेश मन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। सन् 1996 दुईवटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रुबियोले यो टिप्पणी गर्नुभएको हो। अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान भएको बताउँदै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि खतराबाट आफ्नो देशको रक्षा गर्ने अधिकार सुरक्षित राख्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ। यसैबीच क्युबाले विदेश मन्त्री ब्रुनो रोड्रिगेजले रुबियोलाई झूट बोलेको आरोप लगाउँदै क्युबाले कहिले अमेरिकाका लागि खतरा नबनेको बताउनु भएको छ। क्युबाका विदेश मन्त्री अमेरिकी विदेश मन्त्री रुबियोलाई सैन्य आक्रमणलाई उक्साउने प्रयास गरेको आरोप लगाउनु भएको छ। यस्तै अमेरिकी सरकारले क्युबालाई निर्दयी र योजनाबद्ध रूपमा आक्रमण गरिरहेको बताएको छ। अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 318 रनको कृतिवानी लक्ष्य दिएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59, कप्तान रोहित पौडेलले 46, आसिफ शेखले 43 रन बनाए। अमेरिकाका शुभम रंजनले 3 विकेट लिए। यही श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 11 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 57 रन बनाएको छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। लीग टू तालिकामा नेपाल 27 खेलमा 22 अंक सहित 5 स्थानमा छ। अमेरिका 27 खेलमा 38 अंक सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंक सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मूल्यवृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरीदको सार्वजनिक बिदा जेठ 14 गतेका लागि तोकियो। आउँदो बिहिबारदेखि लगातार 4 दिन बिदा। क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रुबियोको टिप्पणी। दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आईसीसी विश्वकप लीग टूमा अमेरिका नेपालले दिएको 318 रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै।

0: रेडियो आदि खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोपराइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
4: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
5: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
6: हजुर, के सेवा गरौँ होला?
5: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
6: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
5: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
2: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
5: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
2: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।
2: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9855005756 र 9846605756।
3: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9855051068 र 9836707071।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना, यही जेठ 9 गते शनिबारका दिन हाड जोड्ने, नसा तथा बाघरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41051, मोबाइल 98-55-52-49। स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ओ माइला बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
4: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: सरा किन बोलाएको मलाई
6: हेर न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु त नि
7: हाम्रा विशेषताहरू
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
7: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
5: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
7: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
8: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ। पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210-550-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।

0: तपाईँ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो
4: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो
3: नेपाल आदर्श नै किन रोज्ने त
4: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द
3: आधुनिक प्रविधि युक्त कक्षा कोठा
4: व्यवहारिक प्रयोगशाला पुस्तकालय र कम्प्युटर ल्याब
3: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श
4: अनुशासन नैतिक शिक्षा र चरित्र निर्माणमा जोड
3: खेलकुद सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता
4: सुरक्षित स्वच्छ र शैक्षिक वातावरण
3: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला प्रवेश परीक्षा 2083 जेठ 15 गते फारम वितरण धमाधम भइरहेको छ
4: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043
3: 9556501042
4: र 9556501033
3: नेपाल आदर्श क्याम्पस नेपाल आदर्श मावि वालिङ आठ भीमटारी स्याङ्जा
5: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
6: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
5: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
6: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
7: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
4: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
7: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9570062866 र 9470
3: पर्वत जाने गेट सहारा एग्रोभेट
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
4: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ आठ मोड
3: फोन 0364141258

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि पीठको आडैमा सम्पर्क नम्बर 03-6341-6696।
2: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
2: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेरा नफालौ,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ।
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौ।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौ।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेरा गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 03-6341-469 र 03-6341-268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, चोक, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 03-6341-163, मोबाइल 98-61-98-870।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।

0: ना, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963।

0: 55104 र 98028 47 723।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिल्कोट चौरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97-484-34-484।
6: चौरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-560-55-331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
5: सम्पर्क फोन नम्बर 63-4141-6024।

0: ओहो कहिले आयो भानिज विदेशबाट?
1: हिजो आएको मामा हिजो। यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आएको मामा।
0: लु लु लु नानी हो चम्टी ल्याऊ यता ल्याऊ बाबु र आउनु भएको छ विदेशबाट।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार, विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9460216629 र 9461868251।
6: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
7: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु, बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
6: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
7: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856031966।
8: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9846124288 र 9843686647।
9: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
10: होइन ए दाई, बिमारले फेरि च्यापेदि क्या हो, गुनगुनाइरहनु भएको त।
9: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
10: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू,
10: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लोनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9560585667।
11: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
11: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
12: हजुर, विगत केही समयदेखि वालिङको मृदीमा रहेर सेवा दिँदै आइरहेको यस मृदी क्लिनिकका अन्य निम्न सेवाहरू।
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
12: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
11: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
12: मुटुको जाँच ECG सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
12: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने
12: थाइराइड जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
12: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 0364-41087, मोबाइल 98-4-69-71-41।

0: क्षेत्रमा दियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856332246
2: कस्तो सास गनाएको तिम्रो त
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
2: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
2: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
4: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9421440029
5: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
5: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
5: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
6: पाण्डे सु सेन्टर वालिङ बजार
5: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
6: मोबाइल नम्बर 9846086005
7: लौ फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
8: सावधान तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला
9: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज

0: गुणामृत भवानी माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 मा एसरी पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: पुनामृत नै किन?
1: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
0: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाइ वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन
0: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समेतमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
0: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
0: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जङ्गफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
0: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
0: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाइ व्यवस्थापन सिकाइ वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
0: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङदास फुलबारी स्याङ्जा
0: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 9856828432
1: समयमै पूर्णामृत जाऊ आफ्नो भविष्य बनाऊ
0: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते
2: प्रसन्न मेडिको फर्मा भिरकोट बयरगारीमा डाक्टर आउने सूचना
1: यही जेठ 9 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर चिउचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बयरगारी मेन बजार प्रोपराइटर प्रदीप आले मोबाइल 9856927971 र 9864100866
1: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार
3: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
4: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
3: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
4: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
4: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
4: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
4: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
3: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
4: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
4: फोन 0364 40 600
5: ए दिदी पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
7: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
5: मोबाइल 9856309888 र 9856555988।
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनु पर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
8: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा।
8: मोबाइल 9135556496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दामा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
2: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
3: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
3: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
2: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
2: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
0: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आए। भएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू
7: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
5: प्रुफ राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मिर्गौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
10: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
10: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: बस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदिखोला 105.4
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 97।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 98 4 69 18 921 र 98 4 62 39 3 99।
4: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
4: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा

0: बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847721380।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रेका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551, 9468323809 र 9855502071।
2: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
3: हजुर, के सेवा गरौँ होला?
2: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
3: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
2: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
4: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि। आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
2: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटिसोक जाने बाटोतर्फ।
4: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 9855661208।
5: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
4: मोबाइल नम्बर 9855554313 र 9141443 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: होइन यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुर सँगै जान्छु है
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071
2: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो

0: चितवन
1: पुरामृत भवानी माविमा कक्षा 11 मा नया भर्ना खुल्यो।
2: एसईई परीक्षा 2082 मा एसरी पुरामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
1: पुरामृत नै किन
2: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
1: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% छात्रवृत्ति लिन
2: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
1: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
2: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
1: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
2: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
1: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
2: विद्यार्थी मैत्री वातावरणमा जंक फूड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
1: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
2: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
1: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
2: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
1: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
2: अन्य थप जानकारीका लागि श्री पुरामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
1: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 98568832
2: समयमै पुरामृत जाऊ आफ्नो भविष्य बनाऊ
1: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
2: उपलब्धि मापन परीक्षा जेठ 16 गते
3: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
3: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-585-595-76-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
5: ओ माइलाबा बिरामी हुनुभयो कि कसो
6: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
5: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
5: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9844 85411।

0: के सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साथीहरू गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: सरा किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने।

0: परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
0: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
0: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
0: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
0: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9864221629 र 9461682251।
2: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना।
3: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकाले यही जेठ 11 गते सोमबारका दिनको ठिक 2 बजे वालिङ बहुमुखी क्याम्पसमा वालिङ नगरपालिका वडा नम्बर 10 का जोन नम्बर 21 फुलबारी, जोन नम्बर 22 बिहार थोक, जोन नम्बर 23 पाइनियर्स टोल, जोन नम्बर 24 हुलाक मार्ग, जोन नम्बर 25 घुम्ती, जोन नम्बर 26 भकुण्डे बजार, जोन नम्बर 36, 37, 38 र 39 क्याम्पस रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: अनुरोध हक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856-50119 र 9856-33-246।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857-62-866 र 9847-29-866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट। एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
5: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
0: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेसन,
5: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
0: हाम्रा विशेषताहरू,
5: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
0: पुस्तकालयको समुचित व्यवस्था,
5: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
0: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
5: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
0: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
5: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
0: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
5: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
0: भर्ना फारम वितरण जेठ 7 गतेदेखि,
5: कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
0: हामी बनाउँछौ हाम्रो रणवीर।
5: सम्पर्क मोबाइल नम्बर 9856-29-222 र 9869-27-847।
0: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
6: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
6: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
6: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
6: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
6: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
6: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रू 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
0: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
8: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: अति कम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया तीन वर्ष पछि सार्न नेपालको पत्राचार, अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई।
0: मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन, सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष।
1: पश्चिम नेपालमा आज पनि प्रचण्ड गर्मी, मध्य र पूर्वमा पनि गर्मी बढ्दै, सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू।
0: भारतमा गर्मीका कारण बिजुली खपतमा कीर्तिमान, पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै।
1: र आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र हैदराबाद खेल्दै।
2: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98570-3578, 98570-3578।

0: 5740 9865367888।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष पत्रचार गरेको छ। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालले मे 13 तारीकमै संयुक्त राष्ट्रसंघलाई पत्र पठाउनु भएको हो। नेपाल यसअघि सन् 2026 नोभेम्बरमा विकासशील देशमा स्तरोन्नति हुने तय भएको थियो, तर प्रतिकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै यो कार्यक्रम नोभेम्बर 2030 लागि पछाडि सारेको मन्त्रालयले जनाएको छ। स्तरोन्नति स्थगित गर्नुका पछाडि सरकारले पाँचवटा मुख्य कारण सार्वजनिक गरेको छ। पहिलो, विश्व बैंकले सन् 2026 नेपालको आर्थिक वृद्धि दर जम्मा 2.3% सीमित रहने प्रक्षेपण गरेको छ। दोस्रो, स्तरोन्नतिपछि नेपालले अहिले पाउँदै आएको भन्सार छूट र कोटा मुक्त व्यापारिक सुविधाहरू गुम्ने जोखिम छ, जसका कारण उत्पादनशील क्षेत्रको रोजगारीमा 35% ह्रास आउन सक्ने अनुमान छ। तेस्रो, स्तरोन्नतिका लागि तयार पारिएको संक्रमणकालीन रणनीति अपेक्षा भन्दा ढिला कार्यान्वयन भएको छ। चौथो, कोविड 19 पछिको आर्थिक पुनरुत्थान अझै पूर्ण रूपमा स्थिर हुन सकेको छैन। र पाँचौं, मध्यपूर्वको बढ़दो द्वन्द्वका कारण नेपालको रेमिट्यान्समा गम्भीर असर परेको छ, साथै इन्धन र खाद्यान्नको मूल्य समेत उच्च बनेको छ। प्रवक्ता छेत्रीका अनुसार अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भएकाले सरकार यो निर्णय गर्न बाध्य भएको हो।
2: यसैबीच परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ। आज नियमित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी गराइएको हो। मन्त्रालयको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता छेत्रीले बताउनुभयो। यसै गरी कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा संचालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फँसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 687 जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा थपिएका 71 जना रहेका छन्। यसैबीच विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले मोफा मित्र एप यही जेठ 22 गते सार्वजनिक गर्ने तयारी गरेको छ।
1: संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2083 को सचिवालयले आम नागरिकसँग राय सुझाव मागेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहनु भएको कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनीतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव संकलन गरिसकेको छ।
2: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा 62 र विपक्षमा 36 मत प्राप्त गर्नुभएको हो। यादवले आफ्नो दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिए। यस्तै जनता समाजवादी पार्टी जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मत दिए। 102 सदस्यीय मध्य प्रदेश सभा आज 100 सांसद उपस्थित भएका थिए। यसअघि वैशाख 22 गते जनमत पार्टीले मध्य सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
1: कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुख्य, थप र पूरक अभियोग पत्रहरू संशोधन गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले आज दुवै पक्षको बहस सुनिसकेपछि सरकारी वकिल कार्यालयको माग अनुसार अभियोग पत्र परिमार्जन गर्ने आदेश दिएको हो। अदालतको यो आदेशसँगै अब राष्ट्रपा सभापति रवि लामिछाने सहितका प्रतिवादीहरू विरूद्ध सहकारी ठगीको अभियोग दावी मात्र यथावत रहनेछ भने संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको दावी हट्ने भएको छ।
2: सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा, शनिबार र आइतबार साप्ताहिक विदा रहेकोले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको हो।
1: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएको अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्य पूर्व युद्धका कारण इन्धन बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा अहिले देखिएका मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो।
2: आयोजना बैंकमा दर्ता भएका आयोजनाको संख्या 4391 पुगेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार नयाँ आयोजनाको संख्या 390 वटा छन्। परियोजना बैंकमा रहेका आयोजना मध्ये क्रमागतका 92 र अध्ययनका क्रममा रहेका 3909 वटा छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा पेश गर्नुभएको विवरण अनुसार देशका अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्रमा विद्युत उत्पादन र पर्यटन संख्या बढ़ेको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दुग्ध विकास संस्थानको चीज व्यापार बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
0: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556493333 4935555।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अतिकम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया तीन वर्षपछि सार्न नेपालको पत्रचार, अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई, संविधान संशोधनका लागि आम नागरिकसँग राय सुझाव माग, मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त, आउँदो बिहिबारदेखि लगातार चार दिन सार्वजनिक विदा, मूल्यवृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारले संसदीय समितिको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी खबर। आज पनि पश्चिम तराईमा प्रचण्ड गर्मी भएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्यो भने धेरै ठाउँमा 35 डिग्री सेल्सियस भन्दा माथि रह्यो। मध्यप्रदेश सहित पूर्व तराईमा पनि गर्मी बढ़ेको छ। अस्ति र हिजो पानी परेर केही शीतल अनुभव भएको मध्य र पूर्वी क्षेत्रमा पनि आज घाम लागेसँगै गर्मी बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशका धेरैजसो ठाउँमा गर्मी बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने र कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना पनि छ। यस वर्ष मार्च महिनाको शुरूदेखि नै दैनिक जस्तो पानी परिरहेको छ। सक्रिय पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको मौसमविदको भनाइ छ। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक एवं मौसमविद विनोद पोखरेलका अनुसार जेठ महिनाको अन्त्यसम्म वर्षा जारी रहने तर त्यसपछि सुक्खा अवस्था विकसित हुन सक्छ। यसपालि प्रशान्त महासागरमा विकसित हुँदै गएको सम्भावित सुपर एल निनोका कारण दक्षिण एसियाली मनसून कमजोर हुने अनुमान छ। तर नेपालमा एल निनोको समयमा पनि राम्रो मनसून हुने सम्भावनालाई भने नकार्न सकिँदैन।
1: यसैबीच कैलालीको टीकापुरमा रहेको शस्त्र प्रहरी बल नेपाल राजस्व तथा औद्योगिक तालिम शिक्षालयमा शस्त्र प्रहरीको आधारभूत तालिम अन्तर्गत 200 मिटर दौड़का क्रममा 7 जना प्रहरी बेहोश भएका छन्। बेहोश भएका जवानहरूमध्ये 6 जनालाई टीकापुरबाट नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत र सुर्खेतबाट सेनाकै स्काई ट्रकबाट काठमाडौँ पठाएको शस्त्र प्रहरीको 7 नम्बर बाहिनीले जनाएको छ। एकजनाको टीकापुरमा उपचार भइरहेको बाहिनीले जनाएको छ। अत्यधिक गर्मीका कारण दुर्घटना भएको शस्त्र प्रहरी बाहिनी कार्यालयको भनाइ छ। यसैबीच मनसून जन्य विपदबाट सड़क र गाड़ीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान 2083 आजदेखि शुरू भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ र विभिन्न मजदूर संगठनको सहकार्यमा संचालित यस अभियानको शुभारम्भ काठमाडौँको गोंगबुमा रहेको नयाँ बस पार्कबाट भएको हो। अभियान अन्तर्गत गोंगबु, कलंकी, नागढुङ्गा, कोटेश्वर लगायतका क्षेत्रमा यात्रु सहायता कक्ष पनि सञ्चालन गरिनेछ।
2: चालू आर्थिक वर्ष 2082-83 पहिलो 10 महिनामा नेपालको वैदेशिक व्यापार झण्डै 15% बढ़ेको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले 16,92,64 करोड़ रूपियाँ भन्दा बढ़ीको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 14.82% बढ़ेको हो। यस्तै 10 महिनामा नेपालबाट 2,48,96 करोड़ रूपियाँ भन्दा बढ़ीको वस्तु निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा 14.25% बढ़ेको हो। यस्तै चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालको व्यापार घाटा 14,44,67 करोड़ रूपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.92% बढ़ी हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीमा उत्पादन भएको चीज खाँदै गरेको फोटो सामाजिक सञ्जालमा राखेपछि त्यसको उत्पादनले बजारमा नयाँ चर्चा पाएको छ। प्रधानमन्त्रीले डीडीसीको चीजको प्रशंसा गरेसँगै उपभोक्ताहरू चीजको खोजीमा देखिएका छन्। अहिले काठमाडौँ उपत्यकाभित्र रहेका डीडीसीका बिक्री केन्द्रमा दुग्धजन्य वस्तु किन्नेको भीड़ लागेको छ। थप जानकारी विकास चापाकाईबाट।
8: गएको शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले दुग्ध विकास संस्थान डीडीसीले उत्पादन गर्दै आएको चौरीको दूधबाट बनेको चीज खाँदै गरेको तस्विर सामाजिक सञ्जालमा राखेपछि काठमाडौँको लैनचौरमा डीडीसीसँगै रहेको काउन्टरमा भीड़ लाग्न थालेको छ। यही भीड़मा भेटिनुभयो काठमाडौँको मनमैजू बस्ने रेशम प्याकुरेल।
9: मलाई त यो बालेन्द्र शाहको पोजिटिभ कुरा जस्तो लाग्यो होइन। जसरी पनि अब हाम्रो नेपाली उत्पादनलाई नै माया गरौँ, यो उत्पादनलाई खाऊ होइन, यसलाई प्रोत्साहन गरौँ भन्ने हिसाबले उहाँको सकारात्मक कुरा लागेर
8: कुनै सरकारी संस्थानको उत्पादनलाई प्रधानमन्त्रीले नै विज्ञापन गरेको यो पहिलो पटक हो। यसले शनिबारदेखि दुग्ध विकास संस्थानलाई चर्चामा ल्याएको छ। प्रधानमन्त्री स्तरबाटै सरकारी संस्थानको प्रवर्धन हुनु सकारात्मक हो भन्नुहुन्छ सोह्रखुट्टेबाट डीडीसी आउनुभएका उपभोक्ता मुस्कान पुरासैनी।
10: अब राष्ट्रको प्रधानमन्त्री जस्तो मान्छेले होइन यसरी लोकल प्रडक्टलाई चाहिँ जनाब सरकारी एउटा संस्थानलाई होइन यसरी प्रमोट गर्नु एकदम राम्रो कुरो हो। सायद त्यसकै प्रभाव पनि होला, हुन्छ म चाहिँ दही नै आएको हो, तैपनि अब त्यहाँ त्यो यहाँको चिजहरू एकदम देखिरहेको छु होइन, सायद त्यसकै प्रभाव पनि होला, त्यो एकदम राम्रो रूपमा लिएको छु।
8: डीडीसीले चीज सहित दूध, दही, मोही, घिउ, आइसक्रिम लगायतका उत्पादन बिक्री गर्छ। डीडीसीका उत्पादन प्रति मानिसमा विश्वास भएकाले गुणस्तर प्रति पनि सकारात्मक धारणा बढेको ललितपुरको लुभुका दीपक पौडेल बताउनुहुन्छ।
11: आफू पनि खान्छु र परिवारको लागि पनि, इष्टमित्रको लागि पनि यहीँबाट लगिन्छ याक चीज र अनि आइसक्रिम। नेपाली उत्पादन धेरै राम्रो छ, हामीले नियमित रूपमा गुणस्तर कायम गर्न सकियो र रेगुलर उपलब्ध गराउन सकियो भने धेरै राम्रो हुन्छ। यसबाट कृषकहरूको पनि आर्थिक अवस्थामा सुधार हुन्छ, यसमा बिचौलियाको मार्जिन कम हुन्छ, यसबाट गर्दाखेरि प्रत्यक्ष रूपमा जनताहरूले लाभ पाउन सक्छ।
8: सरकारसँग लिएको ऋण तिर्न नसकेको भनेर पनि यो संस्थान पटक पटक विवादमा पर्दै आएको छ। अब गुणस्तर सुधार्न र उपभोक्ताको हितमा काम गर्न डीडीसीले थप काम गर्नुपर्छ। प्रधानमन्त्रीले डीडीसीको उत्पादन बारे गरेको पोस्टले व्यापार बढेको डीडीसीको डेरी सहायक पवित्रा प्रसाई बताउनुहुन्छ।
12: डीडीसीको व्यापार चाहिँ अब बालेन सरकारले गर्दाखेरि अलिकति हाम्रो व्यापार पनि अलिकति बढेर आइरहेछ एकदमै, अरू भन्दा पनि अहिले यो जेन्जीहरूको टिनेजरहरूले चाहिँ एकदमै हाइलाइटमा गरिरहेछ, त्यो कारणले गर्दा व्यापार पनि बढेको छ, सामान पनि छ अहिले गर्दैछ अहिलेसम्म।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
14: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
13: हाम्रा सेवाहरू
14: ओपीडी सेवा,
13: विशेषज्ञ ओपीडी सेवा,
14: निशुल्क औषधि वितरण,
13: सशुल्क फार्मेसी सेवा,
14: फिजियोथेरापी सेवा,
13: अकुपंचर सेवा,
14: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
14: पूर्व कर्म पंचकर्म सेवा,
13: छार सूत्र सेवा,
14: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
14: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
13: विस्तृत जानकारीका लागि
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से 16.38 अंकले बढ़ेर 2758.49 बिन्दुमा पुगेको छ। आज व्यापार बाहेक सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.29% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.89 अर्ब करोड़को कारोबार भएकोमा आज 336 कम्पनीका 1,08,00,000 किता शेयर 4,49,00,000 रूपियाँमा किनबेच भएको छ।
1: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष महासुरकृष्ण वैद्य निर्वाचित हुनुभएको छ। आज भएको चुनावबाट उहाँ निर्वाचित हुनुभएको महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार वैद्यले 56 मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो। त्यसैगरी महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी हुनुभएको छ।
2: सरकारले संगीत रोयल्टी प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी समस्याको अध्ययन गर्न पाँच सदस्यीय जाँचपूछ समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत लक्ष्मण बिडारीको अध्यक्षतामा समिति गठन गरेको हो। समितिले गीत संगीत क्षेत्रमा हुने बौद्धिक सम्पत्ति चोरी, प्रतिलिपि अधिकार हनन तथा अनधिकृत प्रयोगका घटनाको जाँचबुझ गर्नेछ। साथै रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र प्रविधि मैत्री बनाउने उपाय सुझाउनेछ।
1: महोत्तरीको बर्दीवास नगरपालिकाको अवसरतामा किसान सहकारी संस्थाले घर घरै पुगेर दूध संकलन थालेपछि स्थानीय किसान उत्साहित भएका छन्। संस्थाले वैशाखको तेस्रो हप्तादेखि शुरू गरेको यो कार्यक्रममा नगर कार्यपालिकाले प्रति लिटर 2 रूपियाँका दरले अनुदान समेत उपलब्ध गराइरहेको छ। महिनाको अन्त्यमा एकमुष्ट भुक्तानी खातामा जम्मा हुने व्यवस्थाले किसानलाई झन्झटमुक्त बनाएको छ। अहिले दैनिक 300 लिटर दूध संकलन हुन थालेको र केही महिनामा नै 500 लिटर पुर्याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष भानुभक्त पोखरेलले बताउनुभयो। संस्थाले दूध संकलनका साथै प्रांगणिक विशाल खेतीको प्रवर्धन पनि थालेको छ।
2: काभ्रेका महाभारत र खानीखोला गाउँपालिकाले कफी हब बनाउने अभियान तीव्र पारेका छन्। जसले रोप्छ कफीको बोट उसले पाउँछ 20 रूपियाँको नोट भन्ने नाराका साथ महाभारत गाउँपालिकाले प्रति बोट 20 रूपियाँ र खानीखोलाले प्रति किलो 35 रूपियाँ अनुदान दिँदै कृषकलाई कफी खेतीतर्फ आकर्षित गराइरहेका छन्। 2 वर्षमा 2,24,000 बिरूवा वितरण भइसकेको महाभारतले यसै वर्ष थप 1,14,000 बिरूवा रोप्ने लक्ष्य लिएको छ। खानीखोलामा अहिले 60-70 टन कफी उत्पादन भइरहेको छ भने एक किसानले वार्षिक 13 लाख रूपियाँसम्म आमदानी गरेका छन्।
1: बाजुरा र हुम्ला बीच उत्पन्न सीमा विवादका कारण हिजोदेखि अवरूद्ध कर्णाली करिडोर खुलेको छ। आन्दोलनरत हिमाली युवा समूह तथा हिमाली गाउँपालिकाका राजनीतिक दल र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर बाजुरा बीच विवाद समाधानमा सम्झौता भएसँगै राजमार्गमा गाड़ी आवागमन नियमित भएको हो। बाजुराको हिमाली गाउँपालिका छ धुलाचौर अन्तर्गत पर्ने कर्णाली करिडोर बन्द हुँदा यात्रुहरू समस्यामा थिए। हिमाली गाउँपालिका नम्बर 3 लामपाटामा जेठ 2 गतेदेखि 4 गतेसम्म हुम्लाको खारपुरनाथ गाउँपालिका नम्बर 2 र 3बाट आएका मानिसले घरभित्रै पसेर कुटपिट र लुटपाट गरेको भन्दै घटनाको छानबिनको माग गरेर हिमाली युवा समूहले आन्दोलन गरेको थियो।
2: आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, स्थानीय प्रयास विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको हो। नेपालमा एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कातिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा बढ़दो गर्मीका कारण शीतल उपकरणको प्रयोग तीव्र रूपमा बढ़ेपछि बिजुली मागले कृत्रिमान बनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था यफीका अनुसार ऊर्जा उत्पादकहरूले कृत्रिमानी स्तरमा बिजुली उत्पादन गर्दै देशकै उच्च माग पूरा गरेका छन्। भारतको ऊर्जा मन्त्रालयका अनुसार हिजो दिउँसो 4:15 बिजुलीको माग 270.82 गिगा वाट पुग्यो, जुन बेला राजधानी नयाँ दिल्लीको तापक्रम 45.3 डिग्री सेल्सियस थियो। यसअघि बुधबार यो माग 265.44 गिगावाट पुगेको थियो। मन्त्रालयले एयर कन्डिशनर, कूलर लगायत उपकरणको अत्यधिक प्रयोगका कारण बिजुली माग असामान्य रूपमा सुलिएको जनाएको छ। विश्वकै तेस्रो ठूलो हरित गृह ग्यास उत्सर्जक भारतले सन् 2070 शुद्ध शून्य उत्सर्जनको प्रतिबद्धता गरे पनि ऊर्जा सुरक्षाका लागि कोइलामाथिको निर्भरता अझै कायम छ। कृत्रिमान उत्पादनको सरकारी दावी बीच सामाजिक जाल एक्समा भने धेरै प्रयोगकर्ताले आफ्ना क्षेत्रमा विद्युत कटौती भइरहेको गुनासो गरेका छन्। भारतमा अप्रेलदेखि जूनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ़दै गएको छ। वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका कारण तातो हावाका लहरहरू अझ लामो, बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन्। एक्यूआईको अप्रेल प्रतिवेदनमा विश्वका सबैभन्दा तातो 50 शहरमा सबै भारतमै रहेको उल्लेख गरेको थियो।
2: नेपाल दर्पणमा अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। आजको खेलमा नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59 रन बनाएका छन्। यस्तै किर्तिपुरमा भएको लीग टू श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी थिए। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेट, तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। लीग टू तालिकामा नेपाल 28 खेलमा 24 अंक सहित 5 स्थानमा छ। अमेरिका 28 खेलमा 38 अंक सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंक सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ।
1: आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा भएको खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको हो। आज भएको पहिलो खेलमा इरानले बंगलादेशलाई 3-0 सोझो सेटमा हरायो। यस्तै अहिले किर्गिस्तान र मालदिव्स खेलिरहेका छन्। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स छन्। समूह बीमा इरान, कास्किस्तान, श्रीलंका र बंगलादेश छन्।
2: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछन्। यो खेल हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा राति पाउने 8 शुरू हुनेछ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 26 पटक भेट भएकोमा हैदराबाद 14 र बेंगलुरू 12 खेलमा विजयी भएको छ। बेंगलुरू 13 खेलमा 18 अंकसहित तालिकाको शीर्ष स्थानमा छ। हैदराबाद 13 खेलमा 16 अंकसहित तेस्रो स्थानमा छ। बेंगलुरू हैदराबाद सहित गुजरात टाइटन्स प्ले अफमा पुगिसकेका छन्। अब प्ले अफको एउटा स्थानका लागि राजस्थान रोयल्स, पंजाब किंग्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स मध्ये एक टोली पुग्नेछन्। चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स र लखनऊ सुपर जायन्ट्स प्ले अफ होडबाट बाहिरिसकेका छन्।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: अति कम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया 3 वर्षपछि सार्न नेपालको पत्राचार। अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई।
1: मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष।
2: पश्चिम नेपालमा आज पनि प्रचण्ड गर्मी, मध्य र पूर्वमा पनि गर्मी बढ्दै सड़क र सवारी लक्ष्य मनसूनजन्य विपद न्यूनीकरण अभियान शुरू।
1: भारतमा गर्मीका कारण बिजुली खपतमा कृतिमान, पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै।
2: र आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र हैदराबाद खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ।

0: Nishadam.
1: नमस्कार, साँझ 6:30 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सैंग जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
2: यस आधी खुला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
1: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। मूल्य पारदर्शिताको विषयमा व्यवसाय र उपभोक्ताहरू बीचमा सचेतना फैलाउने उद्देश्यले वालिङमा छलफल। सार्वजनिक स्थलमा धूम्रपान र श्रुतिजन्य सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कार्यवाही हुने चेतावनी। र सैंजामा सुन्तला बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न। वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिका र एकीकृत सेवा कार्यालय स्याङ्जा संघको समन्वयमा वालिङमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। मूल्य पारदर्शिताको विषयमा व्यवसाय र उपभोक्ताहरूमा सचेतना फैलाउने उद्देश्यले नियामक निकाय र उद्योगी व्यापारी व्यवसाय बीचमा अन्तर्क्रिया गरिएको हो। कार्यक्रममा एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौड्यालले मूल्य पारदर्शिताले उपभोक्ता र व्यापारी दुवै पक्षलाई फाइदा हुने भन्दै हरेक क्षेत्रमा पारदर्शिता हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा विभिन्न व्यावसायिक समस्या र अधिकतम खुद्रा मूल्य सम्बन्धमा उद्योगी व्यापारी व्यवसायका जिज्ञासाका विषयमा कार्यालयका प्रमुख पौड्याल, वालिङ नगरपालिका लेखा अधिकृत भोजराज बगाले र उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमका अवसरमा मुख्य गरी अण्डर बिलिङको समस्या, पुरानो स्टकको मूल्यमा समस्या, दर रेटको ट्याग हस्तलिखित हुन नहुने लगायतका विषयहरूमाथि छलफल भएको छ। कार्यक्रमका अवसरमा संघका अध्यक्ष चेतनारायण श्रेष्ठले संघबाट विभिन्न समयमा अधिकतम खुद्रा मूल्य सूची, करपाटी, उपभोग्य म्याद गुज्रेका सामान बिक्री नगर्ने, सम्बन्धित निकायहरूमा दर्ता गर्ने र समयमै नवीकरण गर्नुपर्ने लगायतका सचेतनामूलक जानकारी व्यवसायीहरूलाई गराउँदै आएको बताउनुभयो। अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अनुपमा तिवारीले स्वागत र संचालन संघका महासचिव रमेश अर्यालले गर्नुभएको थियो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले श्रुतिजन्य पदार्थको बिक्री, वितरण र सेवन सम्बन्धी कानूनी व्यवस्था कड़ाईका साथ पालना गर्न सर्वसाधारण र सम्बन्धित पक्षलाई आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान तथा श्रुति सेवन गर्न नपाइने व्यवस्था पुनः स्मरण गराएको हो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्लाधिकारी प्रेम सुवेदीद्वारा जारी सूचना अनुसार धूम्रपान र श्रुति सेवन मानव स्वास्थ्यका लागि हानिकारक मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत नकारात्मक कसर पार्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गरिएको छ। प्रशासनले 18 वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई श्रुतिजन्य पदार्थ बिक्री वा निशुल्क वितरण गर्न नपाइने जनाएको छ। त्यसै शिक्षण संस्था, स्वास्थ्य संस्था, बालगृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र सरकारले तोकेका सार्वजनिक स्थलबाट कम्तीमा 100 मिटरभित्र श्रुतिजन्य पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध रहेको सूचनामा उल्लेख छ। फुटका रूपमा चुरूट, बिणी वा सिगारको खिल्ली बिक्री गर्न नपाइने, वा निशुल्क रूपमा श्रुतिजन्य पदार्थ बिक्री वितरण गर्न नहुने र बिक्री स्थलमा आकर्षक सजावट र प्रदर्शन गर्न समेत रोक लगाइएको प्रशासनले जनाएको छ। त्यस्तै गरी अन्य व्यक्तिलाई असर पार्ने गरी घर वा निजी सवारी साधनभित्र धूम्रपान गर्न नहुने व्यवस्था पनि लागू गरेको सूचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले ती व्यवस्था कार्यान्वयन नभए नभएको विषयमा नियमित अनुगमन गरिने र उल्लंघन पाइएमा कानून अनुसार कार्यवाही गरिने चेतावनी दिएको छ। सैन्यमा सुन्तला बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सैन्यको आयोजनामा आयोजित अन्तर्क्रियामा सुन्तला जात फलफूलको बीमा सम्बन्धी कार्यक्रम गरिएको हो। कार्यक्रममा कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण प्रसाद पाठकले विभिन्न समयमा रोग किराको प्रकोपका साथै प्राकृतिक विपत्तिका कारण सुन्तला जन्ने फलफूलमा क्षति हुने र यसको प्रत्यक्ष प्रभाव कृषकलाई पर्ने भएकाले बीमा कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो। कार्यक्रममा शिखर इन्सुरेन्स वालिङ शाखाका प्रमुख शंकर सुवेदी, अजय अधिकारी, नारायण पाठक र प्रतिभा बुढाथोकीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा कृषि विकास शाखा वालिङका प्राविधिक कस्तुरी असलामी, कृषक तुलसा भण्डारीले कार्यक्रम निकै फलदायी रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रम कार्यालयका प्रमुख अजय अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन प्रतिभा बुढाथोकीले गर्नुभएको थियो। गुल्मीमा हुलाक कार्यालय मार्फत चार स्थानीय तहका 210 जनालाई राहदानी वितरण गरिएको छ। यस जिल्लामा हालसम्म रेसुङ्गा नगरपालिका, मुस्तिगुट नगरपालिका, गुल्मी दरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा यो संख्यामा राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालय गुल्मीले जनाएको छ। जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीका अनुसार हालसम्म रेसुङ्गा नगरपालिकामा 51 जना, मुस्तिगुट नगरपालिकामा 132 जना, गुल्मी दरबार गाउँपालिकामा 6 जना, कालीगण्डकी गाउँपालिकामा 21 जनालाई घरमै पुगेर राहदानी वितरण गरिएको हो। मदानी गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा राहदानी वितरण गर्ने तयारी भइरहेको प्रशासन कार्यालय गुल्मीले जनाएको छ। राहदानी घरमै लग्नेका लागि जिल्लामा गत वैशाख 10 गते जिल्ला प्रशासन कार्यालय र हुलाक बीचमा सम्झौता भएको थियो। संघीय सरकारको 100 दिने कार्यसूची अनुसार समावेश गरिएका घरमै सेवा पुर्याउने कार्यक्रम अनुसार यो सम्झौता गरिएको बताइएको छ। राहदानी वितरणका लागि स्थानीय तह र सम्बन्धित वडाको समन्वयमा वितरण गरिएको छ। सम्बन्धित व्यक्तिले आफ्नो परिचय खुल्ने कागजातसँगै एका घरको परिवारले राहदानी प्राप्त गर्नका लागि हुलाक दस्तुर प्रति राहदानी 55 रूपियाँ बुझाउनु पर्नेछ। सम्झौतापछि शुरू भएको यो सेवालाई अझै थप प्रभावकारी बनाउने योजना रहेको प्रशासन कार्यालय गुल्मीले जनाएको छ। रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
0: नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
3: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
0: नेपाल आदर्श नै किन रोज्ने त?
3: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
0: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
3: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
0: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
3: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
0: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
3: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
0: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
3: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
0: 9556501042
3: र 9556501033।
0: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी स्याङ्जा।
1: रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। तनहुँको प्रमुख पर्यटकीय केन्द्र बन्दीपुरमा चीनको ग्रेट वालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेट वालको काम अलपत्र परेको छ। आवश्यक बजेट अभाव भएपछि बन्दीपुर गाउँपालिकाको यो महत्वाकांक्षी योजनाको काम अघि बढ़न नसकेको हो। सम्झौता अनुसार यति बेला निर्माण पूरा हुने हो, तर हालसम्म भौतिक प्रगति 40% मात्रै भएको गाउँपालिकाले जनाएको छ। थानीमाई डाँडादेखि मुकुन्देश्वरी डाँडासम्म कुल 1250 मिटर लामो ढुंगाको पर्खाल लगाउने काम भइरहेकाले यसलाई मिनी ग्रेटवाल नामाकरण गरिएको छ। मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ऐतिहासिक स्थल पनि हो। संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको 70% र गाउँपालिकाको 30% लागत साझेदारीमा आयोजना अगाडि बढ़ाउन 2078 असोज 12 गते धर्माशयस कश्यप जेबीसँग सम्झौता भएको थियो। 2079 चैत्र 30 गते भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदारले समयमा काम गर्न नसकेको पालिकाको भनाइ छ। गाउँपालिका र नेपाल सरकारको गलिहालसम्म आयोजनामा 1.5 करोड़ रूपियाँ खर्च भइसकेको छ। बाँकी 60% काम अगाडि बढ़ाउन अहिले बजेट अभाव भएको छ। मूल्य अभिवृद्धि कर भ्याट सहित कुल 3.69 करोड़ रूपियाँ लागतमा बन्ने भनिएको मिनी ग्रेट वालको दुवैतर्फ पर्खाल लगाउने, पर्खालमा 12.5 mmको स्टील ढुंगा टाँस्ने, भूइँमा पीसीसी गरेर 25 mmको ढुंगा टाँस्ने र थानीमाई जाने भानु माविदेखि ग्रेट वालसम्म करिब 300 आकर्षक बत्ती राख्ने सम्झौतामा उल्लेख छ। पोखराबाट 74 किलोमिटर र काठमाडौँबाट 142 किलोमिटरको दूरीमा रहेको बन्दीपुर पृथ्वी राजमार्गको डुम्रे बजारबाट 9 किलोमिटर पक्की सड़कको यात्रा गरेपछि पुग्न सकिन्छ। लमजुङका स्थानीय तहले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन ताकेता गर्न थालेका छन्। सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण हटाउन बेसी शहर सुन्दर बजार र राईनाश नगरपालिकाले छुट्टा छुट्टै सूचना जारी गर्दै ताकेता गरेका हुन्। उनीहरूले अवैध संरचना नहटाई स्थानीय तह आफैले हटाउने पनि चेतावनी दिएका छन्। बेसी शहर नगरपालिकाले बाटो, कुलु, पोखरी, मसानघाट, गौचरण लगायतका सरकारी तथा सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा र अन्य संरचना 35 दिनभित्र आफै हटाउन निर्देशन दिएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहराले मंगलबार जारी गर्नुभएको सूचनामा नगरपालिकाले तोकिएको अवधिभित्र अतिक्रमण नहटाए कानून अनुसार डोजर लगाएर संरचना हटाउने र त्यसको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असूल गरिने चेतावनी दिएको थियो। साथै सार्वजनिक जग्गा मिचिएको जानकारी प्राप्त भए प्रमाणसहित नगरपालिका वा वडा कार्यालयमा उजुरी दिन पनि नगरवासीलाई आह्वान गरिएको छ। सूचना दिने व्यक्तिको विवरण गोप्य राखिने नगरपालिकाले जनाएको छ। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश कार्तीले सार्वजनिक एलानी पैतृक पत्री गौचरण खर्क कुलु राजकुलु खोला नदी विद्यालय मठ मन्दिर लगायतका जग्गाको संरक्षणका लागि भने सुझाव र गुनासो संकलन अभियान शुरू भएको बताउनुभयो। नगरपालिकाले भवन तथा भौतिक संरचना अभिलेखीकरण आयोजना समेत शुरू गरेको छ। 2083 वैशाख मसान्तसम्म निर्माण भएका तर नक्सा पास नभएका वा नक्साभन्दा फरक संरचना बनाइएका घरलाई 30 दिनभित्रै अभिलेखीकरण प्रक्रियामा आउन आग्रह गरेको छ। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मूल्य पारदर्शिताको विषयमा व्यवसायी र उपभोक्ताहरूलाई सचेतना फैलाउने उद्देश्यले वालिङमा छलफल। सार्वजनिक स्थलमा धूम्रपान र सुर्ती सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कार्यवाही गर्ने चेतावनी। र संज्ञामा सुन्तला बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

0: रेडियो आदि खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सन्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
6: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
7: मूल्य होइन, स्वास्थ्य रोजौं।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 98-65-19076, 98-61-71-90-76 र 98-17-16-82-23।
7: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
7: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे भनेरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
12: फोन नम्बर 03-4141-502, मोबाइल 98-65-40-502 र 98-60-51-401। नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
13: हैन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
12: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
13: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
12: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
13: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
12: सम्पर्क लोनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
13: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
12: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
13: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
12: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
13: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
12: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
13: मुटुको जाँच ईसीजी सेवा
12: भाँचिएको हड्डी प्लास्टर सेवा
13: डिजिटल एक्सरे सेवा
12: चिरफार गर्ने
13: थाइराइड जाँच
12: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
13: सर्वसुलभ फार्मेसी सेवा
12: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
13: फोन नम्बर 0364 41 0087 मोबाइल 98469071 7440
14: चा कस्तो सास गनाएको तिम्रो त
15: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
14: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
15: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
14: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
16: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
13: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465 48 622 र 98241 47 49 29
12: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
13: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
12: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
13: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 98560 30 829
14: ए दिदी पक्नुस् त भनेको होइन हतार हतार गर्दै कता हो र
15: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
14: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
15: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
13: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
17: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
18: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
17: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
18: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
17: मोबाइल 9815564696।
11: भिरकोट नगरपालिकाको अनुरोध: अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
19: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
20: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
19: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
20: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
19: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
20: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
19: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
11: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
20: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा। फोन 0638445094।
21: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
22: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
21: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
11: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
23: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
11: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0638412133। भिरकोट नगरपालिकाको अनुरोध: अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2000 स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
23: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ

0: सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
1: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
4: सुख दुःखका तरेलीहरूसँग रम्दै
5: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
4: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
5: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
4: 105.4 मेगाहर्ज।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
8: होइन के भयो र किन हल्लाखोर गरेको हो।
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला।
8: ए कुरो त्यस्तो पो पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008747723।

0: लौहेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल ठिकै छुटेछ, टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 9556054313 र 9141443 32।
0: मूल्य होइन स्वास्थ्य रोजौ।

0: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याउदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीँबाट ल्याएको।
3: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर, वालिङ बजार।
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 9846086005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0 3 6 4 40 6 100।
2: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0 3 6 4 41 2 58।
4: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0 3 6 4 41 6 96।

0: रेडियो आदि खुला 105.4
1: बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूको माग, पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको मन्त्री बादीको भनाई।
2: सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकैपटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र
1: लामो कूटनैतिक प्रयासपछि नेपाली चिया भारत निर्यात शुरू। नेपाल र चीन बीचको परियोजना कार्यान्वयन संयन्त्रको बैठक जून महिनामा काठमाण्डुमा हुने। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत।
3: माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
1: सरकारद्वारा सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का। कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्छ निश्चित भएपछि मात्र दर्ता खोल्ने। निजी उद्योगीहरूलाई त्रासमा राख्न खोजेको भन्दै यातायात व्यवसायीको भने विरोध।
4: त्यस कारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ।
1: कावा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित। आईसीसी विश्वकप लीग टूको अन्तिम खेलमा भने नेपालद्वारा अमेरिका पराजित।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: निर्वाचनको समयमा पाएको जनमतको सम्मान गर्ने हो भने कुशासनलाई जरैदेखि उखलेर फाल्न आवश्यक दृढता देखाउनुको विकल्प अहिलेको सरकारसँग छैन। सुशासन र रोजगारीका लागि युवाको आकांक्षालाई पूरा गर्न नसकेमा अर्को शक्ति जन्मने भन्दै विभिन्न युवा समूहले चेतावनी समेत दिइरहेको अवस्थामा सरकारले बढ़ी सचेत भएर काम गर्नुपर्ने देखिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
6: सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ। यातायात व्यवस्था विभागले प्रदेश स्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो। यो सँगै आजबाट यातायात कार्यालयले कालो नम्बर प्लेटका गाड़ीको दर्ता रोक्का गरेका छन्। यातायात व्यवस्था ऐन 2049 सरकारलाई सवारी साधन दर्ता रोक्ने अधिकार दिएको छ। ऐनको दफा 24 वातावरणको प्रदूषण, सवारीको चाप, सड़क स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितका लागि दर्ता रोक्का गर्न मनासिब देखेमा विभागले यातायात व्यवस्था कार्यालयलाई सवारी दर्ताको रोक्का गर्ने आदेश दिन सक्ने उल्लेख रहेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वैज्ञानिक अध्ययन गरेर कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक हो भन्ने निश्चित नभएसम्मका लागि दर्ता रोक्का गरिएको बताउनुभयो। यसैबीच सार्वजनिक यातायात व्यवसायीले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्यमी बन्न चाहने र व्यवसायमा जोड़िन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने यद नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटोलाले सीआईएनसँग बताउनुभयो।
4: सरकारले कति समय के को लागि गरे भन्ने कुरा पनि बुझ्दैछौँ। अब आइसकेका सवारी साधन नेपालमा भन्सारबाट आइसकेका सवारी साधन वर्कसपहरूमा, कारखानामा बसहरू, मिनी बसहरू, सबै खालका गाडी बनिरहेको छ नि, हाम्रो सधैँ बनिरहन्छ नि कारखानामा गाडीहरू नेपाल भित्रिसकेका हुन्छन् होइन। त्यो भित्रिसकेका गाडीहरूको हकमा पनि एउटा समस्या उत्पन्न भएको छ हुन्छ। त्यस कारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ कसरी जाने कुरामा।
6: यसैबीच चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालमा 8605 विद्युतीय ईभी गाड़ी आयात भएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 12.64% कम हो। भन्सार विभागका अनुसार ईभी आयातका लागि व्यवसायीहरूले 20 अर्ब 32 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 12% कम हो। लामो समयको कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात पुनः शुरू भएको छ। भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया भारत निर्यात ठप्प भएको थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो। नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको छ।
7: भारतीय टी बोर्डले 10 फेब्रुअरी 2026 का दिन जारी गरेको निर्देशिका अनुरूप नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले भारतीय पक्षसँग गरेको छलफल समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको उल्लेखित निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हाललाई सहज हुने भएको छ।
6: यसै गरी नेपाल र चीन बीचको परियोजना कार्यान्वयनको संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाण्डुमा आयोजना हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनिया पक्षबाट नेपालका लागि चिनिया राजदूतले सह अध्यक्षता गर्दछन्। यसै अवधिमा नेपालले नर्वे र स्विजरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभामा महिला सांसदहरूले बजेटमा महिलाको पहुँच वृद्धि गर्न माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा आज भएको छलफलमा सांसदहरूले महिलाका सवालमा बजेटको आकार नै न्यून हुने गरेको बताएका हुन्। सांसद रीमा विश्वकर्माले बजेटमा पहुँच वृद्धि गर्नुपर्ने माग गर्नुभयो।
8: अब राष्ट्रिय बजेटको 1% पनि छैन रहेछ भनेपछि अब त्यो हाम्रो जुन जनसंख्या छ, कुल जनसंख्याको हाम्रो प्रतिनिधित्व जति छ त्यसलाई त्यो प्रति हामीलाई उपलब्ध गराइएको बजेट चाहिँ कसरी एड्रेस गर्छ होइन, त्यो पनि एउटा एकदम चिन्ताजनक विषय देखेँ मैले। लैङ्गिक हिंसाको कुरादेखि लिएर सबै एङ्गलबाट बाल हिंसाको कुरा हेर्ने हो भन्दाखेरि त्यसको डेटा चाहिँ बढेको देखिन्छ, तर हाम्रो बजेट चाहिँ गएको वर्षभन्दा यो वर्ष झन् घटाएर आएको रहेछ कि।
6: बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले आफ्नो मन्त्रालयले पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ। विगतमा पहुँच र प्रभावका आधारमा मन्त्रालयबाट विभिन्न संस्थाहरूलाई अनुदान वितरण गर्ने गरिएकाले त्यसलाई हटाउने साहसिक निर्णय लिनु परेको मन्त्री वादीको भनाई थियो।
2: आगामी बजेट प्रस्तावना गर्दा हामीले केही साहसिक र आवश्यक सुधारहरूको कदम अगाडि बढाएका छौं र मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य र बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको छ र सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकै पटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र यथार्थ यहाँ स्पष्ट गर्न चाहन्छु।
6: मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य, बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको उहाँले बताउनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए। नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 940 बमोजिम उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। प्रदेशसभामा उपस्थित 100 जना सांसद मध्ये उहाँको पक्षमा 62 मत र विपक्षमा 36 मत परेपछि सभामुख राम आशिष यादवले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो।
3: मान्य मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेश सभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 4 बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा जम्मा 62 मत परेको र उक्त संख्या नेपालको संविधानको धारा 188 उपधारा 3 बमोजिम प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
6: बाजुराको हिमाली गाउँपालिका 3 लाम्पाटामा भएको सीमा विवादमा आज आन्दोलनरत पक्ष र प्रशासन बीच सहमति भएको छ। सहमति अनुसार घटनाको स्थलगत अनुगमन गरिने, दोषीलाई कानूनी दायरामा ल्याइने र लुटिएका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराइनेछ। घाइतेहरूको उपचार खर्च पनि पीड़क पक्षले बेहोर्ने उल्लेख रहेको छ। यस्तै विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्ने, नष्ट भएको प्रहरी चौकीको निर्माण सामग्रीको क्षतिपूर्ति गरेर निर्माण कार्य अघि बढ़ाउने सहमति भएको बाजुराका प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाले सी आगेनसँग बताउनुभयो।
9: छुट्टै त्यसको अध्ययन गर्न, सीमा हेर्न, एउटा माथिबाट केन्द्रबाट एउटा समिति बन्ने भन्ने खालको छ। अर्को चाहिँ यहाँ त हामीले बाजुरा खण्डमा कर्णाली राजमार्गमा रहेको अवरोध आज खुलायौं। सम्झौता त अब माथि भएको आक्रमणका आक्रमणकारीहरूलाई कारवाही गर्ने कानूनको दायरामा ल्याउने ती शर्तहरूमा खुलेको छ। केन्द्रबाट त यो सीमा सम्बन्धी राम्रो अध्ययन गरेर केही सुझाव प्रस्तुत गर्नलाई बन्छ होला। अहिले राजमार्ग सुचारू भइसक्यो।
6: सरकारले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सूचना जारी गर्दै सबै नेपालीलाई लिखित सुझाव पठाउन आग्रह गरेको हो। संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न बनेको कार्यदलले सबै नागरिकको सहभागिता सुनिश्चित गर्न सुझाव संकलन गर्ने निर्णय गरेको जनाएको छ। सरकारले नेपालको संविधानमा आवश्यक सुधार र संशोधनका विषयमा 7 दिनभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले पराजित गरेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर दुई बलमा 195 रन बनाउँदा सबै विकेट गुमाएको हो। र आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा भएको खेलमा नेपाल भारतसँग 2-1 सोझो सेटमा पराजित भएको हो।
1: अझै पनि धेरै नागरिक एक गाडी पानीका लागि घण्टौं हिँड्न बाध्य।
10: अहिले धेरै जस्तो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँ पहिले त 1-1.5 घण्टा लाएर पानी लिएर जान्थ्यौं, अहिले पनि तपाईँको 1 घण्टा त लाग्छ नि पानीले।
1: सल्यानका उच्च भूभागमा अहिले पनि खानेपानीको चरम अभाव, रिपोर्टसँगै खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मान लगायतका विषय बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: क्लासिक टेकको वाईफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले दिगो विकास लक्ष्य अनुसार सन् 2030 सबै नागरिकको घर घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको छ। एक घर एक धाराको प्रतिबद्धता पटक पटक दोहोरिँदै आए पनि अझै पनि धेरै नागरिक एक गाग्री पानीको लागि घण्टौं हिँड्न बाध्य छन्। सल्यानको उच्च भूभागहरूमा पनि त्यस्तै अवस्था छ।
13: सल्यानको शारदा नगरपालिका 11 खैराबाङका वीरेन्द्र बस्नेतका लागि पानी ल्याउनु दिनहुँको संघर्ष जस्तै बनेको छ। हरेक बिहान 1 घण्टा उकालो ओह्रालो हिँडेर पानी बोकेर घर फर्कनुपर्छ। पानीकै अभावले घरयासी काम, बालबालिकाको पढ़ाई र सरसफाईमा समेत असर परेको छ भने बसाईसराई गर्नेको संख्या पनि बढ़ेको उहाँको भनाइ छ।
10: हामी आशावादी केमा छौं भने यो काम छिटै होस् होइन, सहजतापूर्वक छिटो भयो भने हामीलाई सस्ता पानीको सहजता हुने, किनभने हाम्रो पानीको निकै समस्या छ। अहिले धेरै जसो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर मिक्सिनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त एक डेढ घण्टा लगाएर पानी लिएर जान्थ्यौँ, अहिले पनि तपाईँको एक घण्टा त लाग्छ नि पानी।
13: शारदा नगरपालिका 11 हिउँचाकी स्थानीय सुषमा बुढाथोकीका अनुसार पानीको कमीले सरसफाई, तरकारी खेती र फलफूल खेती समेत प्रभावित हुँदै आएको छ। गर्मी याममा समस्या झन चर्किने गरेको उहाँको भनाइ छ।
14: त्यो पानीकै समस्या हो, तारा छ पानी ल्याउँदा नि सरसफाइमा अब पुग्दैन पानी, वस्तुहरूलाई पानी खाने, अब घर सरसफा गर्नुपर्छ, पानीमा तारा छ।
13: पानी अभावका कारण विशेष गरी महिला र ज्येष्ठ नागरिक बढ़ी प्रभावित हुँदै आएका छन्। खैराबाङ सामुदायिक खानेपानी आयोजनाको काम शुरू भएपछि भने खानेपानी अभाव झेल्दै आएका शारदा नगरपालिका वडा नम्बर 1, 11 र 12 बासिन्दा भने उत्साहित भएका छन्।
15: मेरो नाम सुतलाल थापा। त्यो समस्या त पहिलेदेखिबाट भन्नाले भिरको बाटो थियो, त्यो भिरको बाटो त्यहाँको पानी सुकेर अहिले लगभग कृषिया खोलाबाट हामीले सानो पानी ल्याएका छौँ, पालो पनि पाउँदैन, नुहाउने धन्य छोरो सबै हामी काफलीतिर आउनु पर्ने हुन्छ।
16: सानो पानी लिन जान्छ भनेर 3 बजीतिर उठ्यो, फेरि आयो, एक गाग्री पानी लग्यो,
17: पालो आएपछि भर्ने नत्र पनि अर्को दिन भर्ने। बर्खाभरि यता माथिबाट आउँछ र माथेर भल आउँछ, अनि त्यही भलको पानी पनि खाने हुन्छ, पानी परेर बर्खा। अब
18: तर आजसम्म पानी आएको छैन, हाम्रो यति साह्रो गाह्रो छ कि पानीको लागि, हाम्रो छोराछोरीलाई न टाइम दिन सक्छौँ हामीले, न बिहान पढाउन सक्छौँ, होइन न।
13: शारदा नगरपालिकाले 55 करोड़ रूपियाँ भन्दा बढ़ीको लागतमा जर्को खानेपानी आयोजना अघि बढ़ाइरहेको छ। करिब 25 करोड़ 43 लाख रूपियाँ लागत अनुमान गरिएको खैराबाङ सामुदायिक खानेपानी आयोजना मार्फत शारदा नदीबाट करिब 5 किलोमिटर माथि पानी तानेर झण्डै 1200 घरधुरीलाई सुरक्षित खानेपानी सुवा पुर्याउने लक्ष्य राखिएको छ। नगर प्रमुख प्रकाश भण्डारी:
19: यसले शारदा नगरपालिकाको 1 नम्बर 11 नम्बर र 12 नम्बरका सबै बस्तीहरूमा पानीको खानेपानीको शुद्ध पिउने पानीको व्यवस्थापन हुन्छ।
13: यस आयोजना 2084 भदौ 7 गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण व्यवसायी प्रवीर डागीका अनुसार निर्माण कार्य तीव्र रूपमा अघि बढ़िरहेको छ र 18 महिनाभित्र काम सम्पन्न हुने उहाँको भनाइ छ।
20: यो राज्यको स्थिति, मध्यपुरको यो युद्ध, यो बावजुद पनि हामी सेड्युलमै काम गरिरहेका छौँ। अब हामी लागेपुगेसम्म चाहिँ 18 महिनामा यो सम्पन्न गर्नेछौँ।
13: कर्णाली प्रदेशको एक घर एक धारा नीति अनुसार सल्यानमा 55 भन्दा बढ़ी लिफ्ट सहितका खानेपानी आयोजना सम्पन्न भइसकेका छन्। यो आयोजना पूरा भएपछि स्थानीयको दैनिक जीवन सहज हुनुको साथै तरकारी तथा फलफूल खेती विस्तार भई गाउँमै रोजगारी र बसोबासको वातावरण बलियो हुने अपेक्षा गरिएको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा, सल्यान।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मानको कुरा।
21: कुटो कोदाली हेर्नै पर्यो, भर भाइजी ल्याउनै पर्यो, अन्त पुरुष कै मान्यता हार्दा हलो भयौँ भन्दा र उइमोला लाउँदा महिलाको त्यही यसलाई देलादेखि चुलासम्म
1: 70% भन्दा बढ़ी महिला किसानले खेती धान्दै। रिपोर्ट सहितको विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
23: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5523।
24: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय कृषि गणना 2078 का अनुसार नेपालमा 62% घर परिवार कृषि पेशामा आबद्ध छन्। तीमध्ये 32% किसान परिवारको मूल नेतृत्व महिलाले गरिरहेका छन्। खेतीयोग्य जमीनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्र छ। 70% भन्दा बढ़ी महिला किसान रहेको नेपालमा महिला किसानको पहिचान र सम्मानको बारेमा भने निकै बहस गर्नुपर्ने देखिएको छ।
4: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरूष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
5: पुरुषले हलो बायो भने डिल खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर बाल्टी ल्याउनै पर्यो। अन्त पुरुषकै मान्यता हार्दा हलो बायौँ भन्दा र उइमोला लाउँदा मैला कन् त्यहाँ यसलाई देला ढेकी चुलासम्म लिपपोतर नामको मैलाकै काम, त्यहाँ पनि महिलाको जसगुन हुँदैन। खेती किर्चानीमा कोतकको बिउ चाहिने हो, जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइनु हो, कैतक भन्ने महिलाको नै थाहा हुँदो, पुरुषले त हलाउड मात्र हमाइदिँदा।
4: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। घरको खेतीपातीको सबै जिम्मेवारी उहाँमाथि छ, तर खेतीपातीका लागि निर्णय गर्ने अधिकार उहाँलाई छैन। पशु पन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
6: महिलाहरूले कृषिमा धेरै भूमिका खेले तापनि उनीहरूलाई अझै पनि किसानको दर्जा दिन सकिएको छैन। महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। अनि कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनुपर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेत काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घर आएसी काम।
4: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। कृषि पेसामा सक्रिय मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
7: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गौण रहन्छ, किनभने पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए। तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू जस्तो देखिँदैन। खाना पकाउने, घर सफा गर्ने, गाई वस्तुको स्याहार चाकर गर्ने, कुखुरा बाख्रा यी आदि अत्यन्तै लुकेका थुप्रै कामहरू हुन्छन्, तिनीहरूलाई गौण रूपमा लिएको हुन्छ।
4: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्र स्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
8: महिलाले काम गरेका हुन्छन् तर उनीहरूले चाहिँ त्यो अगाडि बढ्ने मौका पाएका हुँदैनन्। कृषिमा पनि त्यस्तो भएको छ, किनभने खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन् तर त्यो सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडिन्छन्। यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडिन्छन्। यो चाहिँ पुरुष प्रधान समाजै भएर हो। जति नै अब हाम्रो यो विकसित भए पनि अब जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अधिक दिएकै छैन जस्तो लाग्छ।
4: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गा माथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
3: कृषिमा महिलाको अवस्था र महिला किसानलाई दिइने अनुदानको तथ्याङ्क सरकारसँग पनि छैन। कृषि मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
9: पहिला त्यति थिएन र अहिले चाहिँ ती विवरणहरू सबै निकायबाट कति कति गएको छ, कुन किसानले अथवा कुन फर्मले लगेकोसम्म विवरणहरू चाहिँ छ। त्यो भएकोले गर्दाखेरि त्यो विवरणहरू चाहिँ पहिलेको जस्तो होइन, अहिले चाहिँ ती विवरणहरू पाउन सकिन्छ। अहिले त्यहाँ त्यसको वेबसाइटमा पनि सम्बन्धित आयोजनाको वेबसाइटमा अनि विभागको पनि अब सायद सम्भवतः त्यो उहु किसानहरूको चाहिँ उहाँहरूको विवरण वेबसाइटमा र अथवा चाहिँ बुक नै निकालेको अवस्था छ। त्यो भएकोले त्यहाँबाट त्यो अहिलेको चाहिँ भन्न चार पाँच वर्षको चाहिँ अनुदानको विवरण चाहिँ त्यसमा चाहिँ पाउन सकिन्छ।
10: जस्तो गत वर्षको अनुदानको विवरण या त संख्याको हिसाबले हेर्यो भने मन्त्रालयमा के खालको तथ्याङ्क छ, कति फर्महरू या त कति संख्याले अनुदान लिए भन्ने केही तथ्याङ्क छ त?
9: गत वर्ष कुरो गर्दाखेरि अब मन्त्रालयमा त अब ठ्याक्कै त्यो भनौँ न क्युमुलेटिभ रूपमा त मन्त्रालयमा त सायद छैन जस्तो लाग्छ मलाई। अरू इन्डिभिजुअल प्रत्येक आयोजनाको चाहिँ छुट्टा छुट्टै त्यो त्यो चाहिँ यहाँहरूले हार्ड कपी अथवा उहाँहरूको वेबसाइटमा पनि छ होला, त्यो वेबसाइटमा भिजिट गर्यो भने हामीले भेट्न सकिन्छ।
10: तपाईँले भने जस्तो चाहिँ मन्त्रालयले हरेक वर्ष जस्तो ठूलो मात्रामा रकमहरू अनुदानका रूपमा वितरण गरेको भन्ने पनि आइरहन्छ, तर यो अनुदान जसरी उपलब्ध गराइन्छ त्यसको प्रक्रिया र त्यसको मापदण्ड र त्यसको पारदर्शितामा प्रश्नहरू पनि उठ्ने गरिरहन्छन्। तपाईँले भने जस्तो चाहिँ स्थानीय सरकार प्रदेश र सम्बन्धित निकायले अनुदान बाफतको रकमहरू वितरण गर्ने भावनाले मन्त्रालयसँग चाहिँ एकुरेट तथ्याङ्क आउन नसक्या हो।
9: अब यसमा चाहिँ यस्तो छ सर, अब जस्तै स्थानीय तहको त वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन। स्थानीय र संहिता पछिको के अरे स्थानीय र प्रदेशबाट चाहिँ जुन किसिमको पहिला जुन संहिताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ संघीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन। तर माथिल्लो जुन संघीय निकायहरूले चाहिँ मैले अघि नै भने आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ संघीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ अघि नै पनि मैले भनेको भनि पनि सकेँ, त्यसको चाहिँ अब बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुनसक्छ होइन। तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ संघीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले प्रत्येक वर्ष वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ, त्यसबाट थाहा पाउन सकिने अवस्था अवसर यस
3: सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोका गर्दै कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्ने निश्चित भएपछि मात्र दर्ता खोल्ने सरकारले जनाएको छ। लामो कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात हुन फेरि शुरू गरेको छ। नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाण्डमा हुने भएको छ। बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूले आज माग गरेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत प्राप्त भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
1: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
2: यस समयको साथमा जितु
0: सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा

0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ
1: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842939399।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
9: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
8: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
9: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
8: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
9: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
8: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
9: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
8: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
9: सुखको गहना, दुःखको खजना।
8: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
9: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जादिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: हैन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्स को कन्ठे गर्न सकिन, सरले कुट्नु हुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमी सँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कूल जान्न भनी साइन्स को कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बच्चा बच्चा बच्चा मैले कति पटक भनिसके केही समय पर्खौ अनि हेरौ भनेर
1: कति समय पर्खिने अब डाक्टरलाई पनि विश्वास नगर्ने अब
0: हो नगर्ने
1: मलाई अरू कुरा थाहा छैन उयो हस्पिटल जाने हो
0: ठिक छ मैले अदालत जाऊ त्यसपछि जहाँ जानु छ जानु
1: हस्

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9864168251।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओई एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
8: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
7: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
8: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
7: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
8: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
7: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
8: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
7: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
8: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लागि हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
2: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
2: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 03641416696।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त
2: हेर हेर भाँडा सबै फ्याकेर नरिसाउ न तिमी भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ त्यही गइहाले भइहाल्छ नि

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीको आश्वासन।
1: यस पटकको बजेटमा सकेसम्म नबढाउने, बढ्यो भने नबढ्ने हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौं।
0: रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउन कास्की जिल्ला अदालतको आदेश।
2: संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 शहरमध्ये 97 भारतीय शहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरूणोदय मुखर्जी भन्छन्, धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 बजे अवस्था सबैभन्दा खराब हुन्छ। बीबीसी संवाददाताको भनाई। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको डब्ल्यूएचओले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयिप आर्दोवानको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्याण्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नधान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारहस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रूपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रूपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रूपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
1: उत्पादन क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलियो भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। यसमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठेको थियो जम्मा 1180 अर्ब। आँखा चिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ, ऋणै लिनुपर्छ सुत्नको लागि पनि, तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यो भने यो आफैमा ठुलो कुरो होइन, यद्यपि सचेत चाहिँ भइराख्नुपर्छ।
0: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने बाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
1: हामी असाध्य अनुशासित रूपमा जानुपर्ने हुन्छ। यति भन्दा भन्दै पनि एलडिसिजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी औसत 50% जति हुने गरेको छ, हामी 42-43 छौँ र यसपटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नबढ्ने हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ र यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग हाराहारीमा रहने, नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि त्यसको आकलन पनि गरेका छौँ।
0: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठूलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रूपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसंग अझै बजेटकै। अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री सोडिन वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचापत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्यपूर्वको युद्धले इन्धनको मूल्य बढ्नासाथ नेपालमा पनि महँगी बढ़ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणीन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
4: रोजगारी दिने, त्यस्तै गरी कन्जम्पसन बढ़ाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो भने उनीहरूको कन्जम्पसन बढ़ाउन सकिन्छ, अनि सोसल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जानु है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्पसन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नु भए जस्तो लाग्छ।
5: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढ़ाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
4: यो चाहिँ गर्नुपर्ने नै हो होइन। 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो हो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेको थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेको छ, गरी 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनुपर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के हो भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा यो चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइरहेको थियो त्यो त घट्ने हो भन्ने लाइनमा निरीयताको कारणले
5: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व संकलन भइरहेको छैन नि त। अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
4: अहिलेको सिनारियो एकदमै फरक हो। नयाँ सुरुवात गरिरहेको अवस्थामा यो राजस्व संकलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि करिब 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहाउट छ। अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने, तिर्दैनौँ किनभने तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले माग्दिनँ वा चाहिँ भ्याट बिल दिँदैन, सबैलाई भन्न भएन। ठुला व्यापारीहरूले त कर छली गरेको, अदालतले नै अर्बौं जरिवाना तिराएको त्यस्तो छ नि। यो सबले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बे सम्भावना एकदमै ठुलो छ। त्यो उठाउन नसकेको, नचाहेको र मिलिमतो आफैले लाभ लिएर यो एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो। त्यस कारण अहिलेको सरकारले राजस्व यो चाहिँ रेभेन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुनासाथै त्यो अटोमेटिकली आउँछ।
5: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
4: गर्न सक्छ र आवश्यक छ। अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको तलब भत्ता सुविधा बढाउनुपर्छ।
0: उनीसे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ साथी फणीन्द्र दालसँग कुरा गर्दै अर्को प्रसंग कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिएका छन्।
4: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र बैङ्क ऐन अन्तर्गतको कसुर समेतको अभियोग दावी थियो। त्यसमा सरकारी विरोध कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र बैङ्क ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास समस्या पेश हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिमाल बेलवासज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश आएको छ।
0: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसअघिको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढ़ाएको थियो। हाल लामिछाने विरूद्ध चारवटा जिल्लामा भिन्न भिन्नै मुद्दा चलिरहेका छन्। कास्की, काठमाण्डू, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरूद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसंग छोटकरीमा, मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
6: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजन डिले देखिए पनि हजुरहरूले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ। हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
0: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्डी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्यूटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ।
7: ए समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: यो त साच्चै 105.4 MHz को रेडियो आदि खोले रहेछ क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला FM 105.4 MHz।
2: आफ्नो ख्याल राख्नुहोस् है।
3: पहाडको छुक छुके दिल
0: आमा मामा कति

0: एसएमएस ना
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजे छ
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: tragedy attracts them.
1: सुखी र सुरक्षित युवा यो हो खुल्लुली डट कम. खुल्लुली डट कममा तपाईँलाई हार्दिक स्वागत छ. हामी रेडियो हरिको स्टुडियो कमेडी हाइट नारेश्वर मार्ग बानेश्वरबाट बोलिरहेका छौं. आजको खुल्लुली डट कमको यो श्रृंखला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्. मन परे भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्. हामी सकेसम्म समाजका लागि राम्रो हुने, परिवारका लागि राम्रो हुने, किशोर किशोरीका लागि राम्रो हुने कुरा नै गर्छौं. सकेसम्म आशा जगाउँछौ, कुरा काट्दैनौ, अरूलाई दुःख दिँदैनौ, बरु गफ गर्छौ कहिलेकाहीँ. त्यत्तिकै आज गफ गर्ने मुड छ है भनेर आजको श्रृंखला चाहिँ अलिकति फरक छ. हामीले केही एपिसोड चाहिँ हामी अलिकति फरक एपिसोडहरू खुल्लु लड्कामा गर्न खोजिरहेका छौं. तपाईँ हरेक शुक्रबार जागृति महिला महासंघसँग रेडियो अडले गरेको सहकार्यको एउटा स्पेशल एपिसोड सुन्न सक्नुहुनेछ. केही यो परीक्षण प्रसारणको रूपमा हामीले गर्न खोजेको हो. र शुक्रबारको श्रृंखलामा हामी यौन श्रमिक महिला दिदीबहिनीहरूको कुराकानी गर्छौ. यौन श्रमिक महिला दिदीबहिनी भन्ने बित्तिकै हाम्रो समाजले हेर्ने दृष्टिकोण फरक छ. चान्दी दिदी, मैले दिदीबाटै शुरू गरेँ, आज अलिकति माइक्रोफोनको अगाडि आइदिनुहुन्छ.
2: थ्याङ्क यू.
1: यौन श्रमिक महिला भन्ने बित्तिकै संसारकर्मीले सोच्ने कुरा, पुलिस प्रशासनले सोच्ने कुरा, समाजले सोच्ने कुरा अलि फरक,
2: अलि भन्दा पनि धेरै नै फरक छ. एकदम
1: आज
2: हुन्छ. हस् थ्याङ्क यू सो मच. मैले अब यौन श्रमिककै तपाईँले राम्रो शब्द प्रयोग गर्नुभएको छ होइन. हामी पनि यौन श्रमिक भन्छौ है, किन भन्दा यो कहिले पनि कुनै पनि सेक्स वर्करलाई चाहिँ एउटा श्रमको नजरले हेरिएको छैन होइन. यिनीहरू गलत व्यक्ति हो, गलत काम गरिरहेछन्, नचाहिने समाज भाडिरहेछन् भन्ने हिसाबले हेरिन्छ होइन. सो त्यो भएको भएर श्रमको कुरा चाहिँ उहाँहरूको कुरामा चाहिँ आउँदैन. त्यो भएर चाहिँ वास्तवमा सेक्स वर्कर भनेको त उसको श्रमको हिसाबले पनि चिनिनुपर्छ र उसले श्रम गरिरहेको भन्ने कुरा हामीले पनि मान्यता राख्छौँ होइन. त्यो भएर यौन श्रमिक हामीले चाहिँ एकदम इजी रूपमा भन्छौँ. र अहिले अब तपाईँले भन्दाखेरि श्रमको रूपमा चाहिँ कसैले पनि सुन्न चाहँदैन
1: है.
2: एकदम
1: संस्था कुन संस्था आबद्ध हुनुहुन्छ तपाईँलाई?
2: म चाहिँ एउटा अब म सामाजिक कार्यकर्ता हो. म आफूलाई त्यसरी चिनाउनु मनपर्छ. मलाई म अलि धेरै लामो समय, अलि भन्दा पनि मेरो धेरै समय चाहिँ सेक्स वर्करसँगै बितेको छ. म सेक्स वर्कर समुदायसँग मैले अलि धेरै समयदेखि काम गरेको छु. संस्था त विभिन्न संस्था त्यो क्रममा विभिन्न संस्थाहरूसँग आबद्ध भइन्छ. त्यो अहिले चाहिँ म सेक्स वर्कर एन्ड अलाइज साउथ एसियासँग आबद्ध छु. सेक्स वर्कर एन्ड अलाइज साउथ एसिया चाहिँ एउटा रिजनल नेटवर्क हो जसमा चाहिँ सेक्स वर्कर, सेक्स वर्करको सपोर्टर र सेक्स वर्करको चाहिँ लाइफ विभेद भएको छ भन्ने महसुस गर्ने व्यक्तिहरूको एउटा लुज नेटवर्क हो. त्यो चाहिँ हामी दक्षिण एसियाको नेपाल, इन्डिया, श्रीलंका, बांगलादेशमा चाहिँ हामी कार्यरत छौँ. त्यहाँ भएको सेक्स वर्करहरू, त्यहाँ भएको सेक्स वर्करको सपोर्टरहरू, लिगल सपोर्ट गर्ने व्यक्तिहरू जसले चाहिँ सेक्स वर्करलाई मान्छे मान्छ होइन, उहाँहरूलाई चाहिँ एउटा मान्छे हो भनेर मानेको छ, त्यो व्यक्तिहरूको एउटा साझा प्लेटफर्म हो. त्यसमै आबद्ध छु.
1: मलाई एकदमै सोध्नु मन लागेको यो यौन श्रमिक महिलाहरूलाई समाजले किन पोजिटिभ भएर सोचिदिने, नीति निर्माताले किन सकारात्मक भएर सोचिदिने, भनेको किन नकारात्मक हुन्छन् र त्यो नकारात्मक किन तपाईँ नकारात्मक हुनु जरुरी छैन भन्ने प्रश्न पनि हो र किन सकारात्मक हुने भन्ने उत्तर पनि.
2: अब यस्तो यो कस्तो भन्दा सेक्स वर्क अब आफैमा सेक्स वर्क भनेको एउटा ट्याबुको रूपमा हेरिन्छ होइन. यो गलत टर्म हो. सेक्स भनेको एकदम प्राइभेट कुरा हो भन्ने हिसाबले हाम्रो त्यो कल्चर, हाम्रो हुर्काई, हामीले त्यही सिकाइएको छ पहिलेदेखिबाट. इभन हाम्रो बच्चाहरूको अगाडि हामी सेक्सको कुरा गर्न सक्दैनौँ. ठुलो मान्छेको अगाडि, हाम्रो हामीभन्दा सिनियरको अगाडि हामी सेक्सको कुरा गर्न सक्दैनौँ. अझै त्यो भन्दाखेरि फरक लिङ्ग भएको व्यक्तिहरू जस्तो महिलाले महिलासँग अलिकति केही कुरा गर्ला तर पुरुषसँग भएको अवस्थामा त्यो सेक्सको कुरा खुलेर गर्न सक्दैन होइन. त्यो ट्याबुको रूपमा लिएको हुनाले पनि र अर्को कुरा चाहिँ सेक्स वर्क जोडिएको छ त्यहाँ होइन. त्यो भएर यसलाई चाहिँ सहज रूपमा नस्वीकारिएको एउटा. दोस्रो कुरा चाहिँ महिला सेक्स वर्कमा महिला मात्रै छैन यो, हामीले अब चाहिँ हामी त्यो एंगलबाट पनि हेर्नुपर्छ होइन. तर कस्तो बुझियो भन्दा सेक्समा चाहिँ महिलालाई नै पहिलेदेखि नै एउटा त्यो सेक्स महिला भनेको चाहिँ सेक्सको लागि, सोसियल सर्भिसको लागि, एउटा सर्भिसको लागि चाहिँ प्रयोग गरिएको रूपमा हेरिन्छ होइन.

0: घरले परिवारले हामीलाई चाहिँ महिलालाई चाहिँ त्यो रूपमा हेरेको छ होइन. अनि महिलाले जब आफू डिसिजन गरेर त्यो जुन पार्टनर रोज्ने कुरा हुन्छ, त्यहाँ आर्थिक लेनदेनको कुरा हुन्छ, निर्णयको कुरा हुन्छ होइन, त्यो कुरा जब कुनै महिलाले त्यो काम गर्छ भने त्यो जुन सेक्स वर्कमा जान्छ भने अनि त्यो महिलालाई अझै चलित्रहीनको रूपमा, नराम्रो व्यक्तिको रूपमा त्यसलाई चाहिँ डिस्क्राइब गरिन्छ होइन. त्यो भएको भएर पनि यसलाई सहज रूपमा नस्वीकारिएको हो जस्तो लाग्छ. हो नि
1: त्यसको इम्प्याक्ट त धेरै महिला एन कर्मीहरू घरभित्रै अथवा विभेद छ होला, समाजभित्र विभेद छ होला, अनागरिक भएर बाँच्नु परेको छ.
0: एकदम एकदम त्यो कारणले गर्दाखेरि त्यो सेक्स वर्करहरूमा मानसिक रूपमा विचित्त छ. सेक्स वर्करले आफ्नो कामलाई पनि मेरो यो काम गरिरहेछु भनेर स्वीकार्न सक्ने परिस्थिति छैन कि. कस्तो भन्दाखेरि उसलाई चाहिँ कस्तो रूपमा लगाइन्छ, सेक्स वर्क भनेको चाहिँ गलत हो, राम्रो होइन, यो अर्का घर बिगारिरहेछ, यस्तो हिसाबले हेरेको कारणले गर्दा उसलाई त्यो यस्तो भान भयो. एउटा व्यक्तिलाई बारम्बार तिमी गलत छौ, तिमी यस्तो गरिरहेछौ यस्तो गरिरहेछ भन्दा उसले चाहिँ त्यो यस्तो रूपमा लियो कि साँच्चीकै म गलत छु कि भन्ने रूपमा लिन लागिसकेको अवस्था छ होइन. सो त्यो कारणले गर्दा जुन सेक्स वर्कमा आबद्ध भएको महिलाहरूको कुरा गर्दैछु, पुरूषहरूलाई अलिक कम छ होइन, ट्रान्सहरूलाई अलिक कम छ, तर नभएको होइन, ट्रान्सहरूलाई पनि विभेद छ. तर महिलाहरूको केसमा चाहिँ के छ भन्दाखेरि एकदम धेरै ह्युमिलेटेड छ. यो चाहिँ ए मैले त साँच्चीकै गलत गरिरहेछु कि यो हो कि भनेर त्यो चाहिँ आफूले आफ्नो कामलाई स्वीकार्न नसकेको परिस्थिति पनि छ.
1: त्यसले गर्दाखेरिका जोखिमहरू
0: एकदम त्यसले गर्दाखेरि उसको कामलाई असर परिरहेको छ. उसले जुन क्षमताले बार्गेनिङ गर्न सक्थ्यो, उसले आफ्नो कामको रकम लिन सक्छ, त्यो कुरामा असर गरिरहेको छ. उसले आफ्नो कामको कारणले एउटा सेक्स वर्करले सेक्स वर्क गरेर उसले आफ्नो बालबच्चालाई पढाइरहेको छ, घरमा भाडा तिरिरहेको छ, जो बिरामी व्यक्तिहरू छ घर परिवार उसलाई उपचार गरिरहेको छ, जुन अन्य व्यक्तिहरूले काम गरेर आर्थिक उपार्जन गरेर जुन काम गरिरहेछ त्यो सबै काम उसले गरिरहेछ. तर पनि के भन्दा यसले गलत गरिरहेछ भनेर सोसाइटीले, हाम्रो परिवारले, अब प्रहरी प्रशासनको त छँदैछ होइन, राज्यले उसलाई अनागरिक बनाएको छ होइन. त्यो हिसाबले चाहिँ अनि गर्दाखेरि उसलाई चाहिँ यो सबै कुराले अझै ह्युमिलेट भएर अर्को परिस्थिति आएको छ होइन. जस्तो उसले आफ्नो कामलाई स्वीकार्न नसक्ने, ती बालबालिकालाई तिम्रो आमाले यस्तो गर्छ, नराम्रो काम गर्छ भनेर त्यो भनिदिएको कारणले बालबालिका विक्षिप्त भएको अवस्था पनि हुन्छ होइन. अनि सेक्स वर्करलाई आफै बाटोमा हिँड्दा सडकमा उसको पहिचान भयो भने उसलाई जबरजस्ती ह्युमिलेट गर्ने कुराहरू, उसलाई नराम्रो परिस्थितिहरू सिर्जना गर्ने, हिंसा गर्ने कुराहरू, भर्बल हिंसा पनि छ, फिजिकल हिंसा पनि छ होइन. त्यो सबै कुराहरू जुन एउटा व्यक्ति एउटा मानवलाई गर्ने व्यवहार चाहिँ गरिएको पाइँदैन. यो सबै कारण चाहिँ के भन्दा सेक्स वर्कलाई गलत छ त्यो कारणले गर्दा पनि हो.
1: नेपालमा अहिले महिला युनकर्मीहरूको संख्या अथवा श्रमिक महिलाहरूको संख्या कति होला?
0: यो अब एक्चुअली ठ्याक्कै अहिलेको केसमा चाहिँ हामीसँग पनि हामीले त्यो रिसर्चहरू गर्दैछौँ, हुन्छ होला अब सायद अब प्रोसेसमा पनि छ. तर अहिले हामीले उसले सेक्स वर्कर कति छ भनेर स्टडी गरेको चाहिँ फोकस भएर गरेको पाइँदैन. तर 2016 चाहिँ एउटा एचआईभी सम्बन्धी साइज इस्टिमेसन गरेकोमा चाहिँ 55,000 लगभग सेक्स वर्कर नेपालमा छ, महिला यौनकर्मीहरू छ भन्ने कुरा चाहिँ आएको छ है. त्यो चाहिँ अथेन्टिक गभर्मेन्टको, नेपाल सरकारको, नेपाल राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको एउटा डाटाको अनुसार मैले कुरा गर्छु. त्यो भने 2016 कुरा हुँदैछ, अहिले हामी 24 छौँ होइन. त्यो डाटा चाहिँ तपाईँको इन्क्रिज भएको त अवश्य होला हामीले, तर अब हामीले काम गरेको आधारमा, अनुभवको आधारमा, जागृतिले काम गर्छ, स्वास्थ्य नेपाल छ लगायत, स्वान छ, नारी चेतना समाज स्वान भन्ने छ, उहाँले चाहिँ प्रत्यक्ष रूपमा सेक्स वर्करसँग काम गर्नुहुन्छ, अरू संस्थाहरू पनि छ, त्यसले काम गरेको आधारमा चाहिँ हामीले काठमाडौँ भ्यालीमा मात्रै हामी 1,00,000 जति सेक्स वर्करहरूसँग त्यो भेटेको, उहाँहरूसँग कुरा गरेको परिस्थिति चाहिँ छ काठमाडौँ भ्यालीको मात्रै.
1: सम्म लाग्दो कुरा चाहिँ सरकारको डाटाले आजभन्दा करिब करिब 8 वर्ष अगाडिको डाटाले 55,000 दिदी बहिनीहरू, महिला 54,000-55,000 दिदी बहिनीहरू महिला यौनकर्मी छन् भनेर डाटा निकाल्छ. तर ती दिदी बहिनीहरू यौनकर्मी भएर नै जीविकोपार्जन गर्छन् भन्ने त्यो डाटाले देखाउँछ. तर तिनै दिदी बहिनीहरूलाई फेरि प्रहरी प्रशासनले अपराधी नै व्यवहार गर्छ यो अनुभव होला
0: एकदम इन्ट्रेस्टिङ तपाईँ अर्को इन्ट्रेस्टिङ कुरा त यो डाटा डाटा भनेर सेक्स वर्कर कति छ भनेर डाटा चाहिँ एक्चुअली ठ्याक्कै त्यो फोकस पनि छैन त्यो यसरी हेरौँ हामीले होइन तर पनि नेपाल सरकारले एचआईभी प्रिभेन्सनको काम त गरिरहेको छ नेपाल राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र अन्तर्गत नेपाल गभर्मेन्टले चाहिँ एचआईभी प्रिभेन्सनको लागि करेक्ट एन्ड कन्सिस्टेन्ट कन्डम युज गर भन्ने कुरा गर्छ
1: एकदम
0: सही तरिकाले कन्डमको प्रयोग हरेक पटकको यौन सम्पर्कमा त्यो मात्रै नभएर एचआईभी प्रिभेन्सनको लागि एआरटी एचआईभीबाट अलिक प्रभावित व्यक्तिहरूलाई अप्ठ्यारो नपर एआरटी दिने कुराहरू अर्को प्रेपको कुराहरू नेपाल सरकार अन्तर्गत चलिरहेको छ होइन तर अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ त्यही प्रेपको आधारमा त्यही कन्डम बोकेको इभिडेन्स लिएर प्रहरी प्रशासनबाट कारवाही पनि गरेको छ सेक्स वर्करलाई इन्ट्रेस्टिङ कुरा यहाँनिर छ त्यो चाहिँ अब यो धेरै पुरानो कुरा हो यो एकदम धेरै पुरानोदेखि चलिआएको कुरा हो तर स्टिल अहिले पनि लास्ट इयरै हामीले झापामा एउटा प्रहरले ऊ गर्नुभयो के भन्छ प्रेस कन्फरेन्स गर्नुभयो के भन्दा यो महिलाहरू जो जसलाई एरेस्ट गरेर हामीले समात्यौँ त्यो महिलाहरूलाई चाहिँ कन्डम भेट्यो प्रेप भेट्यो यो आधारमा उनीहरूले एचआईभीको औषधि भन्नुभएको छ अझै त्यो होइन त्यस्तो खालको अब त्यो सेन्सिटाइजेसन नभएको हो कि कोअर्डिनेसन नभएको देखिन्छ त्यो चाहिँ
1: अनि अर्को कुरा चाहिँ पुरुषको संलग्नता बिना हुन त अब सेम सेक्समा पनि यौन व्यवहार हुन सक्छ तर अधिकांश हेर्यो भने पुरुषको संलग्नता बिना त महिला यौन कर्मी मात्र त हुँदैन होइन अनि यसले गर्दाखेरि पनि आज खुल्लो लड्कामा हामीले यो आवाज चाहिँ उठाउनुपर्छ कम्तीमा कोही पनि मान्छे देशभित्र अनागरिक त हुनु भएन नि त यो इन्टरनेसनल प्र्याक्टिस चाहिँ कस्तो छ जस्तो केही समय अगाडि एउटा समाचार आएको थियो थाइल्यान्डमा मैले गलत पनि हुनसक्छ है थाहा नभए पनि हुनसक्छ त समाचार कहीँ पढाएको थिएँ पेन्सनको व्यवस्था गरेको यौन कर्मीहरूलाई भनेर केही छ
0: यो एक्ज्याक्टली मलाई त्यो तपाईँले भनेको कुरा चाहिँ हो जस्तो लाग्दैन थाहा छैन त्यो मलाई तर के छ भन्दाखेरि अब थाइल्यान्डकै कुरा गर्दाखेरि त्यहाँ पनि सेक्स वर्कलाई लिगलाइजेसन होइन तर के भन्दाखेरि त्यहाँ सेक्स वर्कलाई त म्यानेज चाहिँ गरेको छ त्यो चाहिँ म्यानेज भनेको चाहिँ अब उसको कामलाई सुरक्षित काम बनाउनलाई अब सेफ वर्किङ कन्डिसनहरू हुन्छ नि उसलाई कन्डम प्रोभाइड गर्ने कुराहरू सुरक्षित रूपमा उसलाई व्यवहार सिकाउने कुराहरू हेल्थ एक्सेसको कुराहरू होइन यो चाहिँ एकदम सजिलो तरिकाले गरेको छ होइन र एउटा सेक्स जुन टुरिज्म छ त्यसलाई म्यानेज गरे व्यवस्थापन गरेको छ होइन त्यो हिसाबले गर्दा पर्यटन त्यो जुन उसबाट आमदानी पनि धेरै भएको देखिन्छ होइन तर यदि डिक्रिमिनलाइजेसन या यो पार्टबाट चाहिँ त्यहाँ पनि हेरेको छ तर त्यहाँ चाहिँ एउटा व्यवस्थापन चाहिँ गरिएको छ होइन व्यवस्थापन मात्रै गरिएको त्यो चाहिँ होइन र अब कस्तो भन्दाखेरि जुन अघि हजुरले पनि कुरा गर्दै हुनुहुन्छ मेल फिमेल या ट्रान्स जो पनि कुरा गर्दाखेरि सेक्स वर्कमा जो पनि इन्भल्भ हुन सक्छ होइन समलैङ्गिक कुरा पनि होला अथवा महिला पुरुष पनि होला जो पनि होला पार्टनरको कुरा जसले पैसा यो त एउटा काम हो नि त सेक्स वर्कलाई मैले चाहिँ मेरो मान्यता चाहिँ सेक्स वर्क काम हो भन्ने मान्यता छ मेरो लगायत सेक्स वर्करको पनि छ होला होइन नभएको भए उनीहरूले कति सिकाएको छ मलाई मैले त उहाँहरूबाट धेरै कुरा सिकाएको छु त्यो कारणले उहाँहरूले जब काम मान्नुहुन्छ भने हामीलाई काम मान्न चाहिँ गाह्रो भइरहेछ कि अरूलाई चाहिँ उसको कामलाई हामीले मान्ने जुन चाहिँ उसले काम मानिरहेछ त बाबा एउटा ह्युमन राइटको पर्सपेक्टिभबाट हामीले हेर्नै सकिरहेछौँ किनभने तिम्रो काम ठुलो मेरो काम तिम्रो काम सानो मेरो काम ठुलो तिम्रो काम गलत मेरो काम सही यो नजरले जब हामी यो चस्मा लाएर हेरिरहेछौँ कि सानो ठुलो ठुलो ठुलो सानो होइन अनि त्यसपछि राम्रो नराम्रो के अरे लिगल इलिगल क्राइम गरेको त होइन उसले त सेक्सुअल सर्भिस प्रोभाइड गरिरहेछ होइन सेक्स वर्करले अर्को इन्ट्रेस्टिङ कुरा ट्राफिकिङलाई रोकिरहेछ कसरी भनेर सोध्नुहुन्छ भने म तपाईँलाई इभिडेन्स दिन सक्छु कसरी भन्दाखेरि सेक्स वर्क जुन सेक्स वर्करले जुन आफूले ठाउँ थाहा छ नि उसलाई त कहाँ सेक्स वर्क हुन्छ कहाँ भइरहेछ कहाँ भएन भने उसलाई थाहा छ सेक्स वर्करलाई ऊ त्यो ठाउँमा जान्छ जब त्यहाँ गएर 18 वर्षभन्दा मुनिको बालबालिकाहरू प्रयोग भएको छ कि छैन जबरजस्ती ल्याएको छ कि छैन त्यो कुरा तपाईँ हामीलाई थाहा हुँदैन तर सेक्स वर्करलाई थाहा हुन्छ त्यो कुरामा चाहिँ उसले त्यहाँबाट निकाल्न सपोर्ट गर्ने उसलाई व्यवस्थापन गर्ने यो गलत गरिरहेछौ भनेर जसले हिंसा गरिरहेछ क्राइम गरिरहेछ नि त त्यो त ट्राफिकिङ त क्राइम हो त्यो कुरालाई चाहिँ उसले निकाल्नमा सपोर्ट गरिरहेको उदाहरणहरू हामी पनि धेरै छ एकदम जागृतिको आबद्ध भएको साथीहरूले पनि त्यही गर्नुहुन्छ उहाँहरूले आफैले त्यो सेक्स वर्कमा जबरजस्ती उमेर पुगेको महिलाहरू पनि जबरजस्ती सेक्स वर्कमा छन् भने उनीहरूलाई निकालेर उनीहरूलाई सपोर्ट गरेको अवस्था पनि छ काम अरू जस्तो कुनै सेक्स वर्कर सबै खुसी हुन्छ भन्ने पनि छैन होइन त्यो परिस्थितिमा म दिदी म यो काम गर्दिनँ भनेर उसले भन्छ, उसले अर्को काम गर्न खोज्छ भने त्यो परिस्थितिमा त्यो कामबाट सुरक्षित निकाल्ने काम पनि सेक्स वर्कर ग्रुपले गरिरहेछ। यो कुरा चाहिँ देखेको छैन क्या कसैले।
1: मलाई फेरि सोध्नु मन लागेको छ,
0: एकदम
1: यो यौन कर्मी अथवा यौन सर्भिस प्रोभाइडर दिदी बहिनीहरूलाई सकारात्मक आँखाले हेर्दिन किन हेर्ने भन्ने कुराको अझै मजाले जस्तो म एउटा कुराहरूलाई जोडिहालेँ। 2061 सालमा म चितवनमा गएको थिएँ, मैले त्यति बेला एउटा रेडियो प्रोग्राम गर्थेँ, सायद कुरा खस्रा मिठा भन्ने प्रोग्राम थियो, त्यो प्रोग्रामको लागि कमर्सियल सेक्स वर्कर दिदीसँग कुराकानी गर्नुपर्ने, दिदी बहिनीसँग कुराकानी गर्नुपर्ने थियो। अनि मैले तत्कालीन संस्था अहिले सहसाध्यक्ष थाहा छैन मलाई, जीडब्ल्युपी भनिदियो एटवटा एटवटा देशको, अनि उहाँले चाहिँ उहाँको नेटवर्कमा गए, उहाँले मलाई दुईजना दिदीहरू भन्दा मैले जति नै हुन्थ्यो उहाँलाई भेट गराइदिनु, मैले कुराकानी गरेँ पुलचोकको एउटा अफिसमा बसेर कुराकानी गरेँ। कुराकानी गरिरहँदाखेरि अनि कुराकानी भयो किनकि कसो कसो भन्दै भन्दै, अनि त्यो अन्तर्वाद दिने क्रममा एकजना तत्कालीन समयमा उहाँ मेरो विचारमा 35-37 वर्षको हुनुहुन्थ्यो होला दिदी, उहाँको आँखाबाट पिल्ला आँसु आयो, घुक्क घुक्क हुनुभयो। अनि उहाँले भन्नुभयो के अरे, मेरो चारजना छोराछोरी छन्, श्रीमान जान खानुहुन्छ, उहाँको त्यो मुख्य कामै भनेको त्यही हो, मेरो जग्गा जमिन छैन, एक दुई कटा जमिन छ, छोराछोरी सबै पढ्छन्, अनि म घरबाट निस्किँदाखेरि म अफिस जान्छु र आउँछु, अनि हाम्रो नेटवर्क हुन्छ, नेटवर्कले कल ग्राहक खोजिदिन्छ, अनि यहीँ यतै चितवनकै वरिपरि भयो भने जुगेडी अथवा यता कता भनौँ वरिपरि भयो नि यहीँ सम्बन्ध भयो भने भइहाल्यो। म हरेक दिन घर जाँदाखेरि 1200-1500-2000-3000 रुपियाँ बोकेर जान्छु, कहिले कहीँ चाहिँ कुनै कुनै क्लाइन्टले अलिक पर पनि लैजान्छ जाम भन्छ, त्यो बेला म फिल्ड जानुहोस् है भनेर जान्छु, र त्यो बेलामा कहिले काहीँ त्यसरी जाँदाखेरि अलिकति बढी पैसा पनि म घर लिएर जान्छु, र मैले छोराछोरी पढाएको छु, डाक्टरसँग अगाडि बढी डाक्टर झुन्डेको स्किल छ, उसले नाडी छापेर पैसा कमाउँछ होइन, गाह्रो लगाउने मिस्त्रीले गाह्रो लगाएर पैसा कमाउँछ, शिक्षकले पढाएर पैसा कमाउँछ, मसँग म त आफ्नै शरीर सर्भिस प्रोभाइड गरिदिएछु कसैलाई, मलाई यति काम गर्दाखेरि किन विभेद गर्छ समाजले, यस्तो गरे हुन्न त्यसो गरे हुन्न भनेर मेरो कुरा काट्छ अनुभव। मैले माइक्रोफोन बन्द गरेँ, दिदी तपाईँले मेरो आँखा खोलिदिनु भयो होइन, मैले यो एङ्गलबाट कहिले पनि हेरेको थिइनँ, मैले तपाईँको अन्तर्वार्ता लिनुभन्दा अगाडिसम्म पनि मैले अन्तर्वार्ता लिनका लागि मात्र लिन खोजिरहेछु होइन, वास्तवमा मान्छेको आआफ्ना कथा हुन्छन् र आफ्नो समस्या हुन्छन्, हामीले हाम्रो कथालाई चाहिँ महत्वपूर्ण ठान्दो रहेछौँ, अरूको कथालाई चाहिँ कथै नठान्दो रहेछौँ। अनि त्यसपछि मलाई के फिल भयो भने यौन कर्मी अथवा यौन व्यवसायी अथवा यौन सर्भिस प्रोभाइडर दिदी बहिनीहरूको बारेमा अरूले के भन्छ भन्ने कुरा हामीले चाहिँ बोल्नुपर्छ भन्ने कुरा चाहिँ फिल भएको थियो। तपाईँसँग त्यस्तो कुनै दिदी बहिनीहरूको कथा छ जसले
0: कति छ होइन, तपाईँले अहिले भन्नुभयो यो एकदम धेरै कथा त्यही कथाले म यो ठाउँमा छु आज चाहिँ होइन, किन भन्दा म अब अलिक ब्याक म गएँ, म जब आउटरिच एजुकेटरमा काम जीडब्ल्युपी भन्नुभयो तपाईँले, म वाच भन्ने संस्थामा काम गर्थेँ पहिला है, वुमन एक्टिङ टुगेदर फर चेन्ज भन्ने त्यो संस्थामा रूपन्देहीमा काम गर्थेँ, म अलि सानै उमेरबाट काम गरेँ। त्यो बेलामा जब सेक्स वर्करसँग मेरो काम भनेको उहाँलाई कन्डम लगाउन सिकाउने, आउटरिच गर्नु पर्थ्यो, सेक्स वर्कर आइडेन्टिफाई गर्ने पियर मोबिलाइजरहरूसँग गएर उहाँहरूलाई आउटरिच गर्ने, कन्डम लाउन सिकाउने, धेरै कन्डम लाउन सिकाउने, किन भन्दाखेरि करेक्ट एन्ड कन्सिस्टेन्ट कन्डम इज बिहेभियर चेन्ज भनेर हामी त्यो गर्थ्यौँ होइन। अनि मलाई जब उहाँहरूसँग मेरो एउटा एजेन्डा हुन्थ्यो, म जान्थेँ कुरा गर्न उहाँहरूसँग, मेरो एउटा एजेन्डा हुन्थ्यो के भन्दाखेरि मेरो अल्टिमेटली जब के भन्दा बेलुका आउँदाखेरि मैले कतिवटा कन्डम उसलाई दिएँ र कतिजनालाई मैले कन्डम लाउन सिकाएँ, त्यो मेरो रिपोर्टिङ हुन्थ्यो। अनि मलाई त्यो जब म गर्थेँ नि कुरा, त्यो गर्दाखेरि मलाई एकदम असहज हुन्थ्यो कि त्यति बेला, किन असहज हुन्छ नि त उसको छोराछोरीको नागरिकता छैन उसको आफ्नो नागरिकता नभएर कमाएको पैसा राख्न पाएको छैन हिजो क्लाइन्टले मर्ने गरेर कुटेको छ रिपोर्ट गर्न जाने ठाउँ छैन होइन श्रीमानले रातभरि रक्सी खाएर पैसा भएको पैसा कमाएको पैसा सकिदिएको छ बिहान उसले भात खाने पैसा छैन बच्चालाई खाना खुवाउन सकेको छैन अनि गए होटलमा रेड हानेको छ यो कुरा एक दिन गएर सानो बच्चा घरमा छोडेर ऊ जेल कस्टडीमा बस्यो त्यो बच्चालाई कसले हेर्यो होला यस्तो धेरै कुरा उसले मलाई सुनाउन खोज्थ्यो क्या दिदी यस्तो भयो म तराईमा अलि भैरवमा काम गर्थेँ दिदी त्यहाँनिर तराईको मान्छे दिदी दिदी भन्थ्यो होइन त्यो भन्दा सुनाउँदाखेरि मलाई चाहिँ एकदम त्यो अलि म इमोसनल पनि हो मान्छे होइन त्यो मलाई एकदम गाह्रो हुन्थ्यो कि मैले के काम गरिरहेको छु भन्ने हुन्थ्यो सेक्स वर्करको इस्यु एचआइभी मात्रै होइन मलाई त्यति बेला एकदम फिल भएको एचआइभी एकदम हो होइन एचआइभीलाई हामीले प्रिभेन्सनको लागि गर्नु त सेक्स वर्करको इस्यु एचआइभी मात्रै होइन छ भने मलाई त्यति बेला फिल भयो कि एकदम वास्तवमा यो त काम त अगाडि उहाँहरूलाई त धेरै कुरा अरू महिलालाई जे जे कुराहरू छ यो महिलाले त त्यो पाएकै छैन भन्ने त्यति बेला फिल हुन्थ्यो यस्ता धेरै हिस्ट्रीको कारणले गर्दाखेरि धेरै भेदभावको कारणले उनीहरूलाई धेरै अनागरिक गरेको कारण कुटिरहेछ त्यो बाटोमा हिँडिरहेछ सेक्स वर्करको हिँड्यो भनेर त्यही होटलमा सर्भिस दिइरहेछ उसले त्यही अगाडि बस्थ्यो भनेर लट्ठीले कुटिरहेछ उसले त्यो के भन्छ होटल ओनरले क्लाइन्ट उसँग एकछिन अगाडि बसेर आएको छ त्यो क्लाइन्टले फेरि उसलाई त्यही नराम्रो नराम्रो गाली गरेर उसलाई भेदभाव गरिरहेछ यो धेरै भेदभावहरू एकदम देखेको छ तपाईँ होइन हामीले पनि मैले त्यो भोगेको कारणले त्यो देखेको कारणले गर्दाखेरि चाहिँ होइन म सेक्स वर्करको लागि चाहिँ एकदम यो कम्प्रिहेन्सिभमा यसरी जानुपर्छ भनेर यो ठाउँमा छु भने नि अहिले मैले यो ठाउँ मैले जागृतिको कुरा होला स्वान लगायत अरू विभिन्न सङ्घ संस्थाहरूसँग जुन कम्युनिटी बेस्ड अर्गनाइजेसनलाई स्ट्रेन्थेन गर्दै म गरिरहेको छु अहिले पनि होइन एकदम धेरै हिस्ट्री छ र अर्को कुरा के यो सबै भएको कारण चाहिँ के भन्दाखेरि सेक्स वर्कलाई वर्क मानिएको छैन उसले आमदानी गरेको कुराहरू उसले कन्ट्रिब्युट गरेको कुराहरू उसको कामको कुराहरू होइन उसको एक काहीँ पनि त्यो कसैले पनि यसलाई हेर्दैन सेक्स वर्करलाई हिंसा अहिलेको केसमा पनि सेक्स वर्करलाई हिंसा भयो मैले अहिले तपाईँलाई रोएर कुट्यो यहाँ यही तपाईँको उसमा कुनै ठाउँमा मैले रोएर सेक्स वर्करलाई हिंसा बाहा भने पनि मलाई सबले शान्ति दिदी ओहो तपाईँले त कस्तो ग्रेट यु डिड ग्रेट जब भनेर मलाई माला लगाइन्छ कतिजना तर मैले सेक्स वर्करको अधिकार छ त्यो हिंसा हुनु हुँदैन उसलाई हिंसा भएको कारणले यो भइरहेछ उसको काम रोज्ने अधिकार हो काम चयनको अधिकार हो भन्यो भने त्यो बेलामा कस्तो बिगारेर हिँडिरहेछ समाजलाई सोसाइटी बिगारिरहेछ अनि मलाई समेत ब्लेम आउँछ डिफ्रेन्सेस यो मान्छेले के सुन्न खोजिरहेछ भन्दा हामीले के जसले पनि हामी रोगको कुरा सुन्न खोजिरहेछौ के रोगको कुरा हामीले त्यो सोसाइटी त्यस्तो बनाइयो कि रोएर मैले अहिले सेक्स वर्करको बच्चालाई काम गरे भए मैले कतिवटा हिरो अवार्ड पाइसक्थेँ होला हिरोइनी अवार्ड पाइसक्थेँ होला कि मैले तर म सेक्स वर्करको राइट्समा काम गर्छु त्यो राइट्स भन्ने बित्तिकै त्यो पनि सेक्स वर्करको पर्सनल लेभलमा हेरियो क्या सेक्स वर्करको कामलाई जुन चाहिँ सेक्स वर्क भनेको बिहेभियरको कुरा होइन उसको काम हो तपाईँले अघि भने चाहिँ कस्तो राम्रो उहाँले भन्नुभएछ त्यो हाम्रो साथी धेरैले भन्नुहुन्छ त्यो कुरा एकदम जसरी डक्टरले के गर्छ सर्भिस दिन्छ त्यो बाबत उसले पारिश्रमिक लिन्छ त्यति समय उसले दिएको हुन्छ सेक्स वर्करमा त्यही हो उसले के गर्छ उसले सेक्सुअल सर्भिस दिएको उसले शरीर बेचेको त होइन नि त उसले त तर के भन्दा देह व्यापारी भनेर ट्याग लगाइन्छ यहाँनिर जब त्यो लगाउँदाखेरि हजुर देह व्यापारी भनिन्छ होइन बेचेकै होइन यो हामी चाहिँ क्लियरिटी किन हुनुपर्छ भन्दाखेरि सेक्स वर्क र व्यापारमा अलग छ फेरि फरक छ त्यो बुझ्नुपर्छ कि किन भन्दाखेरि तपाईँले जब व्यापार जुन बेच्छ नि शरीर अथवा केही पनि सामान बेचेपछि ओनरसिप कस्तो हुन्छ त किन्नेको ओनरसिप हुन्छ होइन अनि उसले जे पनि गर्न सक्छ नि त आफूले खरिदेको कुरालाई त जतिवटा त्यो मल्टिपल हिंसा भयो भनेर भनिन्छ नि त अहिले सेक्स वर्क गर्न एकजनासँग कन्ट्र्याक्ट गरेर गयो तर के भन्दाखेरि त्यो चारजना मान्छे आयो हिंसा भयो भन्छ त्यो किन भएको भन्दा सेक्स वर्करलाई चाहिँ देह व्यापारी बनाएको कारणले हाम्रै कारणले हाम्रो सोचाइको कारणले भएको त्यहाँनिर के हुन्छ भन्दा क्लाइन्टलाई के भइरहेछ भन्दा किन्ने मान्छे अलवेज के भन्छ ठुलो हुन्छ उसले शरीर किनिरहेछ नि त उसको अनि उसले आफूले सेक्सुअल सर्भिस लिन्छ अरू पाँचजनालाई पनि ल्याएर दिन सक्छ उसको प्रपर्टी भयो नि त त्यहाँनिर त्यही भएर सेक्स वर्क भनेको चाहिँ सेक्सुअल सर्भिस मात्रै हो उसले सर्भिस उसले के गर्छ सेक्स वर्कमा जानुभन्दा अगाडि उसले यति पैसा लिन्छु यो तरिकाबाट काम गर्छु यो सर्भिस दिन्छु यति घण्टा गर्छु भनेर दुईजनाको एडल्टको बीचमा सहमति भएको हुन्छ सहमति बिना यो काम हुँदैन त्यहाँ सहमति हुँदैन भने त त्यो त क्राइम भइहाल्यो नि उसले क्राइम गरिरहेछ, केटाले पनि क्राइम गरिरहेछ, अथवा केटी पनि, जसले उसको ट्राफिकिङ हुनसक्छ त्यहाँनिर, यदि काहीँ पनि सो मिलाइदिने मान्छेको पनि त्यो हुन्छ, कसैले मिलाइन्छ उसलाई सपोर्टर, अघि उहाँले भन्नुभएको छ इक्जाम्पल तपाईँले दिनुभयो नि कति नेटवर्क छ उहाँको भने, नेटवर्क भनेको सपोर्टर हो, सपोर्टरले पनि त्यहाँनिर फोर्सफुल्ली उसले पठायो भने त त्यहाँ त क्राइम भयो, उसको इच्छै छैन, कन्सेन्ट। त्यही भएर हामीले चाहिँ सेक्स वर्कको कुरा गर्दा कन्सेन्टको कुरा गर्छौँ हामी धेरै, सहमतिको कुरा, इच्छाको कुरा त्यहाँ म्याटर गर्दैन, इच्छाको कुरा होला नहोला उसलाई गर्न मन नलाग्ला नलाग्ला होइन, तर के भन्दाखेरि उसको कन्सेन्टको कुरा हुन्छ, सहमतिको कुरा हुन्छ। सहमति बेगर यदि उसलाई जसरी पनि हामीले फोर्सफुल्ली गराउँछौँ भने त्यो चाहिँ क्राइम हो। र अर्को तपाईँले, मैले फेरि यहाँ ठ्याक्कै एउटा सम्झेँ मैले के भन्दाखेरि, जुन चाहिँ बेचबिखनको कुरा हामीले गर्छौँ नि, जहिले पनि सेक्स वर्कलाई बेचबिखनसँग जोडिएको छ के, जुन चाहिँ अब अहिले पनि अब इन्टरनेसनल लेभलमा नि बेचबिखनलाई र सेक्स वर्कलाई एक ठाउँ राखेको पनि पाइन्छ होइन, तर अहिले क्लियरिटी अलिकता चाहिँ हुँदैछ होइन, तर बेचबिखन अलग हो सेक्स वर्क अलग हो भन्ने कुरा चाहिँ हामीले त्यो छुट्याउनु पर्छ। यो कुरा जुन चाहिँ अब सोसाइटीलाई पनि हामीले यो अवेरनेस गर्नुपर्ने, यो बिस्तारै हामीले गर्दा कम्तीमा तपाईँको हाम्रो लेभलबाट चाहिँ हामीले यो कुरा चाहिँ सेक्स वर्क अलग हो बेचबिखन अलग हो भन्ने कुरा हामीले छुट्याउँदै गयौँ भने सोसाइटीले सिक्छ अथवा बुझ्न सक्छ, तर त्यति सजिलो चाहिँ छैन,
1: सजिलो नभएर यसरी कुराकानी गर्नु
0: पर्यो। फेरि अर्को प्याट्रियार्की छ नि त सबभन्दा ठुलो कुरा, हाम्रो पितृसत्ताले चाहिँ के गरेको छ भन्दा महिलाको कामलाई काम मानेको छैन क्या, सबभन्दा ठुलो कुरा महिलाको जुन काम जे पनि काम जे, मैले हिजो मैले एउटा उ गरेको थिएँ, यसो सोचेर बसेँ, म अहिले श्रमसँग काम गर्नुभयो, बिहानदेखि बेलुकासँग काम गर्छ महिलाहरू, तर त्यो कामको घराइसी कामको काहीँ पनि गणना हुँदैन नि, किन भन्दाखेरि त्यो सेवामूलक काम भयो होइन, अनि यो सेक्स वर्कलाई पनि सेवामूलक काममा राखेको छ क्या, सेक्सुअल सर्भिस दिने यो गर्ने सबै सेवामूलक काम हो, कामलाई गणना गरिएको छ, त्यो भएर पेट्रियार्कीले गर्दा पनि यो चाहिँ सेक्स वर्कलाई चाहिँ अझै गाह्रो परिस्थिति परेको।
1: यो बीचमा कहिलेकाहीँ तपाईँलाई लाग्दो काम गर्ने सिलसिलामा राज्यले यस्तो कानुन बनाइदिए हुन्थ्यो, दिदी बहिनीहरूले पनि यस्तो कुरा सोचिदियो हुन्थ्यो, समाजको आँखा कहिले खुल्ला भन्ने कहिलेकाहीँ लाग्छ मलाई,
0: लाग्छ कहिलेकाहीँ, कस्तो हुन्छ भन्दाखेरि लाग्छ भन्दा नि बहुत ठुलो सङ्घर्ष लड्दा छु म भन्ने फिल हुन्छ होइन, अलिक गाह्रो कठिन नआउने त होइन, एक दिन त सबैको उसले आउँछ, दिदी बहिनीहरूले लाग्ने पनि लागिरहेको छ पहिलाभन्दा अहिले चाहिँ अलिकता दिदीबहिनीहरू रियलाइजेसन भएको गरेको छ, तर कस्तो तपाईँले भने जस्तो के भन्दाखेरि राज्यको कुरामा दृष्टिमा कहिले पनि परेको छैन होइन, अब एकचोटि तपाईँ 2018 चाहिँ हामीले सिडो रिपोर्ट चाहिँ सेक्स वर्करलाई चाहिँ यो हिंसा भएको छ भनेर हामीले रिपोर्ट गर्यौँ, जागृति महिला महासंघ स्वान भन्ने संस्था छ जो चाहिँ सेक्स वर्कर लिड अर्गनाइजेसनहरू पनि हुन् होइन, कति उहाँहरू सबै मिलेर देशभरिको जुन सेक्स वर्करले आफैले केस स्टोरी कलेक्सन गरेर उहाँले जेनेभा गएर प्रेजेन्टेसन गर्नुभएको छ, सेक्स वर्करले प्रेजेन्टेसन गराएको छ एकदम होइन, 2018 सिडो सेसनमा सेक्स वर्कर आफैले प्रेजेन्टेसन गराएको छ होइन, त्यो गरिसकेपछि चाहिँ अब सिडो कमिटीले चाहिँ केही रेकमेन्डेसनहरू गराएको छ होइन, त्यो गरिसकेपछि अलिकता त्यो चाहिँ त्यो रेकमेन्डेसन पनि उहाँहरूले गरेको चाहिँ अलिकता हेल्थ सर्भिस प्रोभाइडरहरूले गरेको डिस्क्रिमिनेसन चाहिँ मोनिटरिङ गर, उनीहरूलाई सेन्सिटाइज गर भन्ने कुराहरू गराएको छ, अरू अन्य कुराहरू पनि गराएको छ, यो गर्दाखेरि चाहिँ होप आउँछ जुन तपाईँलाई मैले जोडेँ त्यहाँनिर होइन, अब ए हुँदैछ गर्नुपर्छ, अलिकति निरन्तर सङ्घर्षले त अलिकता हुन्छ नि त, किन भन्दा इन्टरनेसनल्ली तपाईँको सिडोले राज्यलाई रेकमेन्डेसन गर्नु भनेको अब एउटा सेक्स वर्करकै पहलमा हो, फेरि अलग गरे होइन, कम्प्लिटली सेक्स वर्करले गरे हो, यो रिपोर्ट दिनेदेखि रिपोर्ट तयार गर्नेदेखि उहाँले छलफल गर्नेदेखि केस स्टोरी कलेक्सन गर्ने प्रमाण दिनुपर्छ सिडोमा, त यहाँहरूलाई थाहा छ होला त्यो सबै कुरा चाहिँ सेक्स वर्करले आफैले गरेछ, जिल्ला जिल्लाको सेक्स वर्करले गर्नुभएको छ होइन, यो सबै गरिसकेपछि अलिकति होप चाहिँ छ होइन, होप अब जे होस् हामीले केही गर्न सकिन्छ भनेर, तर कहिलेकाहीँ मान्छे हो म पनि हुन्छ कहिलेकाहीँ होइन, त्यो स्वाभाविक हो, तर त्यसले चाहिँ मलाई जित्छ अर्को कुराले, किन भन्दाखेरि अहिले सेक्स वर्करहरू अर्गनाइज हुनुहुन्छ, कति कुराहरूलाई रियलाइजेसन छ, यो मेरो अधिकार हो भनेर आउन लागेको छ होइन, त्यो कुराले चाहिँ मोटिभेसन एकदम धेरै हुन्छ, फेरि
1: तपाईँलाई धेरै सिद्ध बाबाको मन्दिर जानै पर्दैन जस्तो लाग्यो,
0: सिद्ध बाबा
1: तपाईँले गर्नुभएको कामले भगवान्ले आफै आशीर्वाद दिनुहुन्छ होला,
0: भगवान् त अब होला होइन, भगवान्ले गर्नु होला नगर्नु होला, भगवान हुनुहुन्छ हुनुहुन्न त्यो अब खोजको विषय होला होइन, तर मलाई चाहिँ आफूलाई आफैलाई अनेस्टली भन्दाखेरि चाहिँ एकदम सकारात्मक त्यो चाहिँ छ र मलाई चाहिँ के लाग्छ भन्दाखेरि हामीले नगरे कसले गर्नु म पनि यो देशको नागरिक हो होइन अरूको लागि त सबैले गर्छ तर जो आवाजविहीन हुन्छ जसलाई चाहिँ आवाजविहीन भन्दा नि सपोर्ट चाहिएको छ सेक्स वर्करलाई ऊ आफै क्यापेबल मलाई यो सबै सिकाएको सेक्स वर्करले हो म त्यो कहीँबाट होइन म भने नि मैले अघि तपाईँलाई सबै सेक्स वर्करको कारणले मैले सिकिरहेको छु ऊ डे प्रतिदिन उसले के चाहन्छ के हुनुपर्छ के भइरहेछ भन्ने कुरा सबै उहाँहरूले सिकाउनु भएको छ कि उहाँहरूलाई त्यति ज्ञान छ त्यही भएर हामीले सेक्स वर्करलाई चाहिँ के हामीले डिसिजन गर्ने होइन सेक्स वर्करले आफै डिसिजन गर्छ तर त्यो डिसिजन गर्ने माहौल चाहिँ हामीले सहयोगी वातावरण चाहिँ बनाइदिनुपर्छ
1: जागृत महिला महासंघ र रेडियो अधिकको प्रयास शान्ति दिदी खुल्लु.com मा हामी कुराकानी गरिरहेका छौ मैले अघि जोड्न खोजेको चाहिँ हामी पाप कटाउन अथवा धर्म कमाउन मन्दिर मस्जिद चर्च गुम्बामा पुग्छौ र भगवान्सँग आफ्नो लागि प्रार्थना गर्छौ तपाईँ घर घरमा जानुहुन्छ दिदी बहिनीलाई भेट्नुहुन्छ र उनीहरूको जीवनस्तर पूरा हुन तपाईँ दिदी बहिनीको घर घरमा पुग्नुहुन्छ अनि मलाई गीताको एउटा शब्द जहिले धर्मको ग्लानी पापको वृद्धि देख्दछु त्यसै वखत म पार्थ अवतार म गर्दछु भनेर कृष्णले अर्जुनलाई भने जस्तै तपाईँ त्यस्तै दिदी बन्नुभयो धेरै महिला यो यौनकर्मी दिदी बहिनीहरूको लागि कि आशा र भरोसाको केन्द्र पनि हुनुहुन्छ होला ती दिदी बहिनी जसै यो यौन पेसा अंगाली राख्नु भएको छ यौन कर्म गरिराख्नु भएको छ यौन सर्भिस प्रोभाइड भइराख्नु भएको छ उहाँलाई अलिकति गाह्रो साह्रो अप्ठ्यारो पर्दाखेरि कहाँ जाने पुलिसमा त जान सकिन कि भन्नु सक्नुभयो कहाँ जाने कसलाई भन्ने के गर्ने के भनिदिन मिल्छ
0: एकदम कस्तो भन्दा हामीले एउटा यस्तो मेकानिजम बनाइरहेछौँ हामी ग्रुप जुन चाहिँ मैले मेरो रोल चाहिँ के भन्दाखेरि उहाँलाई नै स्ट्रेन्थ गर्ने हो इन्डिभिजुअली पनि स्ट्रेन्थ छ ग्रुपमा पनि स्ट्रेन्थ गरिरहेछौँ होइन त्यो भएपछि उहाँहरूको आफ्नो जिल्ला जिल्लामा उहाँहरूको सेक्स वर्करको ग्रुप छ उहाँहरूको यदि कुनै पनि जिल्लामा छ भने अब मलाई चिन्नुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ जागृति महिला महासंघको साथीहरूलाई चिन्नुहुन्छ भने जागृति महिला महासंघको साथीहरू या नारी चेतना समाज स्वान भन्ने संस्था छ सेक्स वर्कर लिड अर्गनाइजेसन जसलाई पनि उहाँहरूले चिन्नुहुन्छ भने सम्पर्क गर्नुहुन्छ अनि हामी चाहिँ के गर्छौँ त त्यहाँ लिङ्क गरिदिन्छौँ जिल्ला जिल्लामा जस्तै रिसेन्टली अहिले तपाईँले भनेको कुरालाई इक्जाम्पल इन्डियाबाट एउटा बहिनी भर्खर ट्राफिकिङ भएर फर्केको बहिनी नेपालमा मलाई इन्डियाको कुनै संस्थाले मेरो नम्बर दियो ऊ प्रेग्नेन्ट रहेछ होइन आइरहेछ नेपालमा अनि उसलाई चाहिँ अब नेपालमा आएपछि उसको लागि सबै नयाँ भयो होइन अनि हामीले उसलाई सेवा दिनु पर्यो उसलाई अब एक ठाउँमा लग्यो भने त ट्राफिकिङ भिक्टिम भन्यो भने त उसले सर्भिस पाउला तर त्यहाँनिर गएर त्यो सेल्टर होममा बस्नुपर्ने परिस्थिति होला के होला होइन तर अब ऊ चाहिँ एज अ सेक्स वर्कमा इन्भल्भ भएको भएर उसलाई त्यो सर्भिस पनि पाउने परिस्थिति एकदम उसलाई पायो भने पनि के हुन्छ त्यहाँनिर अलिकति डिक्रिमिनलाइजेसन उसलाई चाहिँ भेदभाव हुन्छ त्यहाँनिर एकदम भेदभाव भएको कारणले गर्दा जान सक्ने परिस्थिति हुँदै छैन त्यो भएर हिजै मात्रै मैले एउटा सिबिओसँग चाहिँ हाम्रो कम्युनिटी बेस्ड अर्गनाइजेसन काठमाडौँकोसँग चाहिँ उहाँलाई लिङ्क गरिदिएर उसले थापाथेली लगेर ओसिएमसी थ्रुबाट उसले ट्रिटमेन्ट पाइरहेको छ होइन हो यो कुरा जब ऊ सङ्गठनमा आउँछ नि सङ्गठनमा आएपछि सबै धेरै कुरा सम्भव छ उसले सङ्गठनमा आएपछि भोलि उसलाई हिंसा पर्यो भने पनि सङ्गठन थ्रुबाट त प्रहरी प्रशासनमा जान सक्छ नि त संगठनले बोलिदिन सक्छ तर इन्डिभिजुअल म सेक्स वर्कमा थिएँ यस्तो भयो भने जान सक्ने परिस्थिति त छैन तर संगठनले चाहिँ हाम्रो समूहलाई हाम्रो समुदायलाई हाम्रो साथीहरूलाई यो पर्यो भने जान सक्छ त्यही भएर मैले चाहिँ संगठनमा आउनुहोस् भन्छु
1: र अहिले हामीले यो कुराकानी गरिरहँदाखेरि खुल्लु.com मा सुन्दै हुनुहुन्छ होला त्यसैभरिका लोकप्रिय एफएम स्टेशन त्यसै गरी इन्टरनेटमा युट्युबमा हेर्दै हुनुहुन्छ होला सुन्दै हुनुहुन्छ होला फेसबुकमा पनि तपाईँले हेर्दै हुनुहुन्छ होला हामीलाई सुन्दै हुनुहुन्छ होला अनि यस्ता वाइगात कुरा भनी तपाईँको मनमा पनि लागेर होला कमर्सियल सेक्स वर्करको यस्तो कुराकानी गर्ने भन्ने पनि मन लाग्यो होला मनमा लागेको होला जब घरमा समस्या आइपर्छ नि होइन जब तपाईँलाई पर्छ नि कसैको घरमा पनि हामीले हाम्रै राजपरिवारमा भलै अहिले राजपरिवार छैन लागु पदार्थका प्रयोगकर्ता देखेकै छ होइन भन्न मिल्छ मिल्छ फरक कुरा होला तर कुरा के भन्दाखेरि जब तपाईँसँग यो कथा आइपुग्छ नि बाध्यताले आउला रहरले आउला इच्छाले आउला कुनै पनि हिसाबले आउला जब तपाईँको घरमा यो कथा आइपुग्छ नि अनि त्यति बेला तपाईँलाई महान लाग्छ एक तथ्याङ्कले अघि नै हामीले कुराकानी गर्यौँ झन्डै 8 वर्ष अगाडिको तथ्याङ्कलाई जोड्ने भने झन्डै 55,000 दिदी बहिनी यौन सर्भिस प्रोभाइडर हुनुहुन्छ, त्यो आजभन्दा 8 वर्षको अगाडिको रिसर्चमा आउनुभएका प्रत्यक्ष संलग्नताखेरि नेटवर्कमा आउनुभएका नआउनुभएका दिदीबहिनीहरूको संख्या जोड्दै गयो भने मेरो विचारमा यो यो यो यसलाई समस्याको रूपमा लिने अथवा संख्याको रूपमा लिने भुसको आगो जस्तो छ, होइन? सामान्य जीविकोपार्जन गर्नेदेखि लिएर सम्भ्रान्त परिवारमासम्म मैले बुझेर रोड साइडका चुप्रा पसलहरूदेखि लिएर मैले इन्टरनेसनल 5-star 7-star होटलहरू अथवा रिसोर्टहरूसम्म पनि पुगेको छ भने यो यो मैले के यसमा बढी बोले भने
0: होइन, एकदम तपाईँले भनेको कुरा त्यहाँनिर मैले एउटा मात्रै करेक्सन गर्नु
1: प्लिज,
0: एकदम तपाईँले ठिक भन्नुभएको छ। सेक्स वर्क नभएको ठाउँ पनि छैन, आजको पेसा पनि होइन। सेक्स वर्क त महाराजाको त्योभन्दा देउताको
1: पाला,
0: देउताको हाम्रो किम्बदन्तीमा इन्द्रले परीहरू नचाहेर भनेको त्यो के हो, त सेक्सुअल सर्भिस हो नि त, होइन? इन्टरटेनमेन्ट गर्ने यो गर्ने त्यति बेलादेखिको यो आजको पेसा
1: होइन।
0: त्यो यो हाम्रो त त्यो के भन्छ माइथोलोजी भन्छ नै छ नि त्यो त। अर्को कुरा चाहिँ के भन्दाखेरि त्यो मात्र नभए तपाईँले अहिले मैले जुन 55,000 सेक्स वर्कर या हामीले 1,00,000 काठमाडौँमा मात्रै भेटिरहेछौँ भनिरहेछौँ, यो सेक्स वर्करको जुन संख्याको कुरा हामी एकदम के भन्दा ग्रास रुटेड सेक्स वर्करको कुरा गरिरहेछौँ। यहाँ सेक्स वर्करको पनि क्लास छ नि त, यहाँ त 5-star जाने सेक्स वर्कर किन यहाँ हामीसँग संगठनमा आउँछ? उसलाई हिंसा पनि हुँदैन, उसको क्लाइन्टको हुन्छ, त्यो लेभलको हुन्छ, होइन? त्यो हुँदाखेरि चाहिँ के भन्दाखेरि त्यो सेक्स वर्क नभएको काहीँ पनि छैन, कुनै देश पनि छैन अहिलेसम्म। हामीले गुगलै गरेर हेऱ्यौँ भने पनि कुनै देश भेटिँदैन, होइन? सायदै भेटिएला है। अनि तर एउटा कुरा चाहिँ के बुझ्नु पर्यो भन्दा हामी सेक्स वर्कमा जो पनि इन्भल्भ धेरै जस्तो मान्छेहरू हुनसक्छ, जो पनि भन्दा पनि धेरै व्यक्तिहरू हुनसक्छ, सबै संगठनमा आउँछ या हामीसँग कनेक्टेड छ भन्ने पनि छैन। तर इस्यु चाहिँ के हो भन्दाखेरि सेक्स वर्कमा इन्भल्भ भएको व्यक्तिहरूलाई मान्छेको रूपमा हेर्नु पर्यो। यो ऊ पनि एउटा मान्छे हो, यो देशको नागरिक हो, नागरिकता छैन कतै सेक्स वर्करको। उसले पार्टनरले छोडेर गएको हुन्छ, श्रीमान होला, श्रीमान नभए अर्को उसको छोराछोरी पाउँछ, त्यहाँ छोराछोरीलाई फेरि अहिले जन्म दर्ता गर्नुपर्छ, के गर्नुपर्छ, त्यसको लागि फेरि उसले अर्को पार्टनर बनाउँछ, त्यो पार्टनरले पनि छोडेर जान्छ, अर्को पार्टनर छोड, त्यो यो परिस्थिति जुन समाजले जुन महिलाहरू जुन छ महिलाहरूलाई चाहिँ यो जुन बनाइरहेको छ नि त दोस्रो नागरिक, त्यो नागरिक बनाएको कारणले पनि महिलाहरूलाई अझै समस्या परेको छ। यो कुरा चाहिँ के भन्दाखेरि सेक्स वर्कमा भएको मात्र, अरू महिलाको पनि छ, तर हामी आज सेक्स वर्कको कुरा गर्दैछौँ भने अझै कति भयो होला। अहिले भर्खर हामीले एउटा हामीले स्वास्थ्यले चाहिँ स्वास्थ्य र जागृति महिला महासंघले चाहिँ एउटा रिसर्च गराएको थियो कोभिडको बेलामा 2019 हामीले गराएको थियौँ, होइन? त्यो गर्दाखेरि चाहिँ कति नागरिकता नभएको व्यक्तिहरू छ भनेर अनलाइन र अफलाइन गर्दा 619 गरेका थियौँ हामीले। 619 गर्दाखेरि चाहिँ 35% लगभग व्यक्तिको चाहिँ नागरिकता छैन, कागजात केही पनि छैन, जुन चाहिँ जुन सिटीमा बसिरहेछन् जुन काठमाडौँ लगायत। अब धेरै छ हामी सेक्स वर्कर भएको चाहिँ अब हाइवेमा यस्तोमा मात्रै सिबिओ छ जागृतिको, त्यसैसँगबाट गर्दाखेरि अहिले भर्खर पनि हामीले यो रिपोर्ट पब्लिक हुन्छ नागरिकताको तपाईँहरूसँग आउँछ, त्यो बेलामा पनि हेर्नु होला नागरिकताको कारणले के अप्ठ्यारो परिस्थिति आएछ त भनेर हामीले हेर्दाखेरि उसले पैसा कमाइरहेछ, राख्ने ठाउँ छैन, सहकारीले पैसा खाइदिएर भागिसक्यो, नागरिकता नभइकन ब्याङ्क खाता खोल्दैन, सम्पत्तिको त कुरै छोडौं, होइन? अनि यो परिस्थिति, अनि उसको आमाको नागरिकता डकुमेन्ट छैन भने छोराछोरी 8 कक्षा पुगेपछि पढ्न पाउने परिस्थिति छैन, ऊ एसएलसी पास गर्यो विदेश जानलाई डकुमेन्ट छैन बच्चाको पढ्नलाई, सेक्स वर्करको बच्चा हायर एजुकेसनको लागि जानु हुँदैन र हुन्छ नि त ऊ पनि, तर त्यो परिस्थिति चाहिँ यो भनेको चाहिँ राज्यले राज्यविहीन भएको परिस्थिति छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ हामीले हेर्न जरुरी के छ भन्दाखेरि यो पनि मान्छे हो है। र अर्को मैले जहिले पनि के भन्छु भन्दा ह्युमन राइटको पर्सपेक्टिभबाट हेर्दाखेरि संख्याले म्याटर गर्दैन भन्छु म चाहिँ, मेरो मान्यता कति संख्या छ भन्ने म्याटर गर्दैन जस्तो लाग्छ मलाई चाहिँ, गर्नु हुँदैन भन्छु मेरो मान्यता चाहिँ। किन भन्दाखेरि त्यहाँ एकजना व्यक्तिलाई ह्युमन राइट भाइलेसन भयो भने नहेर्ने, यसको संख्या ठूलो आउनुपर्छ भन्ने हो र होइन नि त, उसलाई त हिंसा भइरहेछ। र सेक्स वर्करको केसमा त महिला यौन कर्मीको केसमा त मेक्सिमम हिंसा भइरहेछ, यो कुरा चाहिँ हेर्न एकदम जरुरी छ। रूपन्देही जान्छु, भैरुवा जान्छु, एकदम धेरै एट्याचमेन्ट छ भैरुवासँग मेरो, किन भन्दा मैले भैरुवामै बसेर धेरै सेक्स वर्करलाई त्यो के भन्छ सेक्स साक्षात्कार हुने अवसर पाएँ, त्यो भएर चाहिँ भैरुवासँग चाहिँ एकदम धेरै एट्याचमेन्ट छ मेरो।
1: सबभन्दा जोखिम भएको क्षेत्र चाहिँ नेपालमा हजुरले यत्रो काम गरिराख्नु भएको छ जहाँ चाहिँ एकदम जोखिममा छ,
0: हरेक ठाउँमा छ त्यो चाहिँ अब के को हिसाबले जोखिम भन्ने कुरा हुन्छ. सेक्स वर्करको कुरा गर्दा मात्रै हामी धेरै जोखिमको कुरा गर्छौँ किन त हामीलाई पनि कहिलेकाहीँ सेक्स वर्क चाहिँ अलिक जोखिम पेसा हो कि भन्ने फिल हुन्छ क्या कहिलेकाहीँ हामी जस्तो व्यक्तिहरूलाई. त त्यो होइन होइन, सेक्स वर्क र अरू पेसा एउटै हो भनेर जब हामी जाँदै हेर्छौँ नि त्यो बेलामा के को जोखिम भन्ने कुरा हुन्छ. अब हजुरले सोधेको मैले चाहिँ के को जोखिम भनेर बुझिनँ त्यो गर्दा मलाई प्रश्न भाइलेसनको गर्नुभएको कि अथवा एचआईभीको हो कि त्यही त फरक फरक छ नि त.
1: त्यो कुरा चाहिँ जस्तो अघि तपाईँले भन्दाखेरि चाहिँ एचआईभी मात्र मैले जोडिनँ, हेल्थकै इस्यु हो. हेल्थकै इस्युमा जस्तो नागरिकता छैन अथवा मैले अहिले तपाईँले कुराकानी गरिरहँदाखेरि एकजना नेपाल आर्मीको सदस्यहरूलाई सम्झिरहेको छु. खुल्नुगरको मकर भर्खर शुरू भएको थियो 2064-65 सालतिर होला. 64 सालबाट हामीले खुल्नुगरको शुरू गर्यौं. 65-66 सालमा एकजनाको म्यासेज आयो, हामीलाई म्यासेज आयो. त्यो म्यासेज स्क्रिनिङ गर्ने चाहिँ मेरो आफै तरिका थियो. त्यो कहिलेकाहीँ जिस्किएर यो योनलाई त्यो जिस्किने मजाको रूपमा लिने होइन हिसाबमा नै आउँछ नि क्वेसनहरू. सबै म्यासेज हेर्दाखेरि चाहिँ एउटा म्यासेज त त्यो ट्रबल नै छ भन्ने भयो कि एउटै म्यासेज लगातार हेर्दाखेरि सेन्स आयो. मैले म्यासेज नम्बर आउने मैले कल ब्याक गरेँ. अनि रेडियोमा त्यो खास गरी फोनमा चाहिँ मेरो आवाज केटीको जस्तै छ क्या. केटी मान्छे अहिले पनि मैले कतै फोन गरेँ हजुर म्याम भन्छ, म्याम होइन हजुर म सरै हो भन्नुपर्छ. अनि सायद होला त्यो अप्ठ्यारो परेको बेलामा मेरो आवाजमा झुक्किनु भयो कि, तर मैले भन्न त दिपेन्द्र नै भनेर भनेको थिएँ. म्याम नोटिस गर्नुभएन कि उहाँले आफूसँग सर भन्नुभयो. म सक भएँ. उहाँको प्रजननाङ्गमा समस्या, योनिमा समस्या, अनि त्यसपछि नेपाल आर्मीको सदस्य डक्टरकोमा जानुभएछ. डक्टरले झपारेछ, त्यो पनि नेपाल आर्मीकै डक्टरले, त्यो पनि महिला डक्टरले होइन. अनि उसले चाहिँ अलिक मिसबिहेभ गरेको फिल भएछ क्या. भनेको त आर्मीभित्र क्याम्पमा बसेर त्यसले यस्तो हुने, यस्तो इन्फेक्सन हुने,
0: जज गर्यो.
1: अनि यो कुरा मैले थाहा पाउने बित्तिकै मैले डक्टर खेम कार्कीलाई फोन गरेँ. डक्टर कार्की मसँग यस्तो केस आएको छ, यसरी ट्रिट गरिदिनु पर्यो, म नम्बर दिन्छु त्यो बहिनीको भने. अनि मैले पनि यस्तो यस्तो कुरा छ, मैले फलान डक्टर कुराकानी गरिरहेको छु तपाईँको बारेमा. जति कुरा तपाईँले मुखले भन्न सक्नुहुन्छ मुखले भन्नु, होइन भने मुखले भन्न नसक्ने कुरा चाहिँ लेखेर दिनु भने. डक्टर कार्कीले 4-5 दिनपछि मैले फोन गरेँ. उहाँको समस्या खास दिशा गरिसकेपछि दिशा धुन नजान्दाखेरि दिशाको कर्ण योनिमा आएर इन्फेक्सन भएर त्यसले युरिन इन्फेक्सन सब पुगेको रहेछ. मैले यो कुरा तपाईँसँग कुराकानी गरिरहँदाखेरि डरमा त्रासमा हतारमा यो सर्भिस प्रोभाइड दिइराख्नुपर्छ. पुलिस आउला कि डक्टर गर्ला कि अर्कल थापा होला कि भन्ने छ डरमा. त्यस्तो बेलामा त यो रिप्रोडक्टिभ हेल्थमा इस्युहरू त हुन्छ होला. अनि त्यो बेला उपचार गर्नु जाँदाखेरि त्यो दिदी पनि कति ह्यारेसमेन्ट सहनुपर्छ होला.
0: अब एकदम कस्तो भन्दाखेरि अब ह्यारेसमेन्टको कुराहरूमा अहिले अब नभएको होइन, होइन कम भएको छ धेरै. अब किन भन्दा अवेरनेस पनि सबभन्दा धेरै भइरहेको अहिले, अहिलेको परिस्थिति. हिजोको म त अब धेरै पहिलाको मान्छे हो, धेरै पहिलादेखि हिँडिरहेको त्यो त्यो लेभलमा देखेको हुनाले अहिलेको केसमा आउँदाखेरि ह्यारेसमेन्टको लेभलहरू तपाईँको यो सर्भिस प्रोभाइडरको बिहेभियरहरूको कुरा अलिकति सेन्सिटाइज भएको हो. तर अहिले पनि पुरा 100% भएको चाहिँ छैन, होइन. केही केही जस्तो एउटा मैले इक्जाम्पल दिन्छु तपाईँलाई. दुई वर्ष अगाडि एउटा ऊ चाहिँ एसआरएचआरको एउटा प्रोग्राम थियो, महिला दिवसको अवसर पारेर एकदम ठुलो प्रोग्राम थियो, होइन. त्यहाँ चाहिँ डक्टर नाम लिन्न मैले, उहाँले मैले चाहिँ के उठेर भने भन्दाखेरि ह्युमन राइट भायोलेसनको कुरामा चाहिँ मैले के भने एउटा इक्जाम्पल दिएँ. जब हामी हाम्रो साथीहरू जुन सेक्स वर्कमा इन्भल्भ भएको साथीहरू एबोर्सनको लागि जान्छ, तिमी यतिचोटिसम्म एबोर्सन गर्न आउने भनेर भनेको इक्जाम्पल हामीसँग छ, 4-5 चोटि भइसक्यो तिमी आएको किन भन्छ. त्यो चाहिँ भन्ने अधिकार उसलाई कहाँबाट पायो, यो कुरा त भयो किन सेन्सिटाइज गर्नुहुन्न भनेर मैले उठाउँदाखेरि डक्टर साहबले मलाई पछि आन्सर के दिनुभयो भन्दाखेरि, त्यो तपाईँको हेल्थलाई हेरेर दिनुभएको हो. तपाईँले धेरैचोटि एबोर्सन गर्न जाँदाखेरि त तपाईँको त पाठेघरको समस्या हुन्छ नि भन्नुभयो क्या उहाँले. म सक भएँ त्यो कुरामा. उहाँ कतिको सेन्सिटिभ, मैले के पर्सपेक्टिभबाट भनिरहेको छु, त्यो चाहिँ ह्युमन राइट्सको पर्सपेक्टिभबाट मैले कुरा गरिरहेको छु. उहाँले चाहिँ मलाई त्यस्तो एन्सर दिनुभयो. भन्न खोजेको चाहिँ डक्टर हुँदैमा या पेसा त्यो जान्ने हुँदैमा सेन्सिटाइज हुन्छ भन्ने हुँदैन कति कुनभन्दा व्यक्तिको बिहेभियरको कुरा पनि हुन्छ कुन कुराबाट उसले लक्षित गरेर आएको छ त्यो कुरामा पनि भर पर्छ होइन नहुने भन्ने होइन हामीले सिडोकै 2018 हामीले ऊ गर्दाखेरि कतिवटा केस स्टडी गर्दाखेरि चाहिँ धेरै जसो हेल्थ सर्भिस प्रोभाइडरले मिसबिहेभ गरेको कुराहरू आएको छ होइन त्यो एकदम प्रमाणै छ हामीसँग सिडो रिपोर्टमा इन्टरनेटमा तपाईँले हेर्नुभयो भने पनि भेट्नुहुन्छ जागृतिले गरेको रिसर्चको उसमा भन्दैछु त्यो भएर 18 कुरा होइन अहिले पनि छ स्टिल अहिले पनि छ इजिली ऊ जान सक्दैन उसलाई पाठेघरमा समस्या या योनिमा समस्या भयो भने उसलाई चाहिँ त्यहाँ जाँदा मेरो अरू कुरा मलाई आरोप लाउँछ कि भन्ने डर छ उसलाई होइन एउटा महिलालाई जाँदा या पुरुषलाई पनि छ पुरुषकै केसमा चाहिँ उनीहरूसँग स्रोत हुन्छ अलि जहाँ पनि जान सक्ने हुन्छ महिलाको केसमा चाहिँ अलिकति त्यो ठाउँमा सीमित ठाउँमा जाने हुन्छ होइन त्यो नभएको भन्ने होइन हुन चाहिँ छ तर सबैको छ भन्ने चाहिँ छैन फेरि
1: बोलौं र अधिकार खोजौं आफ्नो कुरा सुनाउन सके मात्रै अधिकार पाइन्छ अधिकारका लागि आफूले आफूलाई कमजोर नठानौं तपाईँले कसैको केही पनि बिराउनु भएको छैन र कसैको केही नभइरहेका दिदी बहिनी यौन सर्भिस प्रोभाइडर दिदीहरू दिदी बहिनीका बारेमा यदि तपाईँले राम्रो कुरा सोच्न सक्नुहुन्न राम्रो व्यवहार गर्न सक्नुहुन्न भने नराम्रो व्यवहार पनि नगरिदिनुहोस् कसैलाई अपमान नगरिदिनुहोस् हेरेसमेन्ट नगरिदिनुहोस् उसलाई आफ्नै हिसाबमा बाँच्न दिनुहोस् शान्तिजी तपाईँलाई धेरै धेरै धन्यवाद फेरि वेलकम आइदिनु भयो
0: थ्याङ्क यू सो मच
1: तपाईँसँग फेरि कुरा गरिन्छ
0: पाइन्छ अवश्य पाइन्छ यहाँहरूको इनिसिएसनको लागि थ्याङ्क यू सो मच म यही हामी धेरै वर्षदेखि पनि छु र यही छु यही फिल्डमा छु म र मेरो निरन्तर छ मेरो अभियान यहाँले यो सहयोग गर्नुभएको एकदम धन्यवाद र एउटा लास्टमा अन्तिम चाहिँ मैले एउटा कुरा चाहिँ के भन्न चाहेँ भन्दाखेरि सेक्स वर्करलाई चाहिँ उसलाई चाहिँ जजमेन्टल भएर नहेरिदिउँ उसको कामको आधारमा उसलाई भएको उसले गरेको व्यवहार यस्तो उस्तो भनेर हामीले त्यसरी हेर्न लायौँ भने चाहिँ उसले न्याय कहिले पनि पाउँदैन सेक्स वर्कर पनि यही देशको नागरिक हो र के भन्दाखेरि एउटा मान्छे हो मान्छेको रूपमा हेरौँ पेसा व्यक्तिका हरेक व्यक्तिका पेसा फरक छन् होइन अरूको पेसा राम्रो सेक्स वर्करको नराम्रो भन्ने धारणा चाहिँ छोड्न हामी सबैले पहल गऱ्यौँ र सक्यौँ भने चाहिँ अवश्य सेक्स वर्करले न्याय पाउँछ थ्याङ्क यू सो मच

0: बुझायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 MHz।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिन्टै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनीर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 98-460-21-629 र 98-461-2551।
9: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
10: होइन ए दाई, बिमारले फेरि च्याप्यो कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
9: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
10: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू,
10: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
9: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-560-85-667।
10: ओइ आमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
11: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
10: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
11: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
10: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
11: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
10: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
11: लेडीज तथा जेन्स का सलून सम्बन्धी का तालीम दिन का साथ ही हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मूदिंग हेयर कलर हेयर रिपेयरिंग ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेंशन फेशियल हाइड्रा फेशियल ट्रीटमेंट स्किन टेस्ट र कस्मेटिक आइटम पाइन का साथ ही पार्लर एवं सैलून सम्बन्धी का संपूर्ण कार्य
10: साथ ही यहां मंजू ब्यूटी सलून टिकटक आईडी में फलो कर हम भिडियो हेन सकूने प्रूफ राइटर मंजू भंडारी विमल भंडारी मंजू ब्यूटी सलून एंड ट्रेनिंग सेंटर वालिंग आठ जंगल रेस्टुरेंट भवन को पहिलो तला
11: संपर्क मोबाइल 9842698145
10: सुन्नु न
0: भन त
10: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको छ नि हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
0: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856331966 घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
10: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल मात्रै काम गर्छु
0: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
10: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
10: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
10: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
0: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार

0: गायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमएफ, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0363 44 600।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460-86-005।
0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560-30-829।
4: चिया कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
7: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465-48-622 र 98241-4700-29।
8: ए,
0: समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शनिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 बजेदेखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीत,
2: 12 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत,
2: 1 देखि 2 बजेसम्म लोक गीतहरू,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 4 देखि 5 बजेसम्म लोक गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6:30 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: राति 9 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुल्दुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदि खुला 105.4
1: 2083 जेठ 9 गते शनिवार जेठ शुक्ल सप्तमी 23 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै रिदम सिंहको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: एमाले सचिवालयमा अल्पमतमा ओली, रविको मुद्दा फिर्ता भएपछि राजसभामा तरंग, छैनन् गृहमन्त्री, बोल्दैनन् प्रधानमन्त्री, विस्थापित सुकुम्बासीहरू 27 दिनदेखि होल्डिङ सेन्टरमा। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको युवाको सक्रियतामा भजन साँझ शीर्षकको शुभ समाचार।
1: परम्परागत लोक भजन संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तमघासका युवा सक्रिय देखिएका छन्। स्थानीय 18 जना युवाले स्वतस्फूर्त रेसुङ्गा भजन साँझ गरिरहेका छन्। पहिलो चरणमा नगरभित्रका सबै प्रसिद्ध धार्मिक स्थलहरूमा पुगेर भजन गाउने र विस्तारै जिल्लाभर विस्तार गर्ने अभियन्ता विशेष श्रेष्ठले बताउनुभयो। स्थानीय समुदायसँग भजन गाउने र सामूहिक रूपमा रमाउने कार्यले स्थानीय सांस्कृतिक वातावरणमा नयाँ ऊर्जा भरेको श्रेष्ठले बताउनु भएको छ। उहाँले आफूहरू सिक्दै पनि रहेकाले पुराना पुस्ता र व्यावसायिक भजन कलाकारहरूसँगै राखेर भजन गाउनुका साथै युवाहरूले गोजीबाट पैसा निकालेर भजनको व्यवस्थापन गर्ने र स्वतस्फूर्त प्राप्त सहयोग रकमबाट वाद्यवादनका सामग्री खरिद गर्ने गरेको बताउनुभयो। यस्तै अभियन्ता श्रेष्ठका अनुसार सबै युवा कुनै न कुनै व्यवसाय वा उद्यमसँग आबद्ध भएकाले समय व्यवस्थापन नै प्रमुख चुनौती रहेको बताउनु भएको छ। युवाको समय अभियानले आधुनिकता र प्रविधिको प्रभावले ओझेलमा पर्न थालेका लोक भजनहरूलाई पुनर्जीवित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। भजन केवल धार्मिक आस्था मात्रै नभएर मनोरञ्जनका माध्यमबाट सामाजिक एकता र मानसिक शान्ति प्राप्त हुने गर्छ। कार्यक्रममा स्थानीय बासिन्दाको समेत उत्साहजनक सहभागिता छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: र गुबीर महासेत खुलिसकेका छैनन्। सचिवहरू छविलाल विश्वकर्मा र पद्मा अरियाल ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बाटोमा रहेका छन्। त्यस्तै शेरधन राई मुख दर्शक छन्। महेश बस्नेत र भानुभक्त ठकाल भने ओलीको पक्षमा खुलेका छन्। त्यस्तै राजन भट्टराई हिक्मत कार्की र यामलाल कडेल खुलिसकेका छैनन्। खगराज अधिकारीले पनि केही बोलेका छैनन्।
1: रविलाई राहत रासोपामा तरंग शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भएको छ। कास्की जिल्ला अदालतले शुक्रबार लामिछाने सहितको सहकारी सम्बन्धी मुद्दामा जोड़िएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउन अनुमति दिएको हो। न्यायाधीश हिमलाल बेलवासेको इजलासले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको अभियोग पत्र संशोधन गरी सहकारी ठगीको मुद्दालाई मात्रै निरन्तरता दिने गरी आदेश जारी गरेको छ। नेपाल सरकार बादी रहेको यो मुद्दामा लामिछानेसँगै गीतेन्द्र बाबु, जीवी राई, छविलाल जोशी लगायतलाई प्रतिवादी बनाइएको छ। जिल्ला सरकारी वकिल कार्ले कास्कीले साबिकको अभियोग पत्रमा संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको थियो। सरकारी पक्षको माग संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी कायम नराखी केवल सहकारी ठगीको मुख्य अभियोगमा मात्रै कार्यवाही अघि बढ़ाउने भन्ने थियो। अदालतले पीड़ित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु रहेको उल्लेख गरेको छ। आदेशमा भनिएको छ, पीड़ित जाहेरवालाको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु न्यायिक निरूपणको मूल विषयवस्तु रहेको र जाहेरवालाहरूलाई सोही माग गरेको देखिन्छ। यी मुद्दा फिर्ता भएसँगै रासोपा सभापति रवि लामिछानेलाई राजनैतिक रूपमा उन्मुक्ति भने मिलेको छ।
0: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव गर्नुभएको थियो। कांग्रेसका मुख्यमन्त्री यादवलाई एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिएका छन्। विश्वासको मतका पक्षमा 62 र विपक्षमा 38 मत परेको छ। प्रदेशसभामा 100 सांसद उपस्थित थिए। जसपा नेपालका मन्त्रीलाई मुख्यमन्त्रीले बिहिबार जिम्मेवारी विहीन बनाएपछि जसपा सहित जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मत दिएका छन्।
1: शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिमा कारागारमा रहेका कैदीबन्दीको मानव अधिकारको विषयमा छलफल भएको थियो। यो विषयमा गृहमन्त्रीसँग छलफल गर्ने समितिको कार्यसूचीमै उल्लेख थियो, तर समिति सदस्यले गृहमन्त्रीसँग प्रश्न सोध्न पाएनन्। गृह मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाह आफैले सम्हालिरहनु भएको छ। उहाँ संसदीय समितिमा पनि जानु भएन। तत्कालीन गृहमन्त्री सुदन गुरूङले गत वैशाख 9 गते राजीनामा दिनुभएको थियो। त्यसपछि मुलुकले अर्को गृहमन्त्री पाउन सकेको छैन। समिति सभापति समीक्षा बाँसकोटाले गृह मन्त्रालयबाट गृह सचिव राजकुमार श्रेष्ठ उपस्थित रहेको जानकारी गराउनुभयो। सांसदहरूले राजनैतिक नेतृत्वसँग सीधै प्रश्न गर्न पाएनन्। यस्तो अभ्यास कहिलेसम्म देखिने हो, टुंगो छैन। गृहमन्त्री नभएकै बेला काठमाण्ड उपत्यका सुकुम्बासी बस्तीमा डोजर चल्यो। उनीहरूको व्यवस्थापनको विषयमा विभिन्न टीका टिप्पणीहरू समेत भइरहेका छन्, तर जवाफ दिन न गृहमन्त्री छन् न प्रधानमन्त्री बालेन जवाफ दिन तयार हुनु भएको छ। यसले जवाफदेहिताको विषयलाई कमजोर बनाएको बताउँछन् सुरक्षा विज्ञ एवं पूर्व डीआईजी हेमन्त मल्ल। गृहमन्त्रीको जिम्मेवारी समेत लिनुभएका प्रधानमन्त्री आइसोलेशनमा बस्नुहुन्छ, भेट्न मन पराउनुहुन्न। उहाँले भन्नुभयो, गृह मन्त्रालयमा कैयौं बैठक बस्नुपर्ने र आवश्यक समन्वय गर्नुपर्ने हुन्छ। नियमित बैठक बसेन, समन्वय सहकार्य भएन भने सुरक्षा चुनौती थपिन्छ। उहाँका अनुसार गृह मन्त्रालयसँग सशस्त्र प्रहरी बल, आन्तरिक सुरक्षा, सीमा सुरक्षा, विद्रोह नियन्त्रण, आतंकवाद नियन्त्रण, राहत उद्धार, राष्ट्रिय महत्वका पूर्वाधारको सुरक्षा, राजस्व सुरक्षा र प्रहरीको व्यवस्थापन जस्ता महत्वपूर्ण जिम्मेवारी रहे पनि मन्त्री नहुँदा थप समस्या उत्पन्न हुन सक्छ। छैनन् गृहमन्त्री, बोल्दैनन् प्रधानमन्त्री शीर्षकमा मध्याहमा खबर छ।
0: सु सुकुम्बासीहरू 27 दिनदेखि होल्डिङ सेन्टरमा शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। काठमाडौँ उपत्यका विभिन्न सुकुम्बासी बस्तीका घर टहरामा डोजर चलाएको 27 दिन भएको छ। डोजर लगाएर बस्ती खाली गराइएकै दिनदेखि सुकुम्बासीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवनयापन र औषधि उपचार निकै दयनीय देखिएको प्रतिवेदन राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिले तयार गरेको छ। उक्त प्रतिवेदन केही दिनभित्रै पूर्वाधार मन्त्रीलाई बुझाउने तयारी भएको समितिका सदस्य सुनिल थापाले बताउनु भएको छ। समितिका सदस्यहरू गत वैशाख 29 गते होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीको स्थिति बुझ्न इचंगु नारायण स्थित अपार्टमेन्टमा पुगेका थिए। समितिको टोलीमा होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारी पनि रहेका थिए। उनीहरूका अनुसार इचंगु नारायण पुग्दा सुकुम्बासीको स्थिति निकै दयनीय थियो। सुकुम्बासीले प्रदूषित टलको पानी पिउन बाध्य रहेको बताइरहेका थिए। त्यस्तै अहिले केही सुधार भए तापनि पूरै सुधार नभइसकेको उनीहरूले बताएका छन्। समितिले केही दिनमा पूर्वाधार मन्त्री तथा मन्त्रालयका सचिवलाई समेत बोलाएर छलफल गर्ने जनाइएको छ। संसदीय समितिका सदस्यहरूले स्थलगत अध्ययन गरेपछि सुकुम्बासीको अवस्थामा धेरै सुधार आएको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारीहरू बताउँछन्।
1: अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तर उन्नति हुने समय सीमा 3 वर्ष पछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ। राष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तर उन्नतिको मिति सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो। नेपालले विकासशील मुलुकमा स्तर उन्नति हुने प्रक्रियालाई थप तयारीका लागि मिति पछाडि सारिएको दोस्रो पटक हो। परराष्ट्र मन्त्री शिशिर खनालले गत 30 वैशाख अर्थात 13 मेमा संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपीका अध्यक्षलाई यस सम्बन्धमा औपचारिक पत्र पठाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। यसअघि अर्थ मन्त्रालयका अधिकारीहरूले 17 मेमा पत्र पठाएको दावी गरेका थिए। नेपाल सरकारले अति कम विकसित मुलुकबाट हुने निर्धारित स्तर उन्नतिलाई तत्कालका लागि स्थगन गर्ने औपचारिक प्रक्रिया अघि बढ़ाएको छ। मन्त्रालयको मस्यौदा विज्ञप्तिमा भनिएको छ, स्तर उन्नतिलाई पछाडि धकेल्न सरकारले मुख्य 5 कारण अघि सारेको छ। क्षेत्रीय द्वन्द र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोध र रेमिटेन्स आपूर्वाहमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा असर परेको र वैदेशिक मुद्राको प्रमुख आधार रहेको रेमिटेन्स आपूर्वाहमा प्रभाव रहेकाले यो निर्णय लिनु परेको मन्त्रालयले जनाएको छ। विश्व बैंकले सन् 2026 नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण पनि गरेको अवस्थालाई मुख्य रूपमा लिएको छ। विकासशील मुलुकमा स्तर उन्नति हुन नेपालले माग्यो थप 3 वर्ष शीर्षकमा कान्तिपुरले खबर लेखेको छ।
0: हुलाकी सड़क अन्तर्गत बाँके र दाङका बीचमा करिब 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सोनारी 3 नारायणपुर र दाङको देउखुरी स्थित राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँके खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोड़िएका राप्ती पारीका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुंगा र चुलुङ्गे पुलबाट वारपार गर्नुपर्छ। राप्ती पारी क्षेत्रमा भरपर्दो सड़क निर्माण नहुँदा त्यहाँका स्थानीय घण्टौं समय पैदल हिँडेर गन्तव्यमा पुग्ने गर्दछन्। स्थानीयका अनुसार चुनावको समयमा उम्मेद्वारहरू राप्ती पारीका गाउँमा पुगेर सड़क र राप्ती नदीमा पक्की पुल बनाइदिने आश्वासन बाँड्छन्। चुनाव सकिएपछि जितेर गएका उम्मेद्वारहरू कहिल्यै फर्किँदैनन्। हुलाकी सड़क कहिले बन्ने हो केही थाहा छैन। सड़क राम्रो नहुँदा यहाँ अटो रिक्सा समेत चल्न सक्दैनन्। राप्ती सुनारी एक चुनाहा गाउँकी गीता खड्काले बताउँछिन्। गाउँदेखि झोलुङ्गे पुल रहेको भवानीपुर गाउँसम्म पुग्न 1.5 घण्टा र बर्दापुरको झोलुङ्गे पुलमा पुग्न 1 घण्टा जति पैदल हिँड्नुपर्ने उनले बताएकी छन्। झोलुङ्गे पुल बाहेक पूर्व पश्चिम महेन्द्र राजमार्गमा पुग्न अर्का विकल्प भनेको डुंगा रहेको छ। बर्खायाममा डुंगाको यात्रा सन् जोखिमपूर्ण हुने उनी बताउँछिन्। गाउँमा विद्यालय नभएकाले बच्चाहरू घण्टौं पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यता रहेको पनि उनले सुनाएकी छनृ